पालिका दुई नवलपुरमा बसको ठक्कर पछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार तीनजना अझै बेपत्ता छन्। नेपाल प्रहरीले ड्रोन, गोताखोर र अन्य उच्च प्रविधिको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ। सोमबार भएको दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहका अनुसार सुनकोशी नदीको तीव्र बहाव, धमिलो पानी र बारीका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ। दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, सिन्धुलीको गोलान्जोर गाउँपालिका एकका गणेश थापा र तीन पाटन गाउँपालिका नौका 17 वर्षीय सुजन बलमपाकी मगर बेपत्ता भएका छन्। यसैबीच बेपत्ता व्यक्तिको परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै हिजो दिनभर मध्य पहाड़ी लोकमार्ग अवरूद्ध गरेका छन्। प्रहरीका अनुसार खुरकोट र नवलपुरमा अवरूद्ध गरिएको सड़क मध्ये खुरकोट खण्ड सञ्चालनमा आएको छ भने नवलपुर क्षेत्रमा अवस्था सामान्य बनाउन प्रयास जारी छ। प्रहरीका अनुसार काठमाण्डुबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश 08001 नम्बरको यात्रुवाहक बसले सड़क छेउमा रोकिएको प्रदेश 301024 र 9573 नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि कार सुनकोशी नदीमा खसेको थियो। घटनापछि बस चालक हेमबाद तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ 1 गतेदेखि आई उम्मेद्वार क्लब खोल्ने भएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेद्वार क्लब खोल्न लागि हो। भाद्र 1 गते पार्टीले क्याण्डिडेट क्लब खोल्नेछ। त्यो भनेको देशभरका 35501 प्लस स्थानीय तहका उम्मेद्वार छान्ने डकुमेन्ट हो, महामन्त्री आचार्यले भन्नुभएको छ। राष्ट्रपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत उम्मेद्वार छनौट गर्ने विधिका लागि उम्मेद्वार क्लबको अवधारणा अगाडि बढ़ाएको हो। पालिका तहमा उम्मेद्वार हुन इच्छुकले उम्मेद्वार क्लबमा नाम दर्ता गर्नेछन्। वडा अध्यक्ष पालिका प्रमुख कार्यकारी पद हुन्। नेताहरूका अनुसार स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेद्वार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् र क्लबमा दर्ता भएकाहरूलाई पार्टीले प्रशिक्षित गर्नेछ। उम्मेद्वार हुन चाहेका व्यक्तिलाई उम्मेद्वार जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिइनेछ। उम्मेद्वार क्लब उम्मेद्वार हुन इच्छुकलाई पूर्व तयारी गर्ने विधि हो। पाकिस्तान स्थित ब्रोड पीक हिमपरमा ज्यान गुमाएका आरोहीहरूको शव संकलन अझै हुन सकेको छैन। विश्वको 12 अग्लो हिमाल ब्रोड पीकको क्याम्प 3 भन्दा तल गएको भीषण हिमपरमा परि विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जासहित 6 नेपाली र अन्य विदेशी आरोहीको मृत्यु भएको थियो। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण हिमपहिरोमा परेकाहरूको शव आधार शिविरसम्म ल्याउन समस्या भइरहेको प्राप्त समाचारमा जनाएको छ। लगातारको हिमपात, तीव्र हावा र कम दृश्यका कारण हेलिकप्टरबाट गरिने लङ लाइन उद्धार प्रविधि प्रयोग गर्न श्रमिक कठिनाई भइरहेको उद्धार टोलीले जनाएको छ। उद्धार टोलीका अनुसार केही शवहरू करिब 5000 मिटर उचाइको अत्यन्तै जोखिमपूर्ण भिरालो क्षेत्रमा अड्किएका छन्। त्यहाँ पुगेर शव निकाल्नु स्वयं उद्धार कर्मीका लागि पनि ठूलो जोखिम बनेको छ। विश्वको 14 8000 मिटर भन्दा अग्ला हिमाल बिना अक्सिजन आरोहण गरेका नेपाली गायक मिङमा ग्यालजे शेर्पाको नेतृत्वमा रहेको टोली अझै उद्धार अभियानमा सक्रिय छ। यसअघि टोलीले उच्च जोखिम क्षेत्रबाट केही शव सुरक्षित स्थानतर्फ ल्याइसकेको छ, तर निर्मल पूर्जा लगायत केही आरोहीको शव अझै कठिन क्षेत्रमा रहेकाले उद्धारका लागि थप प्रयास भइरहेको जनाएको छ। धेरै अन्तर्राष्ट्रिय उद्धार टोली जोखिमका कारण फर्किसके पनि मिङमा ग्यालजे शेर्पाको नेतृत्वमा नेपाली शेर्पा टोली घटनास्थलमै उद्धारको प्रयास गरिरहेका छन्। बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको र नियमित माग धान्न सक्ने गरी आयात भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्ट पारेको छ। विभिन्न माध्यमबाट ग्यास अभावको खबर सम्प्रेषण भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै ध्यानकर्षण भएको जनाएको छ। अघिल्लो वर्षको यसै अवधिको तुलनामा हाल पर्याप्त परिमाणमै
ग्यास आयात र वितरण भइरहेको मन्त्रालयले जनाएको छ। श्रावण महिनादेखि पुनः भारी सिलिण्डर वितरण प्रारम्भ गरिएपछि ग्यासको मागमा एकाएक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र कूटनीतिक पहललाई निरन्तरता दिइरहेको तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मार्फत बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। ग्यास वितरणको असहजताका केही दिनमा पूर्ण रूपमा समाधान हुने भएकाले अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न मन्त्रालयले उपभोक्ताहरूसँग अनुरोध गरेको छ। बाढ़ी पहिरोका कारण लामो समयसम्म तातो पानी र रसुवागरी नाका अवरूद्ध भई विद्युतीय सवारी ईभीको आयातमा 24% कमी आएको छ। मौसमी प्रतिकूलताका कारण ईभी आयातमा गिरावट आएसँगै यसै महिना हुने दुई ठूला अटोमोबाइल प्रदर्शनीको योजना समेत चुनौतीपूर्ण बनेको छ। नेपालमा गत आर्थिक वर्षमा ईभी आयात 24.03% घटेको भन्सार विभागले जनाएको छ। नेपालले गत आर्थिक वर्षमा 40 अर्ब 44 करोड़ रूपियाँ बराबरको 17,688 युनिट चारपाङ्रे सवारी आयात गरेको थियो। त्यसमध्ये 31 अर्ब 32 करोड़ रूपियाँ मूल्यका 13,400 युनिट ईभी थिए। चीन सीमामा अवरोध जारी रहेका बेला आपूर्तिमा समस्या हुँदा 25 साउनदेखि शुरू हुने नाइम मोबिलिटी एक्सपो र 9 भदौदेखि शुरू हुने नाडा अटो सो 2026का आयातकर्ताहरूले तोकिएको समयमा नयाँ मोडलहरू सार्वजनिक गर्न नसक्ने चिन्ता बढ़ाएको बताएका छन्। बाढ़ी पहिरोका कारण पछिल्लो वर्षहरूमा मुलुकको उत्तरी नाकाहरूबाट हुने व्यापारमा पटक पटक अवरोध भइरहेको छ। नेपाली ईभी बजारमा चिनिया ब्राण्डका वर्चस्व कायम नै छ। नेपालले 9,640 युनिट चीनबाट, 2,507 युनिट भारतबाट र 860 युनिट ईभी अन्य देशबाट आयात गरेको छ। नेपालले गत आर्थिक वर्षमा 2,27,834 युनिट अनएसेम्बल मोटरसाइकल र 22,820 युनिट एसेम्बल मोटरसाइकल आयात गरेको विभागको तथ्याङ्क छ। खबरमा अब विदेशको खबर। भारतको आसाम राज्यमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस वर्षको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 87 जना पुगेको अधिकारीहरूले बताएका छन्। आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार शिवसागर, तराईदेव, जोरहाट, गोलाघाट, धेमाजी, लखिमपुर र विश्वनाथ अति प्रभावित जिल्लामा परेका छन्। यी क्षेत्रमा 1,28,000 भन्दा बढ़ी मानिसहरू प्राकृतिक विपत्तिसँग जुझिरहेको अधिकारीहरूले बताएका छन्। बाढ़ी 380 गाउँमा फैलिएको छ, जसका कारण हजारौं मानिस विस्थापित भएका छन्। त्यस्तै करिब 14,230 हेक्टर कृषियोग्य जमीन डुबानमा परेको छ। बाढ़ीले घरहरू, सड़क, पुल र तथा चौपायाहरूमा पनि ठूलो क्षति पुर्याएको छ, जसले ग्रामीण समुदायमाथि थप संकट थपिएको छ। शिवसागर सबैभन्दा बढ़ी प्रभावित जिल्ला बनेको छ। यहाँ करिब 55,200 बासिन्दा बाढ़ीको चपेटामा परेका छन्। सराईदेव जिल्लामा 34,050 जना प्रभावित भएका छन्। त्यसपछि जोरहाटमा 20,209, गोलाघाटमा 10,201 र धेमाजीमा 8,333 जना प्रभावित परेका छन्। विदेशकै खबरमा महत्वपूर्ण होर्मुज जलसन्धि पुनः खोल्नका लागि इरानसँग सम्झौता हुने आशा अमेरिकी उच्च अधिकारीहरूले जगाएपछि हिजो तेलको मूल्य 3 साताकै न्यून बिन्दुमा झरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्ट दुवैले यसै सातादेखि नै ढुवानी पुनः शुरू गर्न सकिने भरि गरी वार्तामा प्रगति भएको घोषणा गर्नुभएको छ। आपूर्तिमा देखिएको अवरोध कम हुन सक्ने खबरसँगै तेलको मूल्यको विश्वव्यापी मानक मानिने ब्रेन्ट क्रूडको मूल्य करिब 5% घटेर $80 भन्दा तल झरेको छ। मंगलबार ब्रेन्ट क्रूडको मूल्यमा आएको गिरावटसँगै वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 5% भन्दा बढ़ीले घटेर प्रति ब्यारेल $76 झर्यो। यी दुवै प्रकारका तेलको मूल्य 13 जुलाई यताकै न्यून बिन्दुमा पुगेको हो। बेसेन्टले होर्मुज जलसन्धि पुनः खोल्ने सम्झौता आज बुधबारसम्ममा हुन सक्ने बताएका छन्।
बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। देश छाडेर भागेका व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी बंगलादेशले दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया ले आज आयोजना गर्ने कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। 78 वर्षीय हसिनाले भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ। सन् 2024 अगस्तमा बंगलादेशबाट भागेर भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चामा आएको छ। आफू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनु भएको छ। साझा खबरमा अब खेलकुदको खबर। व्हीलचेयर टेनिस खेलाड़ी रामबहादुर तामाङले पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाउनु भएको छ। राम विपरट्राइड इभेन्टेशन प्रणाली मार्फत पारा एसियाली खेलकुदका लागि छनौट भएको नेपाल व्हीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाले जानकारी दिनुभएको छ। पारा एसियाली खेलकुदको व्हीलचेयर टेनिसमा नेपालको पहिलो सहभागिता हुन लागेको हो। पारा एसियाली खेलकुद जापानमा अक्टोबर 28 तारीकदेखि हुने भएको छ। खेलकुदको अर्को एउटा खबर। इंग्लिश प्रिमियर लीग क्लब फुलहामले रियल मेड्रिडका युवा फरवार्ड गोन्जालो गार्सियालाई अनुबन्ध गरेको छ। क्लबले 22 वर्षीय गार्सियासँग सन् 2031सम्मका लागि 5 वर्षीय सम्झौता भएको पुष्टि गरेको छ। सम्झौतामा थप 1 वर्ष लम्ब्याउन सकिने विकल्प समेत राखिएको छ। गार्सियालाई अनुबन्ध गर्न फुलहामले रियल म्याड्रिडलाई 40 मिलियन युरो अर्थात करिब 34 मिलियन पाउण्ड तिरेको हो। युवा खेलाड़ीका रूपमा रियल म्याड्रिडमा आफ्नो सम्भावना देखाएका गार्सियाले अब आफ्नो करियरको नयाँ अध्याय इंग्ल्याण्डमा शुरू गर्ने भएका छन्। फुलहाम पुगेपछि गार्सियाले आफू क्लबमा आउन पाउँदा

0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 20 गते बुधबार, अगस्त 5 तारीक 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको सप्तमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्था सहज पार्न मुख्यमन्त्रीद्वारा सरोकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड रोक्न सर्वोच्चको अन्तरिम आदेश।
1: 500 बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीन संघको नाका अवरूद्ध हुँदा ईवी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनशनमा।
0: बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्वविहीन, स्तनपान कक्ष अनिवार्य रूपमा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई पर्याप्त स्तनपान गराउन समस्या।
1: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी।
0: र कराँतीकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह अरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूको माथिको धरपकड रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको प्रसंग।
1: सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालका सदस्य, एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै पनि कानूनी जटिलता सृजना नगर्न अल्पकालीन आदेश जारी गरेको छ। हिजो सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनाई गर्दै उक्त अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोमा रेडियो कर्मीहरूमाथि धरपकड गर्ने, रेडियो कर्मीहरू विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सृजना गर्ने कार्य भएको भन्दै यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सृजना गर्ने कार्यमा रोक लागेको छ।
0: सर्वोच्च अदालतले हिरासतमा हुने अस्वाभाविक मृत्यु विरूद्धको रिटमा सरकारलाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश गरेको छ। राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन रक्षा, हिरासतमा सुरक्षा र संरक्षकीय दायित्व सुनिश्चित गर्ने भन्दै सर्वोच्चमा दायर रिटमा न्यायाधीश डाक्टर सुवेदीको एकल इजलासले नै हिजो आदेश जारी गरेको हो। अधिवक्ता कुमार थपलियाले दर्ता गरेको आदेशमा सरकारको तर्फबाट महान्यायाधिवक्ता कार्यालयलाई 15 दिनभित्र जवाब पेश गर्न भनिएको छ। मुद्दामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय सहित 8 निकायलाई विपक्षी बनाइएको थियो। यसमा के कसो भएको हो, निवेदनको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो, आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेकको समयमा जवाब दिन भनिएको छ। सूचना म्याद पाएका मितिले 15 दिनभित्र विपक्षीहरूको हक महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्नु आदेशमा भनिएको छ। मुलुकभरको 74 कारागारमा हाल 26,843 कैदी बन्दी रहेका छन्। मानव अधिकारवादी संस्था एडभोकेसी फोरमको तथ्याङ्क अनुसार गएको 9 वर्षमा 44 मृत्यु विवादित बनेका छन्। यी घटनामा अधिकांश पीड़ित सीमान्त समुदायका छन्। इन्सेकको तथ्याङ्क अनुसार 5 वर्षमा प्रहरी हिरासतमा मात्रै 21 जनाको मृत्यु भएको छ। इन्सेकले प्रत्येक वर्ष हिरासतमा मृत्यु भएकाहरूको तथ्यगत विवरण पनि प्रकाशित गर्दै आएको छ। विवरण अनुसार कारागारभित्र प्रत्येक दिन जसो कम्तीमा एकजनाको मृत्यु भइरहेको हुन्छ, तर केही मृत्यु भने विवादित हुने गरेका छन्।
1: सरकारले गत जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका सदस्यको पैसा फिर्ता दिन शुरू गरे पनि थप 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा फिर्ता अझै अन्यलमा छ। समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्ताको मात्रै पैसा फिर्ता गर्ने सरकारको नीति छ तर अहिले 500 भन्दा बढ़ी सहकारीका बचतकर्ताको पैसा डुबेको छ। ती सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छैन तर सरकारको प्राथमिकतामा पनि परेको छैन। संस्थाका संचालक र उच्च व्यवस्थापक फरार रहेका छन् भने बचतकर्ता भने पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन्। ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिनेबारे सरकारसँग कुनै योजना रहेको छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितहरूले गुनासो गरेका छन्। आफूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ। त्यस्तै मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र 800 भन्दा बढ़ी सहकारी विरूद्ध र 894 उजुरी परेको पनि जनाइएको छ। संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्रै समस्याग्रस्त घोषणा गरेका छन् भने समस्याग्रस्त सूची बाहिरका सहकारी बचतकर्ताको पैसा अझै अन्यलमा रहेको छ।
0: स्वास्थ्य सेवा विभागले देशभरका सरकारी तथा निजी अस्पताल क्लिनिक तथा स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिइसकेको छ। विभागले स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि 2080 कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै स्वास्थ्य संस्थाहरूलाई उक्त व्यवस्था अनिवार्य लागू गर्न भनेको हो। विभागका अनुसार स्वास्थ्य संस्थामा सेवा लिन आउने स्तनपान गराइरहेका आमाहरूलाई सुरक्षित सहज र गोपनीय वातावरणमा शिशुलाई स्तनपान गराउने व्यवस्था सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना आवश्यक छ। यसले शिशुको पोषण आमाको स्वास्थ्य तथा स्तनपान मैत्री वातावरण प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास विभागले लिएको छ। सबै सम्बन्धित स्वास्थ्य संस्थालाई कार्यविधिमा उल्लेख भएका मापदण्ड अनुसार स्तनपान कक्ष स्थापना गरी नियमित संचालन गर्न तथा यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन पनि दिइएको छ। सरकारले शिशुको पहिलो 6 महिनासम्म केवल आमाको दूध खुवाउने तथा त्यसपछि 2 वर्ष वा सोभन्दा बढ़ी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्दै आएको छ। सिंहदरबार लगायतका स्वास्थ्य बाहेकका अरू मन्त्रालय र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए पनि यो अरू सरकारी कार्यालयमा अभियानको रूपमा स्तनपान कक्ष स्थापना हुन सकेका छैनन्। सबै सरकारी कार्यालयमा स्तनपान कक्षको अभावमा कामकाजी महिलाहरूले पनि चाहेर शिशुलाई पर्याप्त स्तनपान गराउन पाएका छैनन्।
3: बर्दिया बाँसगढ़ीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बत्तलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ। बाँसगढ़ीकै सिर्जना रसाइली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानुपर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
4: बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन, हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। घर पुग्दासम्म आफ्ना दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
3: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापा पनि छ। सरकारले सुत्केरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ।
5: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने, सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ।
3: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढ़ी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
6: बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो, त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। सम्पूर्ण पौष्टिक तत्व चाहिँ दुधमा पाइन्छ। बच्चाले छ महिनासम्म आमाबाटै लिएर आएको हुन्छ। त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
3: नेपालले सन् 2030 छ महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विधा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सड़कको सुरक्षाका लागि ध्यान नदिँदा पहिरोको प्रभाव बढ्दै
8: त्यहाँबाट चाहिँ पहिरो जान शुरू भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्।
0: चीनसँगको नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो। नर्सहरू आन्दोलनमै इन्टर्न चिकित्सक पनि अनसनमा। बीमा प्राधिकरण एक वर्षदेखि नेतृत्व विहीन। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
11: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको कान्तिपुरको पहिलो पृष्ठमा साग गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर प्रकाशित छ। सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनु पर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो, न संकटपछि राजनैतिक नेतृत्वको विश्वास नै कायम राख्न सक्यो। सुनसरी तनावपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखबाट ब्रिफिङ लिँदा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलाई बोलाउनु भएन, गौरव पोखरेलले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा चीनसँगका नाका अवरूद्ध हुँदा ईभी आयात घट्यो शीर्षकमा कृष्ण प्रसाईको खबर छ। र स्वागढ़ी र तातोपानी नाकाबाट गत आर्थिक वर्ष विद्युतीय सवारी आयात 24% कम र यसै महिना हुने दुई अटोमोबाइल्स प्रदर्शनीमा नयाँ मोडल सार्वजनिक गर्न समेत चुनौती बनेको व्यवसायहरूले बताउँदै आएका छन्। लाइसेन्स सेवा कतै ठप्प कतै आंशिक शीर्षकमा विमल खतेडाको खबर छ। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रसार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स सेवा ठप्प हुँदा समेत बेखबर बनेको छ। त्यस्तै भित्रपृष्ठमा नेपालको विरोधलाई व्यवस्था लिपुलेख पास हुँदै भारत चीन व्यापार शीर्षकमा अर्को खबर छ भने उद्योगी श्री मुन्द डाको घरमा छापा माने एसएसपी कटुवाललाई स्पष्टीकरण शीर्षकमा अर्को खबर पनि प्रकाशित छ।
0: नागरिक दैनिकमा देशभरि ग्यासको कृत्रिम अभाव, उपभोक्ता दिनभर लाइनमा, डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि दश दिनसम्म पाएनन् शीर्षकमा मधुजंग पाण्डेले लेख्नु भएको खबर छ। गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्नु बाध्य छन्। काठमाडौँ उपत्यका अहिले देशभर ग्यास अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि दश दिनसम्म

0: दलहरूलाई बोलाएर आपूर्ति व्यवस्था सहज पार्न छलफल गरेको हो। असार 31 गतेदेखि बजारमा पूर्ण तौलको सिलिण्डर वितरण शुरू भएकाले माग बढ़दा बजारमा ग्यास आपूर्ति असहजता देखिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार ग्यास आयात बढ़ाउन कूटनीतिक पहल भइरहेको छ। अनावश्यक रूपमा ग्यास संचय नगर्न र हल्लाको पछि नलागि आवश्यकता अनुसार मात्रै खरिद गर्न आग्रह गरिएको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नभएको दावी गरेको छ। पशुपतिमा स्वच्छ पानी ल्याउन विमर्श शीर्षकमा अशोक अधिकारीले लेख्नु भएको खबर पनि गोर्खापत्र दैनिकमै छापिएको छ। भित्री पन्नामा बैंकिङ प्रणाली सुधार्ने अर्थमन्त्रीको प्रतिबद्धता शीर्षकमा खबर छापिएको छ। निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर छापिएको छ। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकटको व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको हो। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकार ले पुनरावलोकन गर्ने तयारी गरेको उल्लेख गरिएको छ। अर्को खबर जापानमा नेपाली पाठ्यक्रम शीर्षकमा रूबी रौनियारले नागरिक दैनिकमा लेख्नुभएको छ। जापानमा नेपाली पाठ्यक्रम पढ़ाउने एभरेस्ट इन्टरनेशनल स्कूलमा नेपाली मूलका साथै जापानी र अन्य देशका विद्यार्थी समेत यहाँ पढ़िरहेका छन्। भित्री पन्नामा छापिएको छ आर्थिक कारोबार दैनिकमा ईपीएस भाषा परीक्षामा 9 दिनमै 68,000 आवेदन, बुधबार रातिसम्म 75,000 पुग्ने अनुमान शीर्षकमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा नर्सहरू आन्दोलनमै रहेका बेला इन्टर्न चिकित्सक पनि अनशनमा शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। नेपालभर निजी र सरकारी मेडिकल कलेजमा गरी 1700 इन्टर्न डाक्टर अध्ययन गरिरहेका छन् तर निजी र सरकारी दुवैतर्फ उनीहरूको ड्यूटी तालिका स्पष्ट छैन। नर्सहरू आन्दोलनमै रहेका बेलामा चिकित्सकहरू पनि अनशनमा बसेका हुन्। झापा इलाम सदरमुकाम जोड्ने सड़क अवरूद्ध, बोकेर बिरामीको उद्धार गर्दै सुरक्षाकर्मी शीर्षकमा चिरञ्जीवी घिमिरेले नै झापाबाट लेख्नु भएको खबर छ। इलाम सदरमुकामलाई झापासँग जोड्ने मेची राजमार्गको राजदुवाली खण्डसँगै वैकल्पिक मार्ग समेत अवरूद्ध बन्दा त्यहाँ स्थानीय नागरिकलाई आउजाउ गर्न समस्या भएको उल्लेख गरिएको छ। थप एकजना घाइतेको मृत्यु भएपछि कप्तानगंजमा फेरि तनाव शीर्षकमा खबर छापिएको छ। गणेश लम्सालले विराटनगरबाट लेख्नु भएको हो। स्थानीयले रूख ढालेर गरे सड़क अवरूद्ध, गृहमन्त्रीसँगको छलफलपछि पनि आफन्तले रविन्द्रको शव बुझ्न मानेनन्। गोल बजारमा पुगेको छ गृह मन्त्रालयको छानबिन टोली। सिराहाको गोल बजारमा 5 दिन अघि एकजनाको ज्यान जाने गरी भएको प्रदर्शनसँगै तोडफोड आगजनी सम्बन्धी घटनाको छानबिन गर्न गृह मन्त्रालयको उच्चस्तरीय टोली छानबिन थालेको छ। कार्यान्वयनमा आएन प्रहरीलाई पोशाक बापत नगद दिने गृहमन्त्रीको घोषणा शीर्षकमा खबर छापिएको छ भने सुकमासी भूमिहीनलाई लालपूर्जा वितरणमा सरकारले खोज्यो विपक्षीको साथ शीर्षकमा कमलराज भट्टले खबर लेख्नु भएको छ। अर्को खबर बीमा प्राधिकरण 1 वर्षदेखि नेतृत्वविहीन भएको बारेमा छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, अध्यक्ष नियुक्तिका लागि आवेदन संकलन गरेको 2 महिना बितिसकेको छ, बाँकी प्रक्रिया भने ठप्प देखिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने आवेदन दिएका उम्मेद्वारहरूको मूल्यांकनको काम भइरहेको बताउनु भएको छ। गलत उजुरीका आधारमा उद्योगीको घरमा छापा मारिएको प्रति प्रहरीले माफी मागेको बारेमा विराटनगरबाट लेखिएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। बेलायतमा बालबालिकालाई दिइने नियमित खोपको दर घटेको एक अध्ययनले देखाएको छ। खोप विरोधी गलत सूचना र सामाजिक सञ्जालमा फैलिने अफवाहलाई यसको प्रमुख कारण मानिएको सार्वजनिक स्वास्थ्य विज्ञहरूले बताएका हुन्। धेरै अभिभावक खोप विरूद्ध विचारधाराका कारण आफ्ना बालबालिकालाई खोप नदिने गरेको समेत उनीहरूको भनाइ छ। स्वास्थ्य सेवाबाट पहुँच कठिन हुनु, चिकित्सकसँग नियमित सम्पर्क हुन नसक्नु, खोप लगाउने स्थान टाढा हुनु र नवजात शिशुको हेरचाहमा व्यस्त अभिभावकले खोपको समय छुट्याउन नसक्नु जस्ता कारणहरू पनि भूमिका खेल्ने अध्ययनले देखाएको छ। बेलायतमा यो समस्या गम्भीर बन्दै गएको तथ्याङ्कले देखाएको हो। इंग्ल्याण्डमा 5 वर्ष उमेर पुगेका बालबालिका मध्ये 4 प्रकारका खोप विरूद्ध सुरक्षा दिने 4-in-1 खोप लगाउने दर 2014 89% रहेकोमा अहिले 81% झरेको छ। त्यस्तै दादुरा, गलगाँड र रूबेला विरूद्धको 2 मात्रा एमएमआर खोप पूरा गर्ने बालबालिकाको दर पनि 1 दशक अघि 88% घटेर 84% पुगेको समेत अध्ययनले देखाएको छ। अमेरिकी विदेश मन्त्रीले हर्मुजबाट थप जल जहाजहरूको आवतजावत सहज बनाउने विषयमा इरानसँग भएको वार्तामा कुनै पनि सहमति नभए

0: भएको बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रालयले वार्तामा प्रगति भए पनि सहमति हुन नसकेको दावी गरेको हो। तर हर्मुजमा कुनै अवरोध बिनै जहाजहरू नियमित रूपमा आउजाउ गरिरहेको समेत उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी जारी रहे अमेरिकी युद्ध तोपहरूलाई निशाना बनाउने चेतावनी इरानले दिएको छ। इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकारले इरानी सेनाले देशमाथिको दबाव र जलमार्ग अवरोधलाई चुपचाप स्वीकार नगर्ने बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले खबर प्रकाशित गरेका छन्। साझा खबरमा अब खेल खबर। कराँतीकी स्टार एरिका गुरूङ र नेपाली टी20 आई क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान प्राप्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एउटा कार्यक्रममा दुवैजना वर्ष खेलाड़ी घोषित हुनुभयो। अवार्ड सहित दुवैजनालाई 25,000 रूपियाँ प्रदान गरिएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षतिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। छनौट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिक इन्फोले जनाए अनुसार एसियाली क्रिकेट परिषद एसिसीले भारत, पाकिस्तान, डिफेन्डिङ च्याम्पियन श्रीलंका, बंगलादेश, थाइल्याण्ड, यूएई, मलेसिया र नेपाललाई समेट्दै वुमन्स एसिया कप आयोजना गर्न लागेको हो। यूएईलाई आयोजक राष्ट्र तोकिएको छ भने प्रतियोगिता अगस्त 28 सेप्टेम्बर 13 आयोजना हुनेछ। एसियाली क्रिकेटको सर्वोच्च संस्थाबाट अन्तिम स्वीकृति आउन बाँकी रहेको क्रिक इन्फोमा जनाइएको छ। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नागभी एसिसीका पनि अध्यक्ष रहनु भएको छ।
1: पहिरोको जोखिम कम गर्नका लागि अप्नाउन सकिने सावधानी, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
3: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
2: गर्भवती हुँदा के खाने?
3: स्तनपानको मात्रा कसरी पुर्याउने?
2: शिशुलाई कहिलेदेखि थप खाना दिने?
3: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
2: यसको जवाब अनुमानमा होइन,
3: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
2: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 र पुनः प्रसारण राति 8
3: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
4: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब पहिरोको जोखिम टार्ने उपाय। बर्खा लागेसँगै देशका विभिन्न भूभागमा पहिरोका घटनाहरू पनि बढ़दै गएका छन्। पहिरो जानु अघि नै रोकथामका लागि अप्नाउन सकिने उपायका बारेमा साथी सुशीला श्रेष्ठले पहिरो विज्ञ डाक्टर वसन्तराज अधिकारीसँग कुराकानी गर्नुभएको छ।
6: पहिला त के हुन्छ भने सर्फेसको माटो बगाउँदै जान्छ, त्यसपछि अलिअलि गल अलिअलि खाल्डो पर्दै जान्छ, त्यसलाई हामी रिल इरोजन भन्छौँ। त्यसपछि अझ गहिरो हुन्छ, त्यसलाई हामी गल्ली भन्छौँ होइन। गहिरो हुँदै गर्दा वरिपरिको पनि तान्दै जाने भयो नि त, त्यसले झन पहिरो ल्याउँदै जाने भयो भनेपछि त्यस्तो चाहिँ रोक्नुपर्छ। टेरास रूपमा तह तह गरेर बनाउने, त्यसका अरू अरू पनि छन्, तर मुख्य कुरा चाहिँ पानीलाई त्यहाँबाट बग्न नदिनु।
7: भल कुलो तर्काउने भन्थ्यो, गर्दा चाहिँ के कसरी गर्न सकिन्छ?
6: हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिने पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जता पनि बग्ने भयो। अथवा चाहिँ हिजो भलबाट बग्न पर्ने पानी सोरिएर आयो भने चाहिँ एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
7: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के?
6: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानीभित्र छिर्न नदिने हाँसहरू त्यस्तो रोप्ने, त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ, खेतहरू बनाउने, पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त, अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ली सुरु गरेको छ नि त्यहीँ नै रोकिहाल्नुपर्छ कि, त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
7: अलि भिरालो छ, माटो बगिरहेको छ भने त्यहाँनिर टिन हुन्छ नि, अहिले त सजिलैसँग पाउने, सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन, टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने, त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ?
6: पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले, अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो तिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
7: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारी टाँगेर अनि
6: त्यो चाहिँ अल्पकालीन हो, त्यो अल्पकालीन किन भनेको नि, अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त, कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
7: त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन?
6: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउने छ नि त्यो चाहिँ कम हुन्छ। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरा जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलिक धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काललाई बचाइहालौँ त भनेर भन्ने, अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको, भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
0: पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: देशभर ग्यासको कृत्रिम अभाव, आपूर्ति व्यवस्थापन सहज पार्न मुख्य सचिवद्वारा सरकारवालासँग छलफल, संगीत रोयल्टीको नाममा रेडियो कर्मीहरूमाथिको धरपकड़ रोक्न सर्वोच्चको अन्तरिम आदेश,
0: 500 भन्दा बढ़ी सहकारीका सदस्यले अझै फिर्ता पाएनन् बचत, चीनसँगको नाका वृद्ध हुँदा इभी आयात घट्यो, नर्सहरू आन्दोलनमै, इन्टर्न चिकित्सक पनि अनसनमा,
8: बीमा प्राधिकरण 1 वर्षदेखि नेतृत्वविहीन स्वास्थ्य संस्थामा स्तनपान कक्ष अनिवार्य रूपमा संचालन गर्न स्वास्थ्य सेवा विभागको निर्देशन, कामकाजी महिलाहरूलाई प्राप्त स्तनपान गराउन समस्या,
0: सामाजिक सञ्जालमा आउने गलत सूचनाले बेलायतमा खोप लगाउने दर घट्दै, हर्मुज जलमार्ग खुलाउने विषयमा कुनै सहमति नभएको अमेरिकाको दावी, नाकाबन्दी जारी रहे आक्रमण गर्ने इरानको चेतावनी,
8: र क्रान्तिकी एरिका गुरूङ र क्रिकेटर दिपेन्द्र सिंह एरीलाई वर्ष उत्कृष्ट खेलाड़ीको सम्मान, बबर महलमा खेलकुद प्रदर्शनी भोलिसम्म चल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब छबास शीर्षकको कार्टुन लिएका छौं। पछिल्लो समयमा विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्ने तर फेरि एकाएक केही समयभित्रै त्यहाँ छोड्नुपर्ने अवस्था आइलागेको छ। त्यसमध्येका एकजना हुनुहुन्छ मेडिकल व्यवसायी दुर्गा प्रसाई। यहाँ एउटा बन्द कोठा देखाइएको छ, बन्द कोठाको माथिपट्टि प्रसाई जस्ता देखिने व्यक्तिको तस्विर छ, तर नजिकै एकजना महिला टेलिफोनको रिसिभर बोकेर कतै कसैसँग कुराकानी गरिराखेको जस्तो देखाइएको छ। तल यस्तो लेखिएको छ, उहाँ अहिले हुनुहुन्न त, एकछिन यसो थुनामा बसेर आउँछु भनी भर्खर निस्कनुभयो, अब त आउने बेला नि भयो होला।
8: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सुशीला श्रेष्ठ।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ।
1: यो कार्यक्रम cinkhabar.com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत चाहेको बेला विश्वभरि सुन्न सकिन्छ।
0: ओल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थाको सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरोकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौं।
1: कार्यक्रम पोषण संवादको आज 145 भाग प्रसारण गर्दैछौं। आजको कार्यक्रममा हामी विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइरहेको सन्दर्भ पारेर पूर्ण स्तनपानको महत्वको बारेमा छलफल गर्नेछौ। यो दिवस हरेक वर्ष अगस्त 1-7 तारीकसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्वबारे जानकारी दिन नेपालमा पनि एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।
0: शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाहरूलाई पूर्ण स्तनपान गराउन समस्या हुन थालेको छ र नियमित स्तनपान गराउनेको संख्या पनि घटिरहेको छ।
1: कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्? सुनौ रेडियो गुरुबाबाबाट बिन्दु चौधरीको रिपोर्ट।
2: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ।
3: सुरुम सुरुम त म दुध नै आवाए अनि बोतलके दूध खुवाऊ अनि एक हप्ता पछि मने धीरे धीरे आए लगल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़त तो एक मारे अपन छाई के कहते तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो।
2: बास्करी का सिर्जना रसायली निजामती कर्मचारी हुनुहुन्छ। कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ।
4: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था पनि छ। अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ। एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
2: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुटकेरी विदा दिए पनि 6 महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
5: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो 6 महिनासम्म चाहिँ गाह्रो नै हुने सरकारले चाहिँ अब 98 दिन सुत्केरी विदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन। अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले 6 महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ 6 महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौ। किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन। उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ। त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन। त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ कतिखेर।
2: आमाको दूध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्व हो। बच्चा दुई वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दूध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसकडी नगर अस्पतालकी सिनियर अनमी अस्मिता पौडेल।
6: आमाको दूधलाई अब अमृत समान नै मानिन्छ होइन। बच्चा रहेदेखि दुई वर्षसम्म 80% दिमाग बन्ने हो होइन। त्यो मध्येमा छ महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्त्व चाहिँ दुधमा पाइन्छ। हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाटै लिएर आएको हुन्छ। 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन। त्यही भएर चाहिँ यो एकदम आवश्यक पक्को हो।
2: नेपालले सन् 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विदा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सीआईएन रेडियो गुरुबाबा, बर्दिया।
1: जन्मेको पहिलो 6 महिनासम्म शिशुलाई आमाको दूध बाहेक अन्य पानी वा आहार केही नदी केवल स्तनपान गराउनलाई पूर्ण स्तनपान भनिन्छ। यसले शिशुको शारीरिक तथा मानसिक विकास गराउँछ, रोगबाट बचाउँछ र आमाको स्वास्थ्यलाई समेत फाइदा पुर्याउँछ।
0: स्तनपान बारेमा आमाहरू सचेत बन्दै हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक छ भन्ने सवाल अहिले उठ्दै कार्यान्वयनमा जाने चरणमा रहेको छ। हरेक कार्यालयमा स्तनपान कक्षको व्यवस्था र आवश्यकताको बारेमा बुझाउन सबैले सहयोग गर्नु आवश्यक छ। रेडियो टीकापुरबाट दुर्गा देवकोटाको रिपोर्ट।
7: एक वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन। अर्को बच्चा हुर्काउन उहाँको दम्पतिले निकै मेहनत गरे। बच्चा जन्मेको 1 महिना अस्पतालको बसाईपछि घर ल्याउँदा विस्तारै आफ्नो दूध चुसाउन थाल्नुभयो। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
8: जन्मिनु मेरा 12 ग्राम 28 हप्तामा धेरै गाह्रो हुन्छ। पहिला त अब एनएचसीमा त उहाँ खुवाइदिनुहुन्थ्यो, बीच बीचमा आफूले केएमसी गर्नु पर्थ्यो, पछि बिस्तारै घर आएपछि चम्चले खुवाउनु पर्थ्यो। 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यहाँपछि आफ्नै दुध पछि आफै जान्न थाले। खान्छु, वेट कम छ, अरू त ठिकै छ। श्रीमानको साथ नि पाएँ, घर परिवारको सबै गर्नुहुन्छ, स्याहार्नुहुन्छ। खासै खाना गरिदिनुबाट मबाटै हो, धेरै सजिलो हुन्छ यताउता हरेक चिजमा। एक्लै स्याहार्नु धेरै गाह्रो हुन्छ, आफूले केयर गर्नु पर्यो सबभन्दा बढी।
7: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ। 45 दिनमा 3 केजी 200 ग्राम तौल पुगेको छ। उहाँले पनि बच्चालाई स्तनपान मात्रै गराइरहनु भएको छ।
9: जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो, थियो वेट अलिक सानै थियो, सानै भन्दा नि कमै थियो, धेरै कम थियो। साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो। अहिले दुध त आफ्नै चुसाइरहेछ, अहिलेसम्म पुगिरहेछ, अहिलेसम्म खोइ पछि के हुन्छ। 3 केजी 200 ग्राम छ अहिले।
7: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। 6 महिनासम्म पूर्ण स्तनपान गराए पछि उहाँ आजभोलि दालको झोल, जाउलो, लिटो खुवाउन थाल्नु भएको छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
10: कमाएर घरमा ल्याउँछु, दुईटा बच्चा छन्। श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु, भएको यहाँको लागि खानी कटाएर दिन्छु, माछा माछु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो साग सब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, घरमा खाना पकाएको हेल्प गर्छु, घरको काममा पनि सघाउँछु।
7: टिकापुरकी रमिला चौधरीले दोस्रो बच्चा हुर्काइरहनु भएको छ। स्तनपान बारे राम्रो ज्ञान भएकी रमिला नियमित स्तनपान, थप खाना, सरसफाई र स्याहार बारे सचेत हुनुहुन्छ।
11: मेरो यो सानो नानी थप खानेकुरासँगै दुध पनि चुसिरहेछ, यसलाई पनि 2 वर्षसम्म पुनः स्तनपान गराउँछु। बच्चाको टौल पनि राम्रै छ, वृद्धि विकास पनि राम्रै भइरहेछ, दुइटै बच्चा राम्रोसँग पनि स्याहार गरे। पूर्ण स्तनपान बारे मैले स्वास्थ्य कर्मीबाट सिकेको, उनीहरूले सिकाएको कुरा मैले प्रयोग गरे, जसले गर्दा बच्चाहरू स्वस्थ छन्। मेरो सानो बच्चाको स्याहारमा पनि विशेष ध्यान दिन्छु, पटक पटक दुध चुसाउँछु। जाउलो बनाएर खुवाउँछौँ, फलफुलको पिउरीहरू बनाएर खुवाउँछौँ, आफ्नै घरमा बनाएर खुवाउँछौँ। हरियो सागपातहरू पनि मिसाउँछौँ, अन्डा मिसाउँछौँ, कहिले काहीँ गेडागुडीहरू पनि पिसेर मिसाउँछौँ, फलफुल मिसाउँछौँ, बच्चाको केयरमा चाहिँ समय बिताइरहेछ।
7: हरिकला जोशीको 9 महिनाको बच्चा छ। 6 महिनासम्म स्तनपान मात्र गराएकी उहाँले अहिले थप खानेकुरा खुवाउन थाल्नु भएको छ। हरिकलाको बच्चा स्याहार र घरायसी काम परिवारका सबै मिलेर गर्छन्।
12: बच्चा मेरो 9 महिनाको, 6 महिनासम्म अब आफ्नो दुध मात्र खुवाएन, पानी पनि खुवाएन। पछि अनि लिटोहरू भयो, जाउलोहरू भयो, अनि यस्तो फ्रुटहरू भयो, उसेर म बोतलमा दुधहरू भैँसीको खुवाउँछौँ, घरकै खुवाउँछौँ। अन्डाहरू पहिला सबैले सघाउनु भयो, मम्मी बुवाले अनि श्रीमानहरूले, घरको काम पनि सबैले सघाउनुहुन्छ, सबै मिलेर गर्नुहुन्छ। मैले बच्चाको स्याहार गर्नु ठिकै टाइम हुन्छ, घरको काम उयो हुँदैन, त्यही भएर बच्चाकै गर्छौँ।
7: मिना ठगुर्नाको 9 महिनाको बच्चा छ। उहाँले भने 4 महिनामै बजारमा पाइने फर्मुला दुध खुवाउनु भयो।
13: बच्चा अहिले 9 पुरा भएर 10 महिना। स्याहार्नलाई सुरुमा आफ्नै दुध चुसाएको थिएँ, पछि बिचमा नपुगे जस्तो भएर बाबु धेरै रुन लागेर अनि 4 महिनादेखि मैले 6 महिनासम्म बाहिरको दुध ल्याक्टोजिन खुवाएको थिएँ। त्यहाँबाट पास्नी गराएर अब ल्याक्टोजिन छोडेर फलफुलहरू, जाउलो, लिटो, यस्तै अन्डाहरू, त्यसले गर्छु, माछा मासु दिन्छु, आफ्नो पनि गराएर आएको छु। मैले बाहिरको छोडिसके 2 महिना मात्रै खुवाएको थिएँ।
7: टिकापुरमा आमा र बच्चाको पोषण सुधारका लागि थुप्रै प्रयासहरू भएका छन्। टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बालबालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका, उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। विगतलाई हेर्ने हो भने आमाहरू स्तनपान र बच्चाको पोषणमा सचेत बन्दै गएका छन्। स्वास्थ्य संस्थामा खोप लगाउन आउने बच्चाको अनिवार्य वृद्धि अनुगमन गर्ने र समस्या भए उपचार गर्ने गरिन्छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
14: पास्नी अब हाम्रो कस्तो संस्कृतिमा भएको भएर हामीले चाहिँ के भन्छौँ, ल ठिक छ पास्नी गर्नु, तर बच्चालाई खाना चाहिँ खुवाउने होइन, पास्नीको बेला पनि खाना खुवाइदिने भनेर खाना वात्तै खुवाउने होइन, यतिकै छोको जस्तो ओठमा छुवाइदिनु बस, त्यति गरेर आफ्नो यताको काम गर्नु, तर बच्चालाई 6 महिना पुरा पुगेपछि मात्रै खुवाउने, अरू थप खाना उसलाई आवश्यक पर्छ 6 महिना पछि नै खुवाउने भनेर सल्लाह दिँदा अब धेरैले अहिले मानि पनि रहनु भएको छ। तर अब त्यही हो, फेरि अब केही नहुने पानी भयो भने खुवाउनु पर्छ, अथवा थोरै केही न केही अब दालैको झोल भयो भने खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन। त्यही भएर अब त्यो चाहिँ आवश्यक छैन, बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
7: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्षा आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनु पर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
15: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो, निरोगी, सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ। यदि स्तनपान गरे छैन भने त्यो बच्चामा सुस्त मनस्थितिको साथसाथै बच्चाहरूमा एकदम एग्रेसिभ आउने, रिसाउने, झर्किने, मानसिक पनि उसको अलि सुस्त हुने त्यस्तो खालको समस्या देखाउँछ। त्यसले गर्दाखेरि स्तनपान गराउन अति नै जरुरी छ। र अहिलेको अवस्थामा कामकाजी महिलाहरूको लागि अफिसले पनि स्तनपान गराउने एउटा कोठा बनाइदिनु पर्छ। सुरक्षित तरिकाले बच्चालाई एउटा स्तनपान गराउनु उहाँको मौलिक अधिकार हो। स्तनपानको लागि सबै सर्वसाधारण, स्थानीय निकाय अनि बुद्धिजीवी, समाजसेवी सबैले, पोलिटिकसतिरबाट सबैले स्तनपानको लागि पहल गर्नुपर्छ।
7: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर, स्तनपान कक्षको व्यवस्था गरिएको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन का लागि दुर्गा देवकोटा, टिकापुर एफएम, कैलाली।
1: विश्वभरिका 5 जना बालबालिका मध्ये 3 जनाले जन्मेको 1 घण्टाभित्र स्तनपान गर्न पाएका छैनन्। कुपोषणका कारणले वर्षेनी विश्वका 45% बालबालिकाको मृत्यु हुने गरेको छ भने करिब 44% शिशुले मात्रै 6 महिनासम्म र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन्। स्तनपानको प्रभावकारी प्रवर्धन गरेमा जन्मेदेखि 23 महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका 5 वर्ष मुनिका करिब 9 लाख बालबालिकालाई बचाउन सकिन्थ्यो।
0: यदि जन्मेदेखि 23 महिनासम्मका सबै बालबालिकालाई राम्ररी स्तनपान गराउन सके उनीहरूको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थित बढ्नुका साथै वयस्क उमेरमा उच्च आमदानी गर्न सक्ने क्षमता विकास हुन्छ। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका प्रमुख डाक्टर कल्पना उपाध्याय सुवेदी एक प्रमुख बालरोग विशेषज्ञ हुनुहुन्छ, जसले नेपालमा पहिलो हुमन मिल्क बैंक अमृत कोष स्थापना र सञ्चालनमा नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुभयो र स्तनपान लगायत बाल बालिकाका विभिन्न रोगका बारेमा उहाँ विज्ञ हुनुहुन्छ। हामीले उहाँसँग स्तनपानको बारेमा विस्तृत कुराकानी गरेका छौं।
1: एउटा सही निर्णय शिशु जन्मिने बित्तिकैको, त्यो निर्णय चाहिँ के होला?
16: जन्मिने बित्तिकै आमाको स्तनपान गराउनु, त्यही नै सही निर्णय हुन्छ।
1: त्यो चाहिँ किन?
16: किनभने शिशुको लागि पूर्ण आहार भनेको आमाको दुध हो। त्यो शिशुलाई जन्मेपछि चाहिने जुन हामीले आहारको कुरा गर्छौँ, त्यो आमाको दुध मात्र दिनाले उसलाई चाहिने सम्पूर्ण उसको शारीरिक मानसिक विकासको लागि चाहिने जति पनि तत्त्वहरू हुन्छ त्यो आमाको दुधमा नै हुन्छ। त्यसैले जन्मिने बित्तिकै एउटा मात्रै निर्णय गर्नु पर्यो भने तुरन्तै शिशुलाई स्तनपान गराउनु नै हुन्छ।
1: तर जन्मिसकेपछि जुन आमाको पहिलो त्यो दुध हुन्छ नि, बेगौती दुध पनि भन्छ हामीले, त्यो दुध चाहिँ फालेर निचरेर अनि त्यसपछि सेतो दुध आउन थालेपछि चाहिँ बल्ल खुवाउने गर्नुपर्छ भन्ने पनि समाजमा भनाइरहेछ कि, यसमा चाहिँ के हो खास?
16: त्यो चाहिँ हाम्रो गलत धारणा हो। कतिपयले भन्नुहुन्छ, हामीले अस्पतालमा पनि देखाएको छौँ, दुध आएको छ तर त्यो बाक्लो दुध छ, त्यसलाई फ्याल, कति दिनदेखि जमेको हुन्छ त्यसै अनि त्यसपछि मात्रै खुवाऊ भनेर भन्नुहुन्छ सासूहरूले आफ्नो।
1: त्यो त दुध नै होइन पनि भन्दा रहेछ कि कतिपयले चाहिँ।
16: त्यो चाहिँ हाम्रो धारणा नै गलत हो, किनभने त्यो दुध भनेको त्यो हामीले भन्दाखेरि सुरुमा आउने दुधलाई बिगौती दुध भन्छ, जुन अलिक बाक्लो हुन्छ, पहेँलो हुन्छ,
1: च्याप पनि हुन्छ, सेतो पनि नहुने
16: अब त्यो दुधमा चाहिँ शिशुलाई चाहिने सम्पूर्ण शिशुलाई रोगसँग बचाउने जुन इम्युनोग्लोबुलिन भन्छौँ हामीले भन्दाखेरि शिशुको सँगलाई रोगसँग लड्ने, हामीले जसरी खोप लाउँदाखेरि खोपले शिशुलाई संक्रमणबाट बचाउँछ नि, त्यही कुरा चाहिँ नै आमाको बिगौती दुधमा हुन्छ। त्यसैले हामीले जन्मिने बित्तिकै त्यो चाहे एक थपा आओस् दुई थपा आओस् जति आओस् त्यो खुवायौँ भने शिशुलाई पहिलो खोप दिएको बराबर हुन्छ। त्यो नै सबैभन्दा शिशुको लागि एकदमै पोषण पोसिलो पनि हुन्छ र रोगसँग संक्रमणबाट बचाउने पनि त्यही त्यसैमा हुन्छ तत्त्वहरू सबै। त्यसैले त्यो फाल्नु हुँदैन, थोरैले पनि शिशुलाई पुग्छ।
1: नवजात शिशु र यो आमा दुवैका लागि चाहिँ स्तनपानको महत्व चाहिँ कति छ?
16: एकदमै छ। जस्तो शिशुको कुरा गर्दा, शिशु जन्मिने बित्तिकै स्तनपान गराउँदा सुरुको बिगौती दूधले शिशुलाई रोग संक्रमणहरूबाट बचाउँछ। संक्रमण भनेको जस्तो झाडा पखाला, निमोनिया, पिसाबको इन्फेक्सन, कानको इन्फेक्सन, अरू शरीरमा हुने संक्रमणहरू सबैबाट बचाउँछ। संक्रमणबाट बचाएपछि शिशु कुपोषित भएन, होइन, पोषण सबै थोक पाउने भएर कुपोषित भएन। त्यसपछि शिशु बढ्दै जाँदा शिशुको जुन वृद्धि विकासको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू त्यसैमा हुन्छ र शिशुको शारीरिक मात्र होइन कि मानसिक विकासको लागि पनि त्यो आमाको दुध एकदमै महत्त्वपूर्ण हुन्छ। कतिपय ठाउँमा गरेको जुन स्टडीहरू गरेको
1: अध्ययनहरू
16: अनुसन्धान गरेको छ त्यसमा चाहिँ नै अब कतिपय देशमा गरेकोमा एउटा समूहलाई आमाको दुध मात्रै खुवाएर हेरेको छ, अर्को समूहलाई बाहिरी दुधहरू खुवाएर हेरेको छ। पछि गएर हेर्दाखेरि जसले आमाको दुध मात्रै पाएको छ नि त्यो बच्चा चाहिँ एकदमै तीक्ष्ण बुद्धिको उनी आइक्यू भन्छौँ हामीले, त्यो एकदम उसको
1: तेजिलो
16: दिमाग भएको हुन्छ, होइन, अर्को दुध पाउने बच्चासँग तुलना गर्दाखेरि। त्यसैले के भन्छ, दिमागको वृद्धि विकासको लागि पनि एकदमै
1: शरीरको वृद्धि विकासको लागि त आवश्यक पर्यो नि, त्यो सँगसँगै दिमागको पनि वृद्धि विकास चाहनुहुन्छ भनेदेखि बच्चा जन्मिने बित्तिकै दुध खुवाउनु पर्यो
16: हजुर। अनि त्यसपछि अब आमा र आमासित खुवाउँदाखेरि आमासँगै रहने भयो बच्चा, आमा र बच्चा बीचको जुन भावना,
1: मातृत्वको भावना,
16: आमामा मातृत्वको भावना हुन्छ, बच्चामा पनि भावनात्मक सम्बन्ध जुन हुन्छ त्यो चाहिँ नै एकदमै बलियो हुन्छ। त्यसले गर्दा बच्चा रिल्याक्स मतलब शान्त हुने भयो अनि उसको बुद्धि विकासको लागि पनि जति बच्चा सुत्छ, जति आराम गर्छ नि त्यति राम्रो उसको चाहिँ नि दिमागको पनि विकास हुन्छ होइन, त्यसले गर्दाखेरि आमासँगै छु भन्ने उसलाई ढुक्क पनि हुन्छ, त्यसले पनि उसको विकासमा चाहिँ नै सहयोग गर्छ। त्यस्तै अब आमाको कुरा गर्दाखेरि आमामा जुन जन्मिनेपछि शिशु पेटमा हुँदाखेरि उसको पाठेघर सुन्निएको हुन्छ, ठुलो भएको हुन्छ, त्यसलाई पहिल्यैको अवस्थामा ल्याउनलाई स्तनपानले एकदमै सहयोग गर्छ। त्यस्तै स्तनको क्यान्सरहरू होइन, आमाको त्यो पाठेघर डिम्बाशयको क्यान्सर, यिनीहरूबाट पनि स्तनपान गराइरहने, स्तनपान मात्रै गराउने आमामा चाहिँ नि त्यो क्यान्सरहरूको जोखिम पनि कम हुन्छ। त्यस्तै रक्त शिशु जन्मेपछि रक्तस्राव हुन्छ, त्यो रक्तस्राव घटाउनलाई पनि स्तनपानले सहयोग गर्छ। र अर्को कुरा, आमा र बच्चा सँगै राख्दा आमा पनि शिशु त शान्त हुन्छ हुन्छ, आमाको पनि दिमाग एकदम शान्त हुन्छ र त्यो मानसिक तनावहरू घट्ने भएको भएर पछि गएर कतिजनालाई जाने शिशु जन्मिसकेपछि सुत्केरी अवस्थामा एकदमै मानसिक तनाव भएर मानसिक रोग जस्तो हुन्छ नि,
17: पोस्टमार्टम डिप्रेसन पनि भन्दा रहेछन् मैले सुने अनुसार,
16: त्यो सबै चाहिँ नै स्तनपान गराउनाले घट्छ। भनेपछि आमालाई पनि फाइदा भयो, बच्चालाई पनि फाइदा भयो।
17: जन्मेपछि कति समयमा चाहिँ स्तनपान गराउने?
16: जति सक्दो चाँडो, सकिन्छ भने आधा घण्टाभित्रै, होइन आधा घण्टामा आमाको पनि सालना निस्किनुपर्छ, अलिकति आमालाई टाइम दिनुपर्छ भने एक घण्टाभित्र चाहिँ गराउनै पर्यो। किनभने शिशु जन्मिँदा शिशुलाई पनि त गाह्रो भइरहेको हुन्छ, उसले पनि उत्तिकै बल गर्नु परेको हुन्छ, अनि जन्मिने बित्तिकै चाहिँ शिशु रुन्छ, त्यति बेला चाहिँ बच्चा एकदम एक्टिभ हुन्छ, चलिरहेको हुन्छ, त्यति बेला हामीले दुध खुवाउन सक्यो भने उसले दुध जुन दुध निस्किन आमाको दुध निस्किनलाई पनि बच्चाले जति तान्यो त्यति निस्किने हो नि, त्यो बेला चाहिँ बच्चा एकदमै एक्टिभ हुन्छ, उसले तान्यो भने आमाको दुध बन्दै जान्छ र अनिखेर पछिलाई पनि सजिलो हुन्छ। अब बच्चा हामीले ढिलो गऱ्यौँ भने बिस्तारै शिशुमा चाहिँ रगतको त्यो चिनीको मात्रा कम हुँदै गएपछि शिशु सुस्त हुँदै जान्छ, अनि पछि हामीले सुरु गराउँदा चाहिँ शिशुले त्यति मजाले नतान्न सक्छ र आउने क्रम पनि कम हुँदै जान्छ। त्यसैले जन्मिने बित्तिकै आमालाई शिशुलाई आमाको छालामा टाँसेर राख्ने, जन्मिने बित्तिकै त्यो चाहिने होइन साललाल निस्किनुभन्दा अगाडि नै टाँस्ने, त्यसले गर्दाखेरि शिशुले आमाको गन्ध पाइरह हुन्छ, अलिअलि बिस्तारै बिस्तारै ऊ चाहिने आमाको स्तनतिर आकर्षित पनि हुँदै जान्छ र साललाल निस्किएपछि एक घण्टाभित्र दुध खुवाउँदाखेरि पूर्ण सफल त्यो स्तनपानको सफलता पनि।
17: भनेपछि बच्चा जन्मेको आधी घण्टादेखि एक घण्टाको त्यो समय निकै महत्वपूर्ण छ आमा र बच्चा दुवैको लागि। तर कतिपय अवस्थामा चाहिँ बच्चाले आमाको दुधै तान्न नसक्ने, नतान्ने पनि हुँदो रहेछ नि त, त्यस्तो अवस्थामा चाहिँ के गर्न सकिन्छ?
16: एकदमै कम हो होइन, सकेसम्म हामीलाई त्यस्तो लागेकोमा पनि हुन सक्छ, सुरुमा बच्चाले थाकेको त्यसले गर्दाखेरि हामीले जति कोसिस गरायौं दुध तान्नलाई सक्छ, फेरि दुध खुवाउने भनेर आमालाई दुध खुवाउनु मात्रै भनेर हुँदैन, आमालाई पनि आमालाई पनि त्यतिकै गाह्रो भइरहेको हुन्छ।
17: पहिलोचोटि अब सुत्केरी हुनेलाई त झन् त्यो विषय नै नयाँ हुन्छ, नौलो हुन्छ होइन, कसरी स्तनपान गराउने पनि सिक्नु पर्ने रहेछ।
16: त्यसैले चाहिँ नि स्तनपान गराउँदै जाँदाखेरि चाहिँ नि शिशुले राम्रो तान्न थाल्छ, दुध पनि आउँछ। तर अब कुनै कुनै कन्डिसनमा जस्तो बच्चा अलिक समयभन्दा अगाडि नै जन्मेको छ, अलिक कमजोर बच्चा छ, कुनै कारणले गर्दा ऊ जन्मिने बित्तिकै रुन सकेको छैन भने उसको शरीरको मांसपेशीहरू पनि अलिक
17: कमजोर हुन्छ,
16: त्यसले गर्दाखेरि बच्चाले राम्रोसँग तान्न नसक्ने हुनसक्छ होइन। अघि यहाँले भने जस्तै तानेन भने के गर्ने भन्दा, त्यस्तो अवस्थामा पनि आमाको दुध निचरेर चम्चाले खुवाइदियो भने बच्चाले आमाको दुधबाट पाउने जुन फाइदाहरू छ त्यो सबै पाउँछ।
17: यसमा अब जस्तो जन्मिने बित्तिकै एक घण्टाभित्रमा चाहिँ सकेसम्म आमाको दुध खुवाउने भन्ने कुरा त भयो होइन, त्यसपछि कति पटक, दिनमा कति पटक, कुन कुन समयमा चाहिँ खुवाउनु पर्छ?
16: यो चाहिँ दिनमा पनि रातमा पनि खुवाउनु पर्छ होइन, दिनमा मात्रै भन्ने होइन, र बच्चाले जति तान्यो त्यति नै आउँछ, र एकचोटि बच्चाले एकचोटि खाएको दुधले उसलाई दुई घण्टादेखि तीन घण्टासम्म पुग्छ,
17: मात्राले पनि फरक पार्छ,
16: मात्राले पनि फरक पार्छ। अब बच्चा धेरै सानो छ भने उसको पेट पनि सानो हुन्छ, त्यसैले हामीले धेरै सानो बच्चालाई दुई घण्टा, अलिकति पुरा महिना भएर जन्मेको बच्चालाई तीन घण्टाको फरकमा खुवाए हुन्छ भन्छौँ, तर त्यो भनेको घडी हेरेर खुवाउने होइन, होइन बच्चाले खानालाई हामीलाई पनि कुनै बेला त्यस्तै हो, त्यसैले अहिले भन्दाखेरि बच्चाले चाहे अनुसारको भनेर भन्छौँ होइन, चाहे अनुसार भन्दा दुईदेखि तीन घण्टाको बिचमा बच्चा सुतिरहेको छ भने उठाएर खुवाउनु पर्दैन, तर बच्चा उठेर खाना खोजेको पनि हामीले थाहा पाउँछौँ होइन, आमाहरूले स्पेसली थाहा पाउनुहुन्छ, बच्चाले यताउता हेर्छ, जिब्रो चलाउँछ, मुखमा हात लान खोज्छ, त्यो भनेको बच्चालाई अब भोक लाग्यो भने बच्चा रुन्जेलसम्म नकुर्ने, होइन, भोक लाग्यो भनेपछि अनि खुवाउने। त्यसैले दुई दिनदेखि तीन घण्टा कमसे कम आठ पल्ट भनेर भनिन्छ, बाह्र पल्ट आठदेखि बाह्र
17: चौबिस घण्टामा आठदेखि बाह्र पल्ट दुध खुवाउनु पर्यो,
16: राति पनि खुवाउनु पर्यो,
17: आमाकै दुध,
16: आमाकै दुध खुवाउने। अनि जति आमाले खुवाउनु भयो त्यति नै दुध बन्ने हो नि त। अब अहिले अहिले खुवाउन थाल्यो भने अहिलेको लागि भयो, त्यो दुध आमाको स्तन खाली भइसकेपछि अर्को पल्टको लागि दुध बन्छ कि। त्यसैले एउटा स्तनबाट खुवाउने, पुरा खुवाइसकेपछि अर्को पल्ट दुई घण्टाको तीन घण्टा दुईदेखि तीन घण्टाको फरक पछि खुवाउँदा अर्को स्तनबाट खुवाउने। कहिले कहिले आमाको दुध एकदम कम बनेको छ भने एउटा स्तनबाट एउटै दुध खुवाईमा दुईटै स्तनबाट खुवाउन सकिन्छ, तर पुरा खाली चाहिँ गराउने, त्यो भएपछि बन्छ।
17: यसमा हजुरले अघि सानो शिशु भन्नुभयो, ठुलो शिशु भन्नुभयो, त्यो चाहिँ कसरी थाहा पाउने? वेटको अनुसारले,
16: वेट अनुसारले पनि हुन्छ। जस्तो कुनै कुनै शिशु पुरा महिना जन्मेर पनि सानो तौल पाउँछ, आमालाई कुनै समस्या भएर।
17: कतिसम्मको तौल चाहिँ सानो भयो, कतिसम्मको वेट चाहिँ
16: नर्मल भनेर भन्दाखेरि यो चाहिँ सामान्य तौलको छ भनेर भन्नालाई दुई केजी पाँच सय ग्राम, साढे दुई केजी पच्चिस सय ग्रामको हुनु पर्यो। त्योभन्दा कम तौलकोलाई चाहिँ सानो तौल भनिन्छ। तर अब महिनाको हिसाबले गर्दाखेरि 38-39 महिना भएपछि चाहिँ 37 हप्ता पुरा भएपछि चाहिँ नै पुरा महिनाको भनेर भन्छौँ नि हामीले, त्योभन्दा अगाडि 37 हप्ताभन्दा अगाडि जन्मियो भने चाहिँ त्यसलाई चाहिँ नै समय अगावै जन्मेको। अब जति अगाडि जन्मियो त्यति उसको समस्या, उसको सबै बनिसकेका हुन्छ, हुँदैन नि अङ्गहरू राम्रोसँग, त्यसैले समस्या धेरै चाहिँ नै धेरै सानो शिशुहरूलाई आउँछ।
17: भनेपछि साढे दुई किलो भन्दा माथिको बच्चालाई अलिक समय अलिक बढी खुवाउन पर्यो,
16: उसलाई तीन तीन घण्टामा खुवाए हुन्छ, सानो शिशुलाई दुई दुई घण्टामा खुवाउन सकिन्छ।
17: यसमा अब अलिकति दुध खुवाउने प्रक्रियाको कुरा गरौँ, सही तरिकाले स्तनपान गराउने प्रक्रिया चाहिँ के हुन्छ?
16: हजुर, सही त्यसमा चाहिँ हामीले आमालाई पनि विचार गर्नु पर्यो, किनभने आमा पनि आफूले त्यति दुःख गरिरहनु भएको छ, उहाँलाई पनि होइन तर नर्मली नै भयो भने पनि कहिले काटेर गरेको हुन्छ होइन, पाठीहरूको मुख त्यो बाहिर निस्किने मुख काटेको हुन्छ, त्यसैले उहाँलाई दुखिराखेको हुनसक्छ, कहिले कहिले अपरेसन गरेको हुन्छ। त्यसैले आमाको आमाले कसरी सजिलो मान्नुहुन्छ, जस्तो बसेर आरामसँग पछाडि अडेस लाएर सजिलो मान्नुहुन्छ भने त्यसरी खुवाउने, आमालाई होइन अहिले भर्खर मेरो अपरेसन गरेछ म बस्न सक्दिनँ म सुतेरै खुवाउँछु भन्नुहुन्छ भने सुतेर खुवाए पनि हुन्छ। पहिलो चाहिँ आमा आरामसँग बसेको हुनु पर्यो, त्यसपछि शिशुको कुरा चाहिँ नि आमाको पोजिसनको अनुसारले शिशुको पोजिसनलाई मिलाउनु पर्छ कि। त्यसैले आमाको अवस्था हेरेर शिशुलाई गर्दाखेरि शिशुको सही आसन भनेको चाहिँ शिशुको टाउको घाँटी र ढाड सबै एउटै एक लाइनमा हुनु
17: पर्छ, एक उसमा हुनु पर्यो,
16: एउटै लाइनमा हुनु पर्यो
17: भनेपछि टाउको उठाएर
16: उठायो भने पनि सिधा त सिधा हुन्छ नि, यसरी गर्यो भने पनि भयो, सिधा गर्यो भने पनि होइन, तर टाउ कतिजना हामीले देख्छौँ नि बच्चा यसरी सुतेको हुन्छ घाँटी मात्र यसरी फर्काएको हुन्छ, यसरी गर्न भएन, यसरी गयो भने बच्चा सिधा यसरी सुतेको छ भने यसरी पार्ने के पुरै एउटै लाइनमा हुनु पर्यो, र आमाको पेटसँग बच्चा टाँसिएको हुनु पर्यो होइन, अनिखेर त्यसपछि बच्चाको पुरै शरीरलाई चाहिँ सपोर्ट भएको हुनु पर्यो, उसलाई चाहिँ टाउको मात्रै समात्ने पनि होइन, पुरै जिउ समात्ने, एउटै लाइनमा हुने, आमासँग टाँस्ने, र बच्चाको नाक चाहिँ आमाको स्तन नजिकै हुनु पर्यो, यो चाहिँ नै बच्चाको आसनको कुरा भयो। अब बच्चाले दुध खाँदाखेरि आमाको स्तनसँग कसरी चाहिँ नै के भन्छ सम्पर्क गर्छ त्यसमा पनि फरक पर्छ होइन, अब सही सम्पर्क अथवा सही अट्याचमेन्ट गुड अट्याचमेन्ट भन्छन्, सम्पर्क गर्दाखेरि चाहिँ बच्चा आमाको स्तनसित बच्चाको मुखको सम्पर्कको कुरा भयो, त्यसमा चाहिँ बच्चाको मुख पुरै खुलिएको हुनुपर्छ, अलिकति यसो गर्यो भने बच्चाको आमाको स्तनको मुन्टा मात्रै तान्छ, मुन्टामा चाहिँ सानो सानो त्यो पाइप मात्रै हुन्छ, यो तलको ओठ चाहिँ बाहिरतिर फर्किएको हुनु पर्यो, त्यो भयो भने यसरी गर्दाखेरि ठुलो भागभित्र जान सक्छ। अर्को कुरा चाहिँ बच्चाको यो चिउँडोले आमाको स्तनलाई छोएको हुनु पर्यो भनेपछि सँगै टाँसिएको हुनुपर्छ होइन, टाँसिएको हुनुपर्छ, र अब कोही कोही आमाले चाहिँ

0: Elambu FM 89.6 MHz.
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग. न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई. आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति. र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ. अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ. हामीले विगतका अध्ययनहरूमा दाउदका जीवनका विभिन्न संघर्षहरू र परमेश्वरमाथिको उनको विश्वासका बारेमा चाहिँ सिकिरहेका थियौं. आजको दिनमा पनि हामीलाई कस्तो शिक्षा चाहिँ हामीले पाउनेछौ दाइ, अर्थात के कुराहरू बारेमा चाहिँ हामीले यो अध्ययनको यात्रामा चाहिँ अगाडि बढ्नेछौ?
2: भाइ, अघिल्लो दिनको अध्ययनको यात्रालाई स्मरण गराउनु भएको लागि तपाईँलाई धन्यवाद. हामीले आजको अध्ययनमा भजन संग्रह 61 र 62 को खण्डहरूबाट यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ. यी दुवै भजनहरूमा दाउदले आफ्नो हृदयको गहिराईबाट परमेश्वरलाई पुकारेका छन्. जब उनी कमजोर, थकित र समस्याले घेरिएका थिए, तब उनले परमेश्वरलाई आफ्नो शरण स्थान र बलियो चट्टानको रूपमा अनुभव गरेका कुराहरूलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ.
1: यसको अर्थ दाई, परिस्थितिहरू कठिन हुँदा पनि परमेश्वरमाथिको भरोसा नछोड्नु पर्ने शिक्षा चाहिँ हामीले आजको अध्ययनबाट चाहिँ पाउने रहेछौ, होइन त?
2: बिल्कुलै हो भाइ. भजन संग्रह 61 दाउद भन्छन्, मलाई त्यो चट्टानमा डोर्याउनुहोस् जो म भन्दा अग्लो छ. यसले देखाउँछ कि मानिसको शक्ति सीमित भए पनि परमेश्वरको सहायता असीमित छ. त्यसै गरी भजन संग्रह 62 उनले भन्छन्, मेरो आत्माले परमेश्वरको मात्र प्रतीक्षा गर्छ, अर्थात हाम्रो आशा र उद्धार परमेश्वरबाट मात्र आउँछ भन्ने सत्यता.
1: कति सुन्दर रहस्य र सत्यलाई चाहिँ तपाईँले बताउनु भयो दाइ. आज धेरै मानिसहरू छन् जो चाहिँ विभिन्न चिन्ता, असुरक्षा र समस्याहरूको बीचमा चाहिँ जीवन बिताइरहेका छन्. यस्तो अवस्थामा चाहिँ यो अध्ययन सबैको लागि चाहिँ आशिषको स्रोत बन्न सक्छ भन्ने कुरामा चाहिँ म विश्वास गर्दछु.
2: यदि तपाईँ जीवनको कुनै कठिन यात्रामा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई परमेश्वरमाथि अझ दृढ भरोसा गर्न प्रोत्साहन दिनेछ. त्यसैले आउनुहोस्, खुल्ला हृदय लिएर हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं.
3: वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ. आउनुहोस्, हामी वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं. जीवित बुबा, फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छौ कि तपाईँले हामीलाई यो सुन्दर अवसर दिनुभएको छ कि हामी तपाईँको वचनबाट केही कुरा सिक्न सकौं, मनन गर्न सकौं. प्यार प्रभुजी, प्रार्थना छ तपाईँ हामी हरेकलाई आफ्नो आत्माको अगुवाई दिनुहोस्, आत्माको भरपूर दिनुहोस्, ताकि तपाईँको वचनको रहस्य बुझ्न सकौं. प्रभु, बाँकी समयलाई तपाईँको हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन. मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 61 र 62 अध्यायबाट देख्न गइरहेका छौं. सबभन्दा पहिले हामी देख्नेछौ भजन 61 अध्याय. यहाँ हामी देख्नेछौ ईश्वरीय जनहरूको पुकार र आत्मविश्वास. मित्र, यो अध्यायले अर्को भजनहरूको मालाको झुप्पाको यानी भजन संग्रह 61 अध्यायदेखि 68 अध्यायको परिचय गर्दछ. भजनको मालाको यो झुप्पा यानी 61 अध्यायदेखि 68 अध्यायसम्मको मुख्य विषय हो ईश्वरीय जनहरूका पुकार र आत्मविश्वास. जब तपाईँ यी 8 भजनहरूमा ईश्वरीय जनहरूको बिन्तीहरूको पुकारहरूको सुन्नुहुन्छ, तपाईँले प्रभुमा तिनीहरूका स्थिरता, दृढताको सुन्दर तरिकामा वर्णन गरिएको पाउनुहुनेछ. तपाईँले यी भजनहरूमा प्रभु येशू ख्रीष्टलाई देख्नुहुनेछ, साथै तपाईँ आफै स्वयंको लागि पनि महान सहायताको प्राप्त गर्नुहुन्छ. मित्र, भजन संग्रह 61 अध्याय दाउदको हृदयबाटको प्रार्थना हो. अनि 61 अध्याय 1 र 2 पदमा भनिएको छ, मेरो क्रदन सुन्नुहोस् हे परमेश्वर, मेरो

प्रार्थनामा ध्यान लगाउनुहोस्। मेरो मन व्याकुल हुँदा पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकारा गर्नेछु। म भन्दा अग्लो चट्टानमा मलाई डोर्याएर लानुहोस्। दाउद भन्छन्, पृथ्वीको पल्लो छेउबाट म तपाईँको पुकार गर्नेछु। जब तपाईँ प्रार्थना गर्नुहुन्छ त्यस बेला कहिले यो महसुस गर्नुभएको छ कि परमेश्वर स्वर्गमा हुनुहुन्छ तर तपाईँ चाहिँ यहाँ पृथ्वीमा? दाउदलाई लाग्छ कि उनी पृथ्वीको पल्लो छेउमा छन् र परमेश्वर अर्को पल्लो छेउमा हुनुहुन्छ। उनी निकटमा आउन कोशिश गरिरहेका छन्। उनी आफूभन्दा अग्लो चट्टानमा आउन चाहन्छन्, हुन चाहन्छन्। अनि शास्त्रले हामीलाई भन्दछ कि प्रभु येशू नै त्यो चट्टान हुनुहुन्छ। उहाँ म भन्दा कति हो कति धेरै अग्लो हुनुहुन्छ, मेरो समझभन्दा परको अग्लो। ओ, यो हामीसँग प्रभुको कस्तो तस्विर छ। अनि तीन पदमा भनिएको छ, किनकि तपाईँ मेरो शरण स्थान हुनुभएको छ, शत्रुहरूका विरूद्धमा एउटा बलियो धरहरा। अमित्र, परमेश्वरको यहाँ कस्तो सान्त्वनादायक तस्विर। उहाँ आधी तुफानहरूबाट को शरण हुनुहुन्छ, किल्ला हुनुहुन्छ। हाम्रा शत्रुहरूबाट हामीलाई सुरक्षा गर्ने उहाँ बलियो धरहरा हुनुहुन्छ। चार पदमा भनिएको छ, म तपाईँको वासस्थानमा सधैँ बस्नेछु, म तपाईँका पखेटाको आडमा शरण लिनेछु। एकपल्ट यहाँ परमेश्वरको सम्बन्धमा पखेटाहरू उल्लेख भएको छ। हाम्रो प्रभु येशूले पनि यो उदाहरणको प्रयोग गर्नुभयो जब उहाँले जसरी एकमा कुखुरीले चल्लाहरूलाई सुरक्षा गर्न आफ्ना पखेटा मुनि जम्मा गर्दछन्, त्यसरी नै आफै कहाँ यरुशलेमलाई जम्मा गर्ने कुराको बारेमा बोल्नुभयो। आगे पाँच पदमा भनिएको छ, किनकि हे परमेश्वर, तपाईँले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईँको नाउँको डर मान्नेहरूको अधिकार तपाईँले मलाई दिनुभयो। दाउले भाकलहरू बनाए, उसले परमेश्वरलाई केही कुराको प्रतिज्ञा गरे। के तपाईँले कहिले परमेश्वरलाई केही कुराको प्रतिज्ञा गर्नुभएको छ? हामी धेरैजना खालि उहाँ कहाँ गएर निरन्तर केही कुरा मात्र माग्दछौ। किन तपाईँ उहाँलाई केही गर्ने प्रतिज्ञा गर्नुहुन्न? दाउले प्रतिज्ञा गरे र परमेश्वरले उसको भाकलको सुन्नुभयो। अनि छ र सात पदमा भनिएको छ, र साथमा राजाको आयु तपाईँले बढाउनुहुनेछ, उसको उमेर पुस्तौंसम्म चल्नेछ, ऊ सदा सर्वदै परमेश्वरको सामने रहनेछ। उसको रक्षाको निम्ति तपाईँको करूणा र सत्यता तयार गर्नुहोस्। अहिले यहाँ दाउद फेरि कृपाको माग गरिरहेका छन्। दाउदलाई परमेश्वरको कृपाको आवश्यक थियो। म विश्वास गर्दछु कि जति धेरै हामी उहाँको निकटतामा जान्छौ त्यति धेरै हामी महसुस गर्दछौ कि हामी उहाँलाई हाम्रा आफ्नो स्तरमा झान सक्दैनौ, तर हामी उहाँलाई उच्च र माथि उचालिएको उच्चमा देख्दछौ। त्यसपछि हामी यसैयाले जस्तै उही स्थानमा हुनेछौ जब उसले परमप्रभु आफ्नो सिंहासनमा विराजमान भइरहनु भएको दर्शन पाएथे। हामीले आफ्ना अशुद्धपनको र कृपाको हाम्रो आवश्यकताको थाहा पाउनेछौ। आठ पदमा भनिएको छ, यसैले दिनहु मेरा भाकलहरू पूरा गर्नलाई म तपाईँको नाउँको सदा सर्वदा प्रशंसा गर्नेछु। आफ्नो भाकलहरू बनाउनुहोस् र त्यसपछि परमेश्वरको निकटतामा जानुहोस्। उहाँको स्तुति प्रशंसा गाउनुहोस्। उहाँले तपाईँलाई आफ्ना प्रतिज्ञाहरूको भाकलहरूको पूरा गर्न सहायता गर्नुहुनेछ। त्यसपछि भजन 62 अध्यायतिर पनि लाग्नेछौ। अमित्र, यो भजनको ऐतिहासिक रेकर्डतिर जाउँ र यो भाषाको पढौं। दोस्रो समुएल 15 अध्याय 30 पदमा भनिएको छ, जैतुन डाँडाको उकालीमा जाँदा दाउद रोए, तिनले शिर ढाकेका थिए र नङ्गै खुट्टाले हिँडेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै रुँदै हिँडे। यो दाउदको जीवनमा दयनीय निराशको समय थियो। त्यो उसको नाटकीय क्षण संकष्टको समय थियो। यो समय वृद्ध राजा दाउद कहाँ आएथ्यो। अफसालोम दाउदको छोरा यरुसलेमतिर बढ़िरहेका छन्। उसको प्रवेश निर्णयको समयको विवश गरिरहेको थियो। त्यहाँ कोही कोही थिए जसले दाउदलाई
चुनिरहेका थिए, अरूले अफसलमलाई चुनिरहेका थिए। यो नै समयमा को चाहिँ उहाँप्रति यानि दाउदप्रति राजभक्त निष्ठावान र अनिष्ठावान थिए थाहा पाउँदछन्। धोकेबाज र अनुसरण गर्नेहरू राम्ररी चिनिन्दछन्। महत्वपूर्ण मानिस अहितोपेल, जो एकपल्ट दाउदका मुख्य सल्लाहकार थिए, अफसलमपट्टि लागे, उसको पट्टि गए। जब उसले आफ्नो भरपर्दो मानिसले उसलाई छोडियो र आफ्नो विरूद्धमा आउने व्यक्तिको पक्षमा गए, दाउदको निम्ति अति नै ठूलो दुःखको कुरा थियो। त्यसपछि मफिबोसेतको नोकर सेवा, जोसँग दाउदको अति नै निकट मित्रता थियो, उसलाई विश्वासघात गर्यो। जब दाउद यरुसलेम शहरबाट रुँदै नङ्गै खुट्टाले आगे बढ़िरहेका थिए, त्यहाँ पूर्व राजा साउलको भक्त सेमे भन्ने व्यक्ति खड़ा भएर दाउदलाई श्राप दिए। दाउदको लागि कटुताको हृदयबाट उसले दाउदमाथि पत्थर प्रहार गर्यो, जब दाउद यरुसलेम छोडेर गइरहेका थिए। हामी देख्छौ कि अफसलम विजयमा यरुसलेममा प्रवेश गरिरहेको, अनि उही भीड़ जसले एकपल्ट पहिले दाउदलाई जय जयकार र प्रशंसा गर्थे, उही भीड़ले अहिले अफसलमको प्रशंसा गरिरहेको छ। अनि मित्र, सालौं वर्षपछि यी मानिसहरूको सन्तानहरू ती व्यक्ति थिए जसले प्रभु येशु ख्रीष्टको निम्ति होसन्नाको गीत गाएथे, र केही समयपछि उही भीड़ले उहाँको सम्बन्धमा यसरी माग गरे, उसलाई क्रूसमा टाँग। दाउदले उत्तेजित भीड़को आवाजको खिल डंकको जान्दथे राम्ररी, र भजन 62 अध्याय त्यो तिरस्कारको घड़ीमा दाउदको गीत हो, उसको भजन हो। त 62 अध्यायमा हामी सबभन्दा पहिले देख्नेछौ विश्वासको जाँच। भजन 62 अध्याय एक पदमा भनिएको छ, मेरो प्राणले केवल परमेश्वरकै बाटो हेरिरहन्छ, उहाँबाटै मेरो उद्धार हुन्छ। निसन्देह दाउदको वरिपरि त्यस दिनका अति नै आत्मिक बनाउँदा कट्टरपन्थीहरू थिए, जसले उसलाई कहीँ नगयो, आफ्नै स्थानमा उभिएर आफ्नो विश्वासको प्रदर्शन गर्न सल्लाह दिए थिए, किनकि उनी परमेश्वरका अभिषेक जन थिए र परमेश्वरले उसको मामलाको सम्भाल्नुहुन्छ। तर दाउदले त्यो गरेनन्। उसले भने कि उसको जीवन परमेश्वरको हातमा थियो र उसले यरुसलेम छोड्नलाई त्यस बेला उक्तम कुरा थियो। उसले अति नै आत्मिक भनाउँदा कट्टरवादीहरूको कुरा सुनेनन्, बरु परमेश्वरमा भरोसा र विश्वास गर्दै त्यस शहरलाई त्यस बेला छोडे। उसमा विश्वास थिएन भन्न सकिँदैन, तर विश्वासको मतलब यो होइन कि बिना सोच विचार आगोमा खुट्टा लगाउनु, समुद्रमा हाम फाल्नु। तर उसले आफ्ना मामलाको निम्ति उहाँमा भरोसा गर्दै त्यस शहरलाई छोडे। उसमा अझै परमेश्वरमा पूर्ण भरोसा र विश्वास थियो कि उहाँले त्यस परिस्थितिलाई आफ्नै समयमा ठिकठाक गर्नुहुनेछ भन्ने। मित्र, अरूको निम्ति यो दाउदको निम्ति हार भन्दा, तर यो वास्तवमा उसको विजय थियो, किनकि परमेश्वरले उसलाई एक दिन सुव्यवस्थित ढंगमा विजय दिनुहुनेछ। यो एक किसिमको विश्वासको जाँच हो। अनि आगे पदमा भनिएको छ, उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार गर्ने हुनुहुन्छ, उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ, म साह्रो गरी डग्ने छैन। सदोक प्रधान पुजारी दाउदसँगै जान्न आउँदछन्, उनी विश्वासयोग्य हुन् र सन्दुकको ल्याए, अनि त्यो सन्दुक चाहिँ इसरायलीहरूको बीचमा परमेश्वरको उपस्थितिको प्रतीक थियो। जब राजा दाउद आफ्नो शहरलाई छोडेर जाँदाखेरि उसले दाउदलाई पछ्याइरहेका छन्, तर दाउदले सन्दुकलाई त्यो सन्दुक यरुसलेम शहरमै लानलाई आज्ञा गर्छन्। दोस्रो समय 15 अध्याय 25 र 26 पदमा भन्दछन्, तर राजाले सदोकलाई भने, परमेश्वरको कराको सन्दुक शहरमा फर्काएर लैजाऊ, यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र म सन्दुक र त्यो रहने ठाउँलाई फेरि देख्न पाउनेछु।
यदि उहाँले मलाई चाहनुहुन्न भनी भन्नुभयो भने म यही छु। उहाँले मलाई जे गर्न चाहनुहुन्छ सो मसँग गरू। मित्र, यहाँ दाउदले सम्पूर्ण मामलालाई परमेश्वरको हातमा सुम्पिदिन्छन्। उसले सारा मामलालाई उहाँको इच्छामा सुम्पिदिन्छन्। उनी त्यही चाहन्छन् जुन परमेश्वर उसको जीवनको निम्ति चाहनुहुन्छ। उसले परमेश्वरलाई केही त्यस्तो काम गर्न कर लगाउन प्रयास गर्दैनन्, तर परमेश्वरको अगुवाई अनुसार इच्छा अनुसार जान तयार गर्दछन्, चाहे बाटो जस्तो सुकै किन नहोस्। ओ, आज हामी पनि त्यस्तो जीवन जिए। अनि तीन पदमा भनिएको छ,

बाझै छ। दाउदले तिनीहरूलाई भन्दछन् कि तिनीहरू खाली ढल्ने लागेका पर्खाल र झुकेको बार झै उसमाथि उमट उठिरहेका छन्। उनी भन्छन्, तिमीहरू सबैले त्यसलाई मारौं भनेर मानिसमाथि कतिसम्म आय लाग्नेछौ? यहाँ दाउद मेफिबोसेतको नोकर सिबाको बारेमा सोचिरहेका छन्, जसले अति नै भयानक कुरा गरे। यो सोच्दै कि उसले दाउदबाट कृपा साप पाउनेछन्, स्याबास पाउनेछन्, उसले भनेथे उसको स्वामी मालिक छोडेर भागे, छोडे अर्कोतिर गए, जुन सत्य थिए। त्यसपछि दाउले अहितोपेलको बारेमा सोच्दछन्, जो उसका उक्त मित्र र सल्लाहकार पनि थिए। यस अति नै दयनीय दुःखको घड़ीमा अहितोपेल अफसलमको पक्षमा लागे। यहाँ यो भजनमा दाउद अगमबाडी तवरमा अहितोपेलको बारेमा यहुदा इस्करियोतीको रूपमा बोलिरहेका छन्। अहितोपेल भित्रका मानिस थिए र उसमाथि दाउद अति नै धेरै भर पर्दथे, आश्रित भएका थिए। दाउदले भन्छन् कि तिनीहरू उत्तेजित भेटको रूपमा ढल्न लागेका पर्खालमाथि र झुकेको बारमा उमट उठिरहेका छन्। तर उसले यो भन्छन्, यदि यो परमेश्वरको इच्छा भए त्यो नै होस्। यसपछि चार पदमा भनिएको छ, त्यसको बडप्पनबाट त्यसलाई खसाल्नलाई मात्र तिनीहरू सल्लाह गर्दछन्। ढाट्नमा तिनीहरू प्रसन्न रहन्छन्, तिनीहरू मुखले त आशीर्वाद दिन्छन् तर भित्रभित्र तिनीहरू शराब छन्। मित्र, यो सिरमैको यानि सिमैको कडवाहट आक्रमण मुनि दाउदको व्यवहारको बुझौ। जब दाउद सिंहासनमा थिए, सिमै अरू जस्तै उनको सामने शिर झुकाउँथे, दण्डवोध गर्थे। तर जब उसले आफ्नो घृणा तिरस्कारको हृदयलाई व्यक्त गर्न स्वतन्त्र मौका पाए, हामी देख्छौ कि जब दाउद यरुसलेम छोडिरहेका थिए, उसले दाउदमाथि ढुङ्गाले प्रहार गर्दै सराफे, अनि दाउदसँग सूर्याको छोरा अभिसाई नाम गरेका राजभक्त विश्वासयोग्य क्याप्टेन थिए, जसले त्यस बेला राजालाई भने, दोस्रो समयल 16 अध्यायको 9 पदमा, हजुर, यो मरेको कुकुरले किन हजुरलाई सराप्ने? म पारी गएर त्यसको शिर उडाइदिनेछु। मित्र, यदि तपाईँ यो शास्त्रको कथनको उदाहरण चाहनुहुन्छ भने, यानि बदला लिने काम, प्रतिशोध लिने काम मेरो हो, म बदला लिनेछु, परमप्रभु भन्नुहुन्छ। दाउदको यो कुरालाई सुन्नुहोस्, जब उसले आफ्नो क्याप्टेनलाई उत्तर दिन्छन्, दोस्रो समुएल 16 अध्याय 10 पदमा। तर राजाले भने, ए सरुयाका छोरा, तिमीलाई यससँग के सरोकार? यदि त्यसले श्राप नै दियो र परमप्रभुले दाउदलाई त्यसले श्रापोस् भनी भन्नुभएको छ भने कसले रोक्न सक्छ? अर्को शब्दमा दाउले उसलाई भन्छन्, परमेश्वरले उसलाई ममाथि श्राप दिन अनुमति दिनुभयो भने उसलाई श्राप दिन देऊ। मित्र, तपाईँले कहिले यो कुरा सोच्न केही क्षण रोकिनु भएको छ कि परमेश्वरले खास उद्देश्यको निम्ति तपाईँलाई निश्चित शत्रुहरू दिनुभएको छ, ताकि तपाईँ असल क्रिस्चियन बन्न सक्नुहोस्? मित्र, तपाईँको बारेमा परमेश्वरले दिनुभएको कष्टहरू, तपाईँका बाटामा परमेश्वरले दिनुभएका कष्टहरू, कठिनाईहरू र शत्रुहरूको उपस्थितिमा अचम्भित नहुनुहोस्। उहाँले तपाईँमाथि सहनभन्दा धेरै बोझ बोकाइरहनु भएको छैन, तर त्यहाँ उहाँको खास उद्देश्य छ र हाम्रो भलाइ पनि छ। त्यसपछि हामी देख्नेछौ विश्वासको समय। कहिले चाहिँ विश्वासको समय हो? के त्यो जीवनमा कुनै समस्या कष्ट कठिनै छैन, त्यो समय विश्वासको समय हो? के हरेक कुरा ठिकठाक चलिरहेको बेला नै विश्वासको समय हो? तर दाउदको उत्तर हो, परमेश्वरमा विश्वास र भरोसा गर्ने सबभन्दा उत्तम समय चाहिँ तपाईँको जीवनको संकष्टको समय हो। अनि 5 पदमा भनिएको छ, ए मेरो आत्मा, त चाहिँ केवल परमेश्वरको बाटो हेरिरह, किनकि मेरो आशा उहाँमै छ। यो नै प्रार्थनाको बाइबलका परिभाषा हो। मैले एउटा सानो कार्ड पाएको थिएँ, जुनमा लेखिएको थियो, सत्य खास प्रार्थना विश्वासीहरूमा पुत्रद्वारा पिता कहाँ पवित्र आत्मा बोल्नु हुने कुरो हो। अनि त्यो खास प्रार्थना हो, भन्छन् मेरो आशा उहाँमै छ। दाउद भनिरहेका छन्,

0: उसले केही अविवेचित प्रार्थना यानि निर्भीक कथन बनाइरहेका छैनन् गरिरहेका छैनन् कि ऊ परमेश्वरलाई केही काम गर्न माग गरिरहेका छैनन्। भन्छन् मेरो आशा उहाँमै छ। दाऊदले यही कुराको आशा गरिरहेका छन् कि परमेश्वरले उसको हृदयमा त्यस्तो कुराको हालिदियोस् जुन उहाँ उसबाट गरिएको चाहनुहुन्छ। त्यसकारण उसले त्यही कुराको प्रार्थना गरिरहनेछन् जुन उक्तम छ। मानिलिऊ त्यसबेला कोही अति नै धेरै आत्मिक भनौदाहरू आएर उसलाई यस्तो सल्लाह दिए, दाऊ तिमी अति नै संकष्ट कालमा छौ, त्यसकारण हामी प्रार्थना सेवा राखौ। दाऊदले तिनीहरूलाई त्यसबेला भन्ने थिए, उसको पूरा जीवनै प्रार्थनाको जीवन हो। भन्छन् मेरो आशा त उहाँमा नै छ। यो नै त्यो नमूना हो जुन पाउलको मनमा थियो जब उसले भने पहिलो थिसलुनिकी 5:17 पदमा निरन्तर प्रार्थना गरिरह। अमित्र, पाउलको यो भनेको मतलब यो थिएन कि तपाईँ 24 घण्टा घोडामा रहनुपर्छ प्रार्थना गर्दै। हरेक दिन 24 घण्टाको लागि त्यो प्रार्थनाको आशामा रहनुहोस्। यसको मतलब यो होइन। दाऊद त्यस बेला प्रार्थना सभा राख्ने छैनन्। वास्तवमा आश्चर्यजनक कुरा यो हो, यो भजनमा कति पनि प्रार्थना छँदै छैन, तर हामी यहाँ थाहा पाउँछौ कि सम्पूर्ण भजन प्रार्थनाको वातावरण छ। उनी यति धेरै परमेश्वरमा समर्पित व्यक्ति हुन् कि उसको जीवन र क्रियाहरू त्यो प्रार्थना हुन्। अहिले हामी देख्छौ वृद्ध दाऊद राजा यरुसलेम छोडेर गइरहेका छन्। हामी उसलाई रुँदै गएको सुन्छौ, तर ती बाहिरी कुराहरू क्षीण हुँदछन् जब हामी उसको हृदयको गहिराईको झलक पाउँदछौ, किनकि उनी परमेश्वरमा समर्पित मानिस हुन् र उनी परमेश्वरसँग जाने सच्चाई परिणाम जस्तो सुकै हुन सकोस्। अरू मानिसहरू तितो बने थिए तर दाऊद बनेनन्। उसले यहाँ केही त्यस्ता कुरा भनिरहेका छन् जुन महान छन्। मेरो आत्मा केवल परमेश्वरको बाटोमा हेरी राख्दछ, मेरो आशा उहाँमै छ। अनि 6 पदमा भनिएको छ, उहाँ मात्र मेरो चट्टान र उद्धार गर्ने र मेरो अग्लो धरारा हुनुहुन्छ, म डग्ने छैन। त्यो भजनको मुख्य सत्य हो, त्यो नै दाऊदको जीवनको मुख्य सत्य हो। भन्छन् उहाँ मात्र मेरो चट्टान हुनुहुन्छ। जब हामी नयाँ नियममा आउँछौ, हामी देख्न सक्छौ प्रभु येशूको तात्पर्य के हो जब उहाँले यो महान कुरा भन्नुहुन्छ। मत्ती 21:44 यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्दछ त्यसले त्यसलाई ढुलो पिठो गर्नेछ। ख्रिस्ट त्यो ढुङ्गा चट्टान हुनुहुन्छ। त्यहाँ त्यो दिन आइरहेको छ जुन हातले नछोइकन पहराबाट एउटा पत्थर गुडेर आएर पृथ्वीमा खस्नेछ। आज तपाईँ र म त्यस पत्थरमा खस्न सक्छौ र त्यसमा खस्नेहरू उद्धार पाउनेछन्। मित्र, के आज तपाईँ त्यस पत्थरमाथि हुनुहुन्छ? जो कोही त्यस पत्थरमाथि खस्दछ उद्धार पाउनेछ। यही नै पौलको तात्पर्य हो जब उसले पहिलो कोरन्थी 3:11 भने, किनभने बसालेको जग बाहेक जो येशू ख्रिस्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। दाऊदले भने उहाँ मात्र मेरो चट्टान र उद्धार हुनुहुन्छ, उहाँमा नै म विश्वास गरिरहेको छु। चाहे मबाट यरुसलेम र सिंहासन छोड्न बाध्य नै किन नहोस्, चाहे मानिसहरू मेरो विरूद्धमा खडा नै किन नहोस्, तर म चट्टानमा छु, म डग्ने छुइन। दाऊदले त्यो महिमित पाठको सिके। अनि 7-8 भन्छन्, मेरो उद्धार र मेरो महिमाको आधार परमेश्वरमै छ, मेरो बलको चट्टान र मेरो शरण स्थान परमेश्वरमै छ। अनि 8 भनिएको छ, मानिस हो हर बखत उहाँमा नै भरोसा गर, उहाँको सामने आफ्नो हृदयको दुःख पोखाऊ, परमेश्वर हाम्रा निम्ति शरण स्थान हुनुहुन्छ। यो अति नै व्यक्तिगत भजन हो, यो कुराको ध्यान दिऊ। दाऊद भन्छन् परमेश्वर मेरो उद्धार, मेरो महिमा, मेरो बल, मेरो शरण हुनुहुन्छ। त्यसपछि हामी अर्को विषय देख्छौ, विश्वासको विजय। 9 भनिएको छ, निश्चय निम्न स्तरका मानिसहरू एक सासका र उच्च स्तरका चाहिँ झुट्टा हुन्छन्, तराजुमा तिनीहरू उचालिनेछन्, तिनीहरू बिल्कुलै व्यर्थका भन्दा हल्लुका हुन्छन्। उसले सिके कि उत्तेजित जमातहरूलाई कसैले भरोसा गर्न सक्दैनन्, किनकि तिनीहरू अस्थिर छन्, उसले पत्ता लगाएका उच्च ओहदाका मानिसहरू जस्तै अहितोपेल जस्ता मानिसहरूलाई भरोसा गर्न सकिँदैन। अनि यो नै पहिलो कुरा हो नयाँ क्रिस्चियनले सिक्ने पर्छ, मानिसलाई नहेरेर परमेश्वरलाई हेर्ने। धेरै नयाँ क्रिस्चियनहरू निरुत्साहित भएका छन् किनकि तिनीहरूले मानिसहरूमा हेर्छन्। दाउदले जान्दथे कि उसले मानिसहरूलाई विश्वास गर्न सक्दैनथे पूर्ण रूपमा, त्यसकारण उसको विश्वास पूर्ण रूपमा परमेश्वरमाथि आश्रित गर्दछन्। उनी चट्टानमाथि आश्रित भए जुन स्थिर थियो। त्यसपछि उसले हामीलाई भन्दछन् कि हामीले भौतिक कुरामा पनि भरोसा गर्न सक्दैनौ। दस पदमा भनिएको छ, अत्याचारमा भरोसा नगर र डकैती गर्नमा अभिमान नगर, धन सम्पत्ति बढ़ियो भने त्यसमा मन नलगाऊ। र अहिले निष्कर्षको सुन्नुहोस्, किन तपाईँ परमेश्वरमा विश्वास गर्न सक्नुहुन्छ भन्दा एघार पदमा भनिएको छ, परमेश्वरले एकपल्ट भन्नुभएको छ, मैले दुईपल्ट सुनेको छु कि शक्ति परमेश्वरकै हो। मित्र, तपाईँ परमेश्वरलाई विश्वास गर्न सक्नुहुन्छ किनभने उहाँले कुनै कुरा पनि गर्न सक्नुहुन्छ जुनले शक्तिको माग गर्दछ। उहाँसँग सम्पूर्ण शक्ति छ र उहाँले हरेक कुरा गर्न सक्नुहुन्छ जुन तिनी गर्न चाहन्छन्। शक्ति दाउदमा विद्यमान थिएन, उनी खालि महान राजा मात्र थिए किनभने परमेश्वरले उसलाई महान राजा बनाउनु भयो। अहिले उहाँले उसलाई यरुसलेम छोड्न विवश गर्न मानिसहरूलाई अनुमति दिनुभएको छ, अनि यदि उहाँ यरुसलेममा फर्की आउने काममा त्यो परमेश्वरको इच्छा छैन भने तब उनी फर्केर आउने छैनन्। तर उसले ती सारा मामलाहरूलाई परमेश्वरमा सुम्पिरहेका छन् किनकि उहाँ मात्र एक हुनुहुन्छ जोसँग सम्पूर्ण शक्ति छ र हरेक कुराको उहाँ आफ्नो नियन्त्रणमा राख्नुहुन्छ। अनि बाह्र पदमा भनिएको छ, हे परमप्रभु, तपाईँमा करुणा पनि छ किनकि हरेक मानिसलाई तपाईँ त्यसको काम अनुसार प्रतिफल दिनुहुन्छ। यदि तपाईँसँग शक्ति छ भने तपाईँले कृपाको अभ्यास गर्न योग्य हुनुहुन्छ। दाउद भनिरहेका छन् कि उसका परमेश्वर जसले शक्तिको अभ्यास गर्न सक्नुहुन्छ उहाँ त्यो परमेश्वर पनि हुनुहुन्छ जसले कृपाको अभ्यास गर्न सक्नुहुन्छ। सन्दुकलाई उसले भने कि सन्दुकलाई फर्काएर मन्दिरमा राख्ने किनकि उसले परमेश्वरसँग कृपाको पाउनेछन्। मित्र, त्यही परमेश्वर आज हामी हरेकसँग पनि हुनुहुन्छ जो कृपा र अनुग्रहको धनी परमेश्वर हुनुहुन्छ।
1: आजको दिनबाट मैले एउटा महत्वपूर्ण कुरा सिके, मानिसहरूले साथ नदिए पनि परिस्थितिहरू प्रतिकूल नभए पनि परमेश्वर सधैँ विश्वासयोग्य रहनुहुन्छ।
2: हो नि त भाइ, दाउदले आफ्नो जीवनबाट यही सत्य देखाए। उनले आफ्नो आशा मानिसमा, धनमा वा शक्तिमा राखेनन्। उनले परमेश्वरलाई आफ्नो चट्टान, उद्धारकर्ता र शरण स्थान माने।
1: हजुर दाई, अनि मलाई विशेष गरी भजन संग्रह 62:8 को सन्देशले एकदमै धेरै हृदय छोयो, जहाँ भनिएको छ, सबै समयमा उहाँमाथि भरोसा राख, आफ्नो हृदय उहाँको सामु पुख। यसले हामीलाई आफ्ना सबै चिन्ता र बोझ परमेश्वर कहाँ लैजान चाहिँ सिकाएको छ।
2: बिल्कुलै सही कुरा गर्नुभयो भाइ तपाईँले। परमेश्वरले आफ्ना सन्तानहरूको पुकार सुन्नुहुन्छ। कहिलेकाहीँ उत्तर ढिलो भए जस्तो लागे पनि उहाँले सही समयमा सहायता गर्नुहुन्छ। त्यसैले हामीले धैर्यपूर्वक उहाँको प्रतीक्षा गर्न सिक्नुपर्छ।
1: साँच्चै नै हो त दाई, र आजको अध्ययनले डरको समयमा विश्वास, कमजोरीको समयमा परमेश्वरको शक्ति र निराशाको समयमा आशा रोज्नुपर्छ भन्ने शिक्षा चाहिँ आज हामी सबैलाई दिएको छ।
2: यदि तपाईँ आज कुनै कठिनाई, चिन्ता वा संघर्षबाट गुज्रिरहनु भएको छ भने आफ्नो भरोसा परमेश्वरमा राख्नुहोस्। उहाँ नै हाम्रो शरणस्थान, बलियो चट्टान र कहिल्यै नडगमगिने सहायता हुनुहुन्छ। त्यसैले आउनुहोस्, हामी सबैले आफ्नो हृदय परमेश्वरतर्फ फर्काउ र उहाँको प्रतिज्ञामा भरोसा गरौं। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797।
3: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: अब योभन्दा बढीमा आफ्नो करियर बिगार्न सक्दैन। प्लिज मलाई आफ्नो बाटो जानु दे।
1: अनि यो बच्चा, यति सानो बच्चालाई छोडेर जाने कुरा गर्दछौ?
0: तिमी आफ्नो बच्चा आफैसँग राख, आजबाट मेरो यो बच्चासँग कुनै सम्बन्ध छैन।

0: चालिन्छ
1: क्यामेरा रोलिङ
0: एक्सन
2: यदि सानो बच्चालाई छोडेर जाने कुरा गर्दैछु के भन्यो
0: सर हाततिर हेर हाततिर हेर हातमा
1: हातमा गएर
0: हातमा आएर फर्क्यौ नानी केटीलाई हेर भाउ अगाडि गइदियो केटी
1: रोटा गरेर
3: 2 3 4

0: बिस्तारै बिस्तारै बाहिर स्याड भएर
1: क्यामेरा रोलिङ
2: देख्यो नानु देख्यो बिस्तारै घाउ केटालाई हेर नानु यता अंशुलाई हेर हेरिराख है बिस्तारै झर भाउ जाऊ अङ्कलतिर आउनु खोज आउनु खोज समाते समाते समाते बाबु रोजर रोजर भनिराख त टक्क छोड हात छोड जाऊ
1: रेडी रोलिङ बाबुलाई बाबुले म क्यामेरा फेस थोरै क्यामेरा फेस बाबुलाई फर्काइदिए भन्छु बाबुलाई
2: जाऊ
1: ढेलमा जाऊ

0: Wait just a minute. We'll return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-4042 98-41-43-49-72 98-512-00-642
3: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु

0: यिनले हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: Let's go. This is your radio. This is LMWFM 89.6 MHz. 89.6 MHz.
10: Hello?
11: Hello, Sejana?
10: Hami chuteko barso hune bhayisakyo. Feri ma sanga kina najikuna khojde chhau.
11: Je bhayo timi maya gareko manche ta hun.
10: Timi euta bigarek manchhyo. Je pani mero pachhi rakhchhau bhane, ma je pani garna sakchu. Bujhyo mitra?
11: हेलो सृजना,

सकिएको छैन, कथा अझै बाँकी छ। छोड्नेले त छोडेर गई, उसलाई बेसीमा वचन नै काफी छ। उसले मलाई दोष लगाएर गई, अझै पनि उसलाई मेरो माफी छ। तोका सकिएको छैन, कथा अझै बाँकी छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: तिम्रो सपना के छ?
1: मैले त भोलिको भविष्य सोचिरहेको छु। अनि तिम्रो खुसी चाहिँ केमा छ नि?
0: मेरो खुसी तिम्रो खुसी केमा छ?

नेपाली समाजले हरेक पुरुषलाई एउटा बलियो पात्रको रूपमा लिन्छन् अनि छोरो मान्छे आफ्नो छोरो मान्छे हुनुमा सबै घमण्ड गर्छन्। त्यही घमण्डको शिकार आज म आफै छु। म जस्तो हजार जेली भएका छन्। त्यसैले त जस्तो पापीलाई अब यो समाजमा आफ्नो कुनै पनि अधिकार छैन।

ए जिन्दगी त खुब खेल खोज्छस् मेरो खुसीहरूसँग, दुःख पीडा त धेरै नै दिइस् तर म धेरै नै जित्दछु। याद छ तलाई, तैले जति दुःख पीडाहरू दिए पनि म कहिले मुस्कुराउन छोड्ने छैन। सुन्नुहोस् मेरो कथा, यो संसार एक रङ्गमञ्च हो, को कस्तो परिवारमा अनि कस्तो रहनसहनमा हुर्किन्छ त्यो आफ्नो जिन्दगीको सुरुवाती मार्ग हो। सुख र रमाइलो भन्ने पल कसलाई मन नपर्ला र? म एक गरिब परिवारमा जन्मिएको मान्छे, मलाई राम्रोसँग याद छ जब म 7 वर्षको हुँदा एक छाक सेतो चामलको खाना र राम्रो लत्ता कपडा लगाउनका लागि चाड पर्व कि त घरमा पाहुना आउनुपर्ने हुन्थ्यो। बामा दोषी होइनन्। जब म 14 वर्षको भएँ घरबाट भागेर टाढा गई अरूको गुलामी जीवन सुरुवात गर्छु।

हे भगवान, यो संसारमा सबै मान्छे स्वार्थी मात्रै छन् र प्रेम कसले बुझ्यो? अनि यो आँखा चिम्ले नगरेको विश्वास, मेहनत, सङ्घर्ष कसले बुझ्यो? नाटक होइन, जिन्दगी हो।

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नेपाल चीन बीचको रसुवागढ़ी भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 13.64 करोड़ 60 लाख रूपियाँ राजस्व संकलन गरेको छ। गत वर्षको लेन्देन खोलामा आएको बाढ़ीले यो नाकास्थित मित्री पुल बगाएपछि व्यापारिक कारोबार बन्द भएकाले करिब एक तिहाई मात्र राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले बताउनु भएको छ। उहाँका अनुसार गत वर्ष 40 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा मित्री पुल बगाएपछि दुईतर्फ हुने सामान आयात निर्यात ठप्प भएको थियो। नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ 1 लाख रूपियाँ घुससहित पक्राउ परेका छन्। तामाङले भुक्तानी रकमको कमिशनमा बार्गेनिङ गर्दै पटक पटक दुःख हैरानी दिइरहेको भन्ने निवेदनको आधारमा आयोगले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेले बताउनु भएको छ। खेलम्बु खबरमा राष्ट्रिय खबर। हालै तराई क्षेत्रमा भएको दुई समुदाय बीचको विवाद सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी बल प्रमुख नारायण दत्त पौडेललाई बोलाएर ब्रिफिङ लिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गत साउन 13 गते बेग्लै कुराकानी गर्दा मुलुकको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाउनु भएन। राष्ट्रिय अनुसन्धान विभागले सम्भावित साम्प्रदायिक तनावबारे सूचना दिन नसकेका कारणले पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कार्कीलाई नबोलाएको एक अधिकारीले बताएका छन्। देशको गुप्तचरी निकायबाट सम्भावित घटनाको सूचना नआएको यो पहिलो पटक होइन। विगतमा प्रधानमन्त्रीले सोधेको अरू विषयमा समेत राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई जानकारी नै नभएको पाइएको थियो। विगत लामो समयदेखि सम्भावित घटनाको बारेमा सरकारलाई जानकारी दिन नसकेर बेकाने बनेको राष्ट्रिय अनुसन्धान विभागमा यतिखेर 2700 जना स्थायी जनशक्ति रहेको अनुमान छ। सरकारले दिएको जिम्मेवारी र दायित्व पूरा गर्न नसकेर स्वाख गुमाउँदै गएको यो गुप्तचरी संस्था यतिखेर सीमित व्यक्तिले तलब खाने र माना पचाउने थलो मात्र बनेको छ। मुलुकको काँधमा आर्थिक भार थोपार्ने बेखामे संस्था मात्र बनेको छ। भारत र चीनले जबरजस्त तवरले नेपाली भूमि लिपु लेख हुँदै पुनः व्यापार शुरू गरेका छन्। भारतबाट 16 जना व्यापारी र 4 जना सहयोगी सहित 20 जना व्यापारका लागि लिपु लेख हुँदै तिब्बतको तकलाकोट पुगेका छन्। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले यस विषयमा परराष्ट्र मन्त्रालयले जानकारी गराइसकेको बताउनु भएको छ। यता परराष्ट्र मन्त्रालयले घटनाक्रमको बारेमा अध्ययन भइरहेको जनाएको छ। यसबारे चाँडै औपचारिक जानकारी गराउने मन्त्रालयको भनाइ छ। एक हप्तादेखि अनशनरत नर्स अभियन्ता ज्योति राणा भाट र सरकारी वार्ता टोलीबीच 19 बुँदे सहमति भएको छ। सहमतिसँगै गत 14 गतेदेखि अनशनरत राणा भाटले आज बिहानदेखि आफ्नो विरोधको सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ। स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डाक्टर श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जय प्रसाद सुवेदी तथा अभियन्ता राणा भाटबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। सरकारी निजी तथा सामुदायिक विद्यालयमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि 7 दिनभित्र कार्यदल गठन गरी 6 महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ। 7 दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक सेवा सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने पनि सहमति भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुरमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेका कार र त्यसमा सवार 3 जना अझै बेपत्ता छन्। नेपाल प्रहरीले ड्रोन, गोताखोर र अन्य उच्च प्रविधिको प्रयोग गरी खोजी कार्यलाई निरन्तरता दिएको छ। सोमबार भएको घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाली सेना र स्थानीयवासीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहका अनुसार सुनकोशी नदीको तीव्र बहाव, धमिलो पानी र बाढ़ीका कारण खोजी कार्य प्रभावकारी नबनेको बताइएको छ। दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 का 39 वर्षीय दिलबा कुमार लामा, सिन्धुलीको गोलान्जोर गाउँपालिका 1 का गणेश थापा र 3 पाटन गाउँपालिका 9 का 17 वर्षीय

सुजन बलम्पाकी मगर बेपत्ता भएका छन्। यसैबीच बेपत्ता व्यक्तिका परिवार र स्थानीयवासीले उचित क्षतिपूर्ति घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कार्यवाहीको माग गर्दै हिजो दिनभर मध्यपारी लोकमार्ग अवरूद्ध गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आउँदो भदौ 1 गते देखि उम्मेद्वार क्लब खोल्ने भएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यका अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेद्वार क्लब खोल्न लागि हो। भाद्र 1 गते पार्टीले क्याण्डिडेट क्लब खोल्दछ। त्यो भनेको देशभरका 35,501 जना प्लस स्थानीय तहका उम्मेद्वार छान्ने डकुमेन्ट हो, महामन्त्री आचार्यले भन्नुभएको छ। राष्ट्रपाले आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत उम्मेद्वार छनौट गर्ने विधिका लागि उम्मेद्वार क्लबको अवधारणा अगाडि बढ़ाएको हो। स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखको उम्मेद्वार हुन चाहनेहरू क्लबमा दर्ता हुनेछन् र क्लबमा दर्ता भएकाहरूलाई पार्टीले प्रशिक्षित गर्नेछ। उम्मेद्वार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारे प्रशिक्षण दिइनेछ। उम्मेद्वार क्लब उम्मेद्वार हुन इच्छुकहरूलाई पूर्व तयारी गर्ने विधि हो। पाकिस्तान स्थित ब्रोड पीक हिम पहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव संकलन अझै हुन सकेको छैन। विश्वको 12 अग्लो हिमाल ब्रोड पीकको क्याम्प 3 भन्दा तल गएको भीषण हिम पहिरोमा परि विश्व कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जा सहित 6 नेपाली र अन्य विदेशी आरोहीको मृत्यु भएको थियो। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण हिम पहिरोमा परेकाहरूको शव आधार शिविरसम्म ल्याउन समस्या भइरहेको प्राप्त समाचारमा जनाएको छ। लगातारको हिमपात, तीव्र हावा र कम दृश्यका कारण हेलिकप्टरबाट गरिने लङ लाइन उद्धार प्रविधि समेत प्रयोग गर्न कठिन भइरहेको उद्धार टोलीले जनाएको छ। धेरै अन्तर्राष्ट्रिय उद्धार टोली जोखिमका कारण फर्किसके पनि नेपाली मिङमा ग्यालजे शेर्पाको नेतृत्वमा नेपाली शेर्पा टोली घटनास्थलमै रहेको जनाएको छ। खेलम्बु खबरमा अब विदेशको खबर। भारतको आसाम राज्यमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। यस वर्षको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 87 पुगेको अधिकारीहरूले बताएका छन्। आसाम राज्य विपद व्यवस्थापन प्राधिकरणका अनुसार शिवसागर, चराईदेव, जोरहाट, गोलाघाट, धेमाजी, लखिमपुर र विश्वनाथ अति प्रभावित जिल्लामा परेका छन्। यी क्षेत्रमा 1,28,000 भन्दा बढ़ी मानिसहरू प्राकृतिक विपत्तिसँग जुझिरहेको अधिकारीहरूले बताएका छन्। बाढ़ी 380 वटा गाउँमा फैलिएको छ, जसका कारण हजारौं मानिस विस्थापित भएका छन्। त्यस्तै करिब 14,230 हेक्टर कृषियोग्य जमीन डुबानमा परेको छ। महत्वपूर्ण होर्मुज जलसन्धि पुनः खोल्नका लागि इरानसँग सम्झौता हुने आशा अमेरिकी उच्च अधिकारीहरूले जगाएपछि हिजो तेलको मूल्य 3 साता यताको न्यून बिन्दुमा झरेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो र अर्थमन्त्री रुस्कट बेसेन्ट दुवैले यसै सातादेखि नै ढुवानी पुनः शुरू गर्न सकिने गरी वार्तामा प्रगति भएको घोषणा गर्नुभएको छ। आपूर्तिमा देखिएको अवरोध कम हुन सक्ने खबरसँगै तेलको मूल्यको विश्वव्यापी मानक मानिने ब्रेन्ट क्रूडको मूल्य करिब 5% घटेर $80 भन्दा तल झरेको छ। मंगलबार ब्रेन्ट क्रूडको मूल्यमा आएको गिरावटसँगै वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 5% भन्दा बढ़ीले घटेर प्रति ब्यारेल $76 झरेको छ। यी दुवै प्रकारका तेलको मूल्य 13 जुलाई यतकै न्यून बिन्दुमा पुगेको हो। बेसेन्टले होर्मुज जलसन्धि पुनः खोल्ने सम्झौता आज बुधबारसम्ममा हुन सक्ने बताएका छन्। खेलम्बो खबरमा खेलकुदको खबर। इंग्लिश प्रिमियर लीग क्लब फुलहामले रियल म्याड्रिडका युवा फरवार्ड गोन्जालो गार्सियालाई अनुबन्ध गरेको छ। क्लबले 22 वर्षीय गार्सियासँग सन् 2031 सम्मका लागि 5 वर्षीय सम्झौता भएको पुष्टि गरेको छ। सम्झौतामा थप 1 वर्ष लम्ब्याउन सकिने विकल्प समेत राखिएको छ। गार्सियालाई अनुबन्ध गर्न फुलहामले रियल म्याड्रिडलाई 40 मिलियन युरो अर्थात करिब 34 मिलियन पाउण्ड तिरेको हो। युवा खेलाड़ीका रूपमा रियल म्याड्रिडमा आफ्नो सम्भावना देखाएका गार्सियाले अब आफ्नो करियरको नयाँ अध्याय इंग्ल्याण्डमा शुरू गर्ने भएका छन्। फुलहाम पुगेपछि गार्सियाले आफू क्लबमा आउन पाउँदा निकै खुशी र उत्साहित रहेको बताएका छन्। हामी हेलम्बु खबरको अन्त्यमा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू।
पाक गुमाउँदै राष्ट्रिय अनुसन्धान विभाग जबरजस्त नेपाली भूमि लिपु लेख हुँदै भारत चीन बीचको सीमा व्यापार पुनः शुरू। सुनको सीमा खसेर बेपत्ता भएकाहरूको खोजीका लागि ड्रोन सहित उच्च प्रविधिको प्रयोग। प्रतिकूल मौसमका कारण हिम पहिरोमा परेकाहरूको शव संकलनमा समस्या। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट। आसाममा बाढ़ीमा परेर 87 जनाको मृत्यु। 14,000 हेक्टर कृषि योग्य जमीन डुबानमा। र रियल मेड्रिड छाडेर फुलहाम पुगे गोन्जालो गार्सिया। 40 मिलियन युरोमा सम्झौता। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस्त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642
2: चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्ट।

0: Ground. Contact 011-620-326. 9860-982293. New Aroniko Hotel and Restaurant, Private Limited, Soltara Shankar Subhari Nagar Palika 5, Sindhu Pansu.
1: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
2: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Helumbu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: minute, just a minute, we will return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-04-42 98-41-43-49-72 98-512-00-642

0: है मित्र, यदुम सले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र, छ्यास्तो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, सानो बुरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ।

0: टेस्टिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
2: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
3: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
2: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
4: 98-49-29-13-27।
5: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
6: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
5: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखारत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
3: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 98-41-51-67-84, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफ्याम 89.6 मेगाहर्ज।

0: तिम्रोमा नभएको होइन।
1: हो, मलाई तिम्रो माया नभएको होइन। माया त गाढा छ।

के चेकिन्थे सूर्यलाई हातैले गर्नु गरे जाँदैन।

तिमीहरू यस्तै शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो काठमा राखेको बुझेछ है। र तिमीहरू कहिले पनि यो समाजको बराबरीमा आउन सक्दैनौ।

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु कु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौं।

0: Etin. तपाईँ यहाँ एंगेजमेन्ट गर्दै हुनुहुन्छ, तपाईँको एंगेजमेन्टको यो खबर सुनेर तपाईँको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो।
1: कुन चाहिँ एक्स?

0: गाली गर्नु सामाजिक अपराध हो। म फेरि मरी
1: हाइ कर्यो मैलो।

0: it. Just a minute. We will return back. Return back.
1: भर्ना खुल्यो।
2: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
1: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
2: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स

0: अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था, प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन,
1: फारम वितरण 2083 श्रावण 1 गतेदेखि, प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे, कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि, सम्पर्क नम्बर 011-26-342, 011-6204-42, 98-41-43-49-72, 98-512-00-642।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाजित, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: Let's go. This is your radio. This is LMFM 89.6 MHz. 89.

0: இளம்பு பிரேக் டைம்.
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता
0: बोलाउनुहोस्। माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
0: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
0: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
10: लो किन नि, के भयो सन्चो भएन?
9: होइन, यतिकै जानै मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
10: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति कामले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनाऊ।
13: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
12: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
14: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखिने।
15: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
14: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
16: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
17: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
18: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
14: भइगो भइगो, म अलि आवेशमा आएछु,
0: अलि हतारमा पनि थिए, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
3: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: You are listening to Hello FM 89.6 MHz.
20: 89.6 MHz.
19: MHz.
21: Westar Digital, entertaining the nation.
22: LensNepal.com. In focus, you and everything.

दसैँको फुलपातीको दिनदेखि नेपाली चलचित्र हरिबहादुरको जुत्ता चल्दैछ नि,

0: माया कर तिमी चौधे मेरो मन प्रति दिउला पोरु भन चाहियो तिमीलाई धन कति बिहे गरी एक बुढा बुढी हामी दम्पति एक दिन कस्तो नकमाएला धन सम्पत्ति
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु FM 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सुनकोसेमा खसेको कार गाड़ीको आज पनि तीन यात्राको खोजी कार्य जारी। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी। सरकारी बोकेको ट्रक दुर्घटना हुँदा मकवानपुरमा एकजनाको मृत्यु, चालक घाइते। विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप 39 म्यान पावरलाई कार्यवाही। भारतको झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु, बाढ़ी र पहिरोको जनजीवन प्रभावित। र राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ी दिपेन्द्र सिंह ऐरी र केरे करातेकी एरिका गुरूङ वर्षाको उत्कृष्ट खेलाड़ी घोषित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाल चीन बीचको रसुवागढ़ी भन्सार कार्यालयले गत आर्थिक वर्ष 2083-2082 13,64,60,00,000 रूपियाँको राजस्व संकलन गरिएको छ। गत वर्षको लेन्दी खोलामा आएको बाढ़ीले यो नाकास्थित मितेरी पुल बगाएपछि व्यापारिक कारोबार बन्द भएकाले करिब 1/3 मात्र राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले बताउनु भएको छ। उहाँको अनुसार गत वर्ष रू 40 अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा मितेरी पुल बगेपछि दुईतर्फ रूपमा हुने सामान आयात निर्यात भने ठप्प भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिको 2 नवलपुरमा भएको सवारी दुर्घटनामा परि सुनकोशी नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्य आज पनि जारी राखेको छ। घटनाको विरोधमा बेपत्ता भएका व्यक्तिका परिवार, आफन्त र स्थानीयवासीले तेस्रो दिन आज बुधबार पनि राजमार्गमा अवरूद्ध गरिरहेको छ। उनीहरूले आज बिहानदेखि नै मध्य पहाड़ी लोकमार्गको 63 किलोमिटर लामो खुरकोट घुर्मी सड़क खण्ड अन्तर्गत गोलनजोर गाउँपालिका 1 फिकल गाउँपालिका 2 सीमानामा रहेको बाक्सुखोला पुलमा चक्का जाम गरी यातायात अवरूद्ध गरिएको छ। घटना भएको 3 दिन बितिसक्दा पनि धनी र बस संचालन गर्ने समितिले समस्याको प्रति व्यवस्था गरेको पीड़ित पक्षको आरोप छ। दोषीलाई कार्यवाही गरी बेपत्ताको खोजी र उचित क्षतिपूर्तिको माग गर्दै पीड़ित पक्षले लोकमार्गमा यातायात बन्द गरिएको गोलनजोर गाउँपालिका 1 वडा अध्यक्ष सोमप्रसाद बरालले बताउनु भएको हो। बेपत्ता भएको शीघ्र खोजी, पीड़ित परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कार्यवाहीको माग गर्दै खुरकोट घोर्मी सड़कमा यातायात अवरूद्ध गरिएको पनि बताएको छ। 3 दिनदेखि सड़क अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्ला खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, उदयपुर लगायतका जिल्लामा राजधानी काठमाण्डुबाट आवत जावत गर्ने सवारी साधन बाटोमा नै अलपत्र परेको स्थानीयहरूले बताएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस क्याम्प, खुरकोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीय वासीले घटनास्थलमा सुनकोशी नदी तथा नदी किनारमा बेपत्ता व्यक्ति र कारको खोजी पनि गरिरहेको छ। बेपत्ताको खोजीमा सोमबार दिउँसोदेखि ड्रोन र म्याग्नेटको पनि समेत प्रयोग गरिए पनि अहिलेसम्म शव फेला पर्न नसकिएको प्रहरी निरीक्षक पौडेलले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो भदौ 1 गते उम्मेद्वार क्लब खुल्ने भएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यको अनुसार आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर केन्द्रबिन्दु गरेर उम्मेद्वार क्लब खोल्न लागि छ। भाद्र 1 गते पार्टीको क्याबिनेटबाट क्लब खोल्दैछ। यो भनेको देशभरका 35,501 जना प्लस स्थानीय तहका उम्मेद्वार छान्ने डकुमेन्ट हो। महामन्त्री आचार्यको अनुसार आगामी स्थानीय तहको निर्वाचनको तयारी अन्तर्गत उम्मेद्वार छनौट गर्ने विधाका लागि उम्मेद्वारी क्लबको अवधारणा पनि अगाडि बढ़ाएको छ। स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष, पालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेद्वार हुन चाहने क्लबमा दर्ता हुनेछन्। क्लबमा दर्ता भएकाले पार्टीलाई प्रशिक्षित गर्नेछ। उम्मेद्वार हुन चाहेका व्यक्तिलाई जिम्मेवारीमा पुगेपछि गर्नुपर्ने कामबारेमा प्रशिक्षण दिइनेछ र उम्मेद्वार क्लब प्रशिक्षण हुन इच्छुकहरूलाई पनि पूर्व तयारी गर्ने विधि समेत रहेका छनृ।
सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकटको व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको छ। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवैत, ओमान, बहराइन र निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरिएको हो। तत्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गुरूङले 2072 साल असार 21 गते देशमा निशुल्क भिसा र टिकटमा श्रमिक पठाउने निर्णय गरिएको थियो। उक्त व्यवस्था अनुसार संस्थागत रूपमा दर्ता भएका वैदेशिक रोजगार व्यवसाय म्यान पावर कम्पनीलाई लागत शुल्क बापत 10,000 रूपियाँ दिएपछि जान पाइन्छ। यो व्यवस्था कागजातमा मात्रै सीमित छ, व्यवहारमा कुनै पनि श्रमिकले लाभ लिन सकेको छैन। व्यवहारमा ती देशमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकको साथमा 10,000 रसिद राखेर बिना प्रमाणको न्यूनतम 2,00,000 र बढ़ीमा 5.5-4,00,000 रूपियाँसम्म तिरेर जाने गरिरहेको छ। यता वैदेशिक रोजगार व्यवसायले पनि विदेशबाट किनेर ल्याएका मागलाई 10,000 लागत शुल्क लिएर पठाउन नसकिने भन्दै मनलाग्ने शुल्क लिने समेत गरिरहेको छ। समितिको संयोजक पीताम्बर घिमिरेले मलेसिया र खाड़ी मुलुकमा जाने नेपाली श्रमिकका लागि लागू गरिएको निशुल्क

0: गरिएको छ। उक्त व्यवस्था कार्यान्वयन गरे नगरेको विषयमा विगत विभागले अनुगमन तथा अध्ययनका लागि 2082 चैत 1 गतेदेखि 2083 जेठ 31 स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएको श्रमिकहरूको उडान विवरणमा माग गरेको छ। उक्त विवरण नदिएका तथा अनुमति नलिएका विमानस्थल प्रयोग गरेका कुल 598 म्यान पावरले विभागले कार्यवाही गरिएका छन्। विदेशको खबरमा भारतका जम्मू कश्मीर, केरल र झारखण्डमा भारी वर्षा, बाढ़ी पहिरो र चट्याङका कारण जनजीवन क्षति भएको छ। झारखण्डमा मंगलबार हिजो चट्याङ लागेर कम्तीमा पनि 14 जनाको मृत्यु भएको छ भने 8 जना घाइते भएका छन्। मृतक मध्ये सबैभन्दा धेरै 9 जना गिरीहेटे जिल्लाका 3 जना, दुम्काका 2 जना अनि लातेहार जिल्लाका रहेका छन् र घाइतेहरूको अस्पतालमा उपचार जारी छ। घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएको छ। जम्मू कश्मीरको सोपिला जिल्लाको झोरा गाउँमा सोमबार राति आएको बाढ़ीले बस्ती, कृषि जमीन र व्यवसायिक प्रतिष्ठानहरू डुबानमा परेका छन्। उत्तरी कश्मीरको बण्डीपोरा जिल्ला स्थित सुमलर क्षेत्रमा पनि बाढ़ीका कारण 3 घरमा क्षति पुगेको छ। खबरमा अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ी दिपेन्द्र सिंह ऐडी र कराँतेकी एरिका गुरूङ वर्षाको उत्कृष्ट खेलाड़ी घोषित भएका छन्। हाम्रो खेलकुद .com को 11 वार्षिक उत्सवको अवसरमा आज एरिका महिला र दिपेन्द्र पुरूषतर्फ वर्षा खेलाड़ी घोषित भएको छ। दिपेन्द्रको तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरेको छ भने राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ र भाट भटिनी होल्डिङ निर्देशक कल्याण गुरूङले सम्मान प्रदान गरेको छ। एरिकालाई राखेपको सदस्य सचिव रमाचरित्र मेहता नेपाल, ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनारायण श्रेष्ठले सम्मान गरिएको छ भने उनीहरूले अवार्ड सहित रू 25,000 प्राप्त गरेको छ र हाम्रो खेलकुदको 7 वार्षिक उत्सवदेखि खेलाड़ी सम्मान र गत वर्षदेखि हाम्रो खेलकुद क्लबले आयोजना गर्दै आएका छन्। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य शीर्षकहरू फोन एकपटक। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सुनकोशी नदीमा खसेको कार, आज पनि 3 यात्रुको खोजी कार्य जारी। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी। सरकारी बोकिएको ट्रक दुर्घटना हुँदा मकवानपुरमा 1 जनाको मृत्यु, चालक घाइते। विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप 639 म्यान पावरलाई कार्यवाही। झारखण्डमा चट्याङ लागेर 14 जनाको मृत्यु, बाढ़ी र पहिरोले जनजीवन प्रभावित। र अन्तर्राष्ट्रिय क्रिकेट टोलीका खेलाड़ी दिपेन्द्र सिंह ऐडी र करातिकी एरिका गुरूङ वर्षाको उत्कृष्ट खेलाड़ी घोषित। मध्याह बाह्र बजेको समाचार सकियो। वर्ग समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083/84 लागि भर्न खुलेको हुँदा समयमा नै भर्न हुन जानकारी गराइन्छ।
1: साथै कक्षा 12 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
0: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा 12 परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर, साइन्स फोर्थ इयर, फिजिकल ग्रुप। हाम्रा विशेषताहरू: नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको। प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने। विशेष छात्रवृत्तिको व्यवस्था। दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने। अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाको रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: Jilambu FM 89.6 MHz.

0: मित्र यहरुमसँगले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
1: मित्र सास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: अब किन हुनु नि मेरो भाइ, टाई मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यहरुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849-29-13-27।
6: एलम्बु ब्रेक टाइम।
3: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
6: हाम्रा सेवाहरू
3: स्टेशनरीका सम्पूर्ण सामानहरू,
6: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
6: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
6: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
6: ट्रफी,
3: मायाको चिनो,
6: मेडल,
3: फ्रेम,
6: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
6: जर्सी प्रिन्ट,
3: कस्टमाइज्ड कप प्रिन्ट,
6: मेडल फोटो प्रिन्ट।
3: प्रोप्राइटर
6: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
6: कन्ट्याक्ट नम्बर 9841924274।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शिक्षक आत्मनिर्भर बनाऊ।
4: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842-40-20-54।

तपाईँ अहिले हेलो बो एफएम 89.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आदरणीय दाजुभाइको साथीकी बहिनीहरू, आज हाम्रो स्कुल सोलमा 3:00 बजे हुन गइरहेको सांस्कृतिक कार्यक्रममा सबैजना सामेलका देशको दक्षिण नायिका केटी अधिकारीको साथमा हास्य कलाकार देवी किङको बेजोड प्रस्तुति हेर्न नबिराउनु होला।
1: आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, अब भने पालो भएको छ एउटा धमाकेदार प्रस्तुतिको। हजुरहरू आफ्नो नाचबाट भरपूर मनोरञ्जन दिन आउँदै हुनुहुन्छ नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका केटी अधिकारी र उहाँलाई साथ दिँदै हुनुहुन्छ दिन फेरि गाई। र यो गीतको बोल रहेको छ बिन्दु एउटा।

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरूङ, अनि साथमा सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र हेलम्बु एफएम सुनिराख्नु भएको छ। यो सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको प्रोग्रामलाई तपाईँले हेलम्बु एफएमको फ्रिक्वेन्सी र रेडियोको अनलाइनको वेबसाइट, फेसबुक पेज लगायतका अन्य विभिन्न सामाजिक सञ्जालहरूबाट पनि एकैसाथ हाम्रो यो प्रोग्राम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भयो विशेष गरी कार्यक्रम टक टू हेलम्बु हरेक साताको छ दिन प्रसारण हुने गर्दछ। दिउँसोको एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु आउने गर्दछ। विशेष गरी कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्नुपर्ने हुन्छ, पार्ने प्रोग्राम पनि हो। यो प्रोग्राममा तपाईँहरूले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, तामाङ गीत, डीजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने यो बसाइमा कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ कल गर्दै कार्यक्रममा है, र यो प्रोग्राममा तपाईँहरूले कल गर्नुपर्ने हुन्छ अनि कल गरेर गीत रोज्न पाउनुहुनेछ अनि साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। अनि हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि यो प्रोग्राम सुनिराख्नु भएको छ र हेर्दै हुनुहुन्छ पनि। तपाईँ जो कोही हुनुहुन्छ तपाईँहरूले यो पुस्तामा कार्यक्रममा मजाले तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ फेसबुक पेजबाट। र कतिपय साथीहरू अझै पनि फेसबुक पेजमा भने जोड्न सकिराख्नु भएको छैन भने तपाईँहरूले सर्च गरेर फेसबुकमा जोडिन सक्नुहुनेछ। यदि तपाईँहरू फेसबुक युजर हुनुहुन्छ भने तपाईँहरूले सर्च गर्नुहोला, आफ्नो फेसबुकको बक्समा जानुहोला, सर्च गर्नुहोला, त्यसमा हेलम्बु एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हेलम्बु एफएमलाई सुन्न पाउनुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ है त। अनि यो प्रोग्राममा तपाईँहरूले गीत रोज्न पनि पाउनुहुनेछ। गीत रोज्नको लागि 9860525525 सो नम्बर खुल्ला गरिएको छ हामीले, र सँगसँगै तपाईँहरूको लागि चाहिँ अब विशेष गरी यो प्रोग्राम छ दिन आउँछ र छ दिन हामी छुट्टै छुट्टै बसाइमा उपस्थित हुने गर्दछ। यो प्रोग्राममा तपाईँहरूले चाहिँ अब हामी छ दिन आउँछौ र छ दिनै छुट्टै छुट्टै बसाइमा, आज हामी बुधबारे बसाइमा छौं। बुधबारे बसाइमा पहिलो मित्रले गीत रोज्न पाउनुहुनेछ भने अन्य साथीहरूले सो साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। आज हामी चार चारजनासँग कुराकानी गर्दै साथीहरूको गीत सुन्ने अनि समर्थन जनाउनु पर्ने दिन परेको छ। यो दिउँसोको समय पनि हो, काम गर्दै हेलम्बु एफएमलाई सुनिराख्नु भएको छ। जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घण्टाको अवधि भर भने हामी सँगै सहयात्रा गर्नुहोला। हामीले पनि कार्यक्रम सुनेर एकदमै भरपूर साथ दिनुहुनेछ भनेर हामीले एकदमै आशा र अपेक्षा गरिएको छ। र कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ, 9860525525 माध्यम हुँदै कार्यक्रममा कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो अनि रमाइलो गीतबाट कार्यक्रमको ढोका उगाड्न चाहन्छु। गीतपछि आउनेछौ, तपाईँहरू भने हेलम्बु एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो। सुन्दै हुनुहुन्छ यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीत रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हजुर साथी हुनुहुन्थ्यो, उहाँको फोन डिस्कनेक्ट भएको छ र यति बेला लाइनमा कोही साथी जोडिनु भएको छ। हामी बुधबारे बसाइमा छौं। आज पहिलो साथीले गीत रोज्न पाउनुहुनेछ भने अन्य साथीहरूले यसको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते।
1: Thank you.

0: हजुर नमस्ते, हजुर नमस्ते, गुड आफ्टरनुन। मिठो गीतका साथमा कार्यक्रममा जोडिनु भएको छ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट माया घिसिङ है। हजुर मायाजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि?
1: हजुर दादा मलाई एकदमै आरामसे चलेको छु। अनि हाम्रो दादाहरूलाई कस्तो हुनुहुन्छ सुनाउनु?
0: हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि के छ खबर, नयाँ नौलो खबरहरू सुनाइदिनुहोस्, आजको बाँकी दिन कस्तो हुँदैछ?
1: नयाँ नौलो खबर त खासै केही पनि छैन भन्नुपर्छ, सबै पुरानै भन्नुपर्छ दादा। अनि आजको दिन चाहिँ यसै बसी बसाइ नै भनौँ न।
0: हजुर
1: पानी परिरहेको छ अनि त्यही हेर आजको दिन चाहिँ बसी बसाइ नै बितिन्छ भनौँ न।
0: हजुर हजुर भनेपछि बसी बसाइ गर्दै आजको दिनलाई बिताउने योजनामा हुनुहुन्छ है? हजुर चौतारातिरको मौसमको अवस्था एकदमै ठिकै छ, मजाले घाम लागिरहेको छ र हल्का सिरसिर बतासहरू पनि चलिरहेको छ। समग्रमा सबै ठिकै छ, राम्रो नै छ भनौँ न है?
1: हजुर हजुर खासै चौतारातिर
0: चाहिँ
1: धेरै पानी
0: पर्दैन क्या? हजुर हजुर एकदमै आज भोलि खासै पानी परेको छैन र अरू ठाउँभन्दा यता त्यति धेरै पानी परेको चाहिँ छैन भनौँ न है? ल अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ तपाईँ? हजुर गीतको बोल एकचोटि बताइदिनुहोस् त। आयो तेरो शेर भन्नुभयो। ओके हामी गीत राख्नेछौँ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? हजुर यति बेला वरदान हुनुहुन्छ।
1: अनि वरदान दिदीको लागि पनि देवी सुनेर एकदम इन्जोय लिनु होला, आज पर्सनल सुविधा भन्न चाहन्छु। अनि राका चाताको लागि पनि देवी सुनेर एकदम इन्जोय लिनु होला, आज पर्सनल सुविधा भन्न चाहन्छु। अनि साथीहरूमा सुन्दरी दिदीको लागि, रञ्जन थान दिदीको लागि, अनि किशन माई दिदीको लागि, अनि सरिता दिदीको लागि, अनि उता सुन्दै हुनुहुन्छ होला रोसीबाट खुसी शब्दको लागि, अनि उता सुन्दै हुनुहुन्छ होला सुको लागि, साथीहरू सम्पूर्णको लागि सुनेर एकदम इन्जोय लिनु होला, आज पर्सनल सुविधा भन्न चाहन्छु। अनि मेरो घरको लागि पनि यदि सुनेर एकदम इन्जोय लिनु होला, आज एकदम सुविधा भन्न चाहन्छु। अनि मलाई जसले माइन्ड भनेर चिन्नुहुन्छ चिन्नुहुन्न माइन्ड भेमा गर्नुहुन्छ सम्पूर्णको लागि यो गीत सुनेर एकदम इन्जोय लिनु होला, आज पैसा सुविधा भन्न चाहन्छु। अनि राम्रो अझै गीतको लागि त्यो गीत सुनेर एकदम इन्जोय लिनु होला, आज पैसा सुविधा भन्न चाहन्छु। अनि मभन्दा पछाडि परिवार साथीहरूको लागि त्यो गीत सुनेर एकदम इन्जोय लिनु होला, आज पैसा सुविधा भन्दा।
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ। माया घिसिङ हुनुहुन्थ्यो, उहाँले पनि निकै नै मिठो गीत रोज्नु भएको छ र सो गीतलाई समर्थन जनाउनका लागि तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। कार्यक्रममा कल गर्नका लागि 9860 52 55 25 98

ठी 52555 को माध्यम हुँदै कार्यक्रममा कल गर्दै साथीले रोज्नु भएको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ र यति बेला समर्थनको लागि कोही साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते विजयजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर पानी परिरहेको छ र बसिराख्नु भएको छ। ए ल ठिकै छ विजयजी, अनि सुनाउनुहोस् अब आज पानी परिरहेको छ, यो बाँकी दिन पनि बसी बसाइ नै होला है? हजुर हजुर, मौसम अब चौतारातिर त एकदमै रमाइलो नै छ, मजाले अब घाम लागेको छ आज र सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर अब तपाईँको ठाउँमा पानी परिरहेछ, हाम्रो यतातिर मजाले घाम लागिरहेको छ, एकदमै रमाइलो छ हाम्रो यतातिर है। हजुर हजुर हजुर, अनि सन्चै हुनुहुन्छ नि तपाईँ है? हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, साथमा साथीले मिठो गीत रोज्नु भएको छ र तपाईँले समर्थन जनाउन सक्नुहुनेछ है। हजुर धन्यवाद। ओके बाई बाई, साथी हुनुहुन्थ्यो विजयजी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ, सो उहाँले पनि यो बसाइमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ, धेरै धेरै धन्यवाद छ। र यति बेला गीतको लागि समर्थन जनाउनका लागि कोही साथी कार्यक्रममा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हजुर साथी हुनुहुन्छ, उहाँको कल कटिसकिएको छ, यदि कल गरिसके पछाडि बोलिदिनु हुनका लागि पनि हामी अनुरोध गर्दछौ र सुनेर चाहिँ नबस्नु होला है साथीहरू। आज हामी बुधबारे बसाइमा छौ, बुधबारे बसाइमा पहिलो मित्रले गीत रोज्न पाउनुहुन्छ र अन्य तीनजना साथीले यसको गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ, त्यसको लागि भने 9860525525 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ र एकजना साथीले गीत रोज्नुहुन्छ भने अन्य तीनजना साथीले सो गीतलाई समर्थन जनाउनु पर्ने आज हाम्रो बुधबारको बसाइको नियम पनि हो। सो कारणले गर्दा यदि तपाईँहरू कार्यक्रममा कल गरेर समर्थन जनाउन चाहनुहुन्छ, आफ्नो साथीहरूलाई सम्झिन चाहनुहुन्छ, साथीले रोज्नु भएको गीत मार्फत भने यो बसाइमा कल गर्नका लागि 9860555525 कल गर्दै कार्यक्रममा जोडिनु पर्ने हुन्छ। र यति बेला कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्दछु। हजुर नमस्ते। हेलो नमस्ते। साथीको कल पनि कटिसकिएको छ र हामी तपाईँहरूको फोन कल लिँदैछौ र फोन कल सँगसँगै तपाईँहरूसँग मिठो कुराकानी पनि गर्दैछौ र साथीहरूको कमेन्टहरू पनि हामीलाई एकदमै प्राप्त भइरहेको छ, कमेन्टहरू पनि हामी लिनेछौ, तपाईँहरूको फोनहरू पनि लिँदै अगाडि बढ्नेछौ, त्यसको लागि भने 9860525525 माध्यमदेखि कार्यक्रममा कल गर्दै तपाईँहरूले सहभागिता जनाउन सक्नुहुनेछ। अहिलेको लागि भने हामी गीत राख्छौ, गीतपछि आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ अनि व्यवसायमा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ। गीत रोज्न चाहनुहुन्छ भने 98 60 55 25 कार्यक्रममा कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। र कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ, हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिएको छ। उक्त माध्यम हुँदै तपाईँहरू कार्यक्रममा कल गर्दै सहभागिता जनाउनुहोला अनि हामी तपाईँहरूको फोन कल लिनेछौं अनि तपाईँहरूको रोजाइमा रहेका गीतहरू पनि बजाउनेछौं है त। र यति बेला हामीलाई फेसबुक पेज मार्फत कमेन्टहरू प्राप्त भइरहेको छ, सो कमेन्टहरू

हामी लिन्छौ चाहिँ लेख्नु भएको छ आज मलाई बद्री सापकोटा विमल अधिकारी र उषा उप्रेतिक आवाजमा रहेको तीसको भाका हाँसेरै जिउने हो बरीलाई भन्ने बलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ हाँसेरै जिउने हो बरीलाई भन्ने तीजको भाका रोज्नु भएको छ र अनि साथीहरूको नाम लिनु भएको छ उहाँले म तीनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दाखेरि देव बास्कोटा मनोज भुजेल सुची आरती लिम्बू त्यसै गरी लोकेन थेक्लिन लिम्बू राजन खतिवडा चित्र योगी सुशीला कार्की सरला राई मीडिया प्रेमी निर्मला वानेम फूलमाया आङखेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सम्झिन चाहन्छु कि बाई बाई भन्नुभएको छ सुमिठो कमेन्टको लागि कमल श्रेष्ठजीलाई धन्यवाद छ अनि अर्को साथीको कमेन्ट रहेको छ हेलो हजुर दर्शन नमस्कार म पनि प्रोग्राम सुन्दैछु हजुरहरूको आत्मीय प्रोग्राम म रित हो नि हजुरहरूलाई माया गर्ने कान्छो अति रञ्जान राई भन्नुभएको छ घर उदयपुर हाल काठमाडौँबाट साथीहरूलाई सम्झिनु पर्दा उस किरण मुस्कान बान्तुवा मनकुमारी कान्छे कुलुङ त्यसै गरी दीपा मगर कालीकमला लिम्बुनी मीडिया प्रेमी निर्मला वानेम सोनिम शेर्पा जेनी लिम्बु मेसिङ रेवात रमला साम्पाङ रञ्जना बाहिङ राई अनि पूर्णबहादुर थुलुङ राधिका अधिकारी अनि त्यसै गरी पुष्पा अन्जारी राई अनि लेख्नु भएको छ सरला राई अनि दिपेश कार्की सहयात्री उमेश सञ्जान राई पूर्णिमा थुलुङ राई नाम छुटेको सबैजनाको लागि है त भन्नुभएको छ अति दञ्जानजीलाई पनि धेरै धेरै धन्यवाद छ काठमाडौँबाट यति मिठो कमेन्ट गरिदिनु भएकोमा साथमा शुभ दिन पनि छ अनि सुन्दैछु शङ्खुवा सभाबाट मनकुमारी कान्छी कुलुङ भन्नुभएको छ शङ्खुवा सभाबाट मिठो कमेन्टको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ र अहिलेको लागि भने हामी एकदमै मिठो अनि रमाइलो तीज भाग राख्ने बेला भएको छ गीतपछि आउनेछौ तपाईँहरू पनि फेसबुक पेजमा कमेन्ट गर्दै गर्नुहोला र कल पनि गर्दै गर्नुहोला

हजुर, हामीले एकदमै निकै नै मिठो अनि रमाइलो गीत राखिसकेका छौँ। सो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। 9860525525 को माध्यमदेखि कार्यक्रममा कल गर्दै गीत रोजाईमा पार्न सक्नुहुनेछ। र त्यसको लागि भने यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, गुड आफ्टरनुन, कहाँबाट को बोल्दै हुनुहुन्छ? सृजना घिसिङ भन्नुभयो। हजुर, अनि सम्झना जी के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? ए हजुर, ल ठिकै छ। अनि सन्चै हुनुहुन्छ नि है? हजुर, म लगाएत चौतारातिरको हाल खबर सबै ठिकै छ, एकदमै राम्रो छ। अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर, सञ्जीव घिसिङको आवाजमा रहेको फेसन थरी थरी भन्नुभयो। ओके, हामी गीत राख्नेछौँ। गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ? ओके, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ है। र यस्तै गरी समर्थन जनाउन चाहनुहुन्छ भने 9860525525 कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। साथीले एकदमै मिठो अनि रमाइलो सेलो गीत रोज्नु भएको छ, सो गीतलाई समर्थन जनाउन चाहनुहुन्छ भने 9860525525 नम्बरमा कल गर्नुहोला। र सँगै तपाईँहरूले साथीले मिठो गीत रोज्नु भएको छ, उक्त गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ। अनि सँगै फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गर्नका लागि भने तपाईँहरूको लागि हामीले फेसबुकको पेजबाट खुल्ला गरिएको छ, उक्त पेज मार्फत तपाईँहरूले हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टहरू पनि हामी लिँदैछौँ। र अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत राख्ने बेला भइसकेको छ। गीतपछि फेरि पनि आउनेछौँ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै निकै नै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा। यो बसाइमा तपाईँहरूले गीत रोज्न पाउनुहुनेछ। गीत रोज्नका लागि नम्बर एकदमै खुल्ला गरिएको छ हामीले। र यसै क्रममा कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860552555 नम्बरमा कल गर्दै सहभागिता जनाउँदै गर्नुहोला। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको शुभ नाम? हजुर त्रिसनाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? हजुर बसिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ नि? हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आजको दिन कस्तो हुँदैछ तपाईँको? हजुर हजुर ल, अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर हिन्दी सङ दिलमा पत्थर राखे, गीतको बोल एकचोटि बताइदिनुहोस् त।
1: दिलमा पत्थर राखे मैले मेकअप कर लिया भन्ने सङ।
0: हजुर दिलमा पत्थर राखे मेकअप कर लिया भन्नुभयो?
1: हजुर।
0: ओके ल, हामी गीत राख्नेछौँ। गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: दादा हजुरको लागि गीत निरञ्जन लिनु होला भनेर पाए।
0: हजुर धन्यवाद। ओके, साथी हुनुहुन्थ्यो, त्रिसनाजी हुनुहुन्थ्यो, सो उहाँलाई धेरै धेरै धन्यवाद छ। र त्रिसनाजीले पनि एकदमै मिठो अनि रमाइलो गीत रोज्नु भएको छ। र आज समर्थनको लागि हामीले साथीहरूको कल कम मात्रामा प्राप्त भइरहेको छ, र त्यसैको सन्दर्भमा अहिले हामी मिठो गीत राख्छौ। गीतपछि तपाईँहरूको कमेन्ट अनि अन्तिम कल लिनका लागि आउनेछौ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो कार्यक्रममा गीत रोज्नका लागि 9860552525 कल गर्दै गर्नुहोला। र यति बेला कमेन्ट गर्नुभएको छ, नमस्ते हजुर गर्नुभएको छ हामीलाई सरस्वती श्रेष्ठ, सो धन्यवाद छ तपाईँलाई पनि। अनि हेलो गुड आफ्टरनुन, म पाकिस्तान डडो सिद्धा भन्नुभएको छ, सो धन्यवाद छ उहाँलाई पनि यस्तो मिठो कमेन्टको लागि। अनि पल लेख्नु भएको छ, नमस्ते गर्नुभएको छ है, अपेक्षा हुनुहुन्छ, पल अपेक्षाजीलाई पनि धन्यवाद। अनि हेलो दाई, हजुरको खाना खानु भयो त, म प्रोग्राम सुन्दैछु है काभ्रे सिन्थली दुईबाट भन्नुभएको छ है, सो धन्यवाद छ तपाईँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, सो कमेन्ट लिन चाहन्छु है, लाखौं फूलहरू छन् होला संसारमा, म मेरो बगैँचामा एउटा मात्र फूल हौ तिनी भन्नुभएको छ र लेख्नु भएको छ बाँकी कमेन्टमा, हेलो हजुर के छ हजुरको खबर, खाजा खानु भयो त भन्नुभएको छ, मेरो खाजा बाँकी नै छ, तपाईँको पनि बाँकी नै होला सायद है। अनि म पनि प्रोग्राम सुन्दैछु है काठमाडौँबाट, रश्मि तामाङ भन्नुभएको छ, रश्मिजीले कमेन्ट गर्नुभएको छ र मेरो नाति मिल्छ भने बादलु पारीको देशैमा भन्ने बोलको गीत राखिदिनुहोस् न भन्नुभएको छ, बादलु पारीको देशैमा भन्ने गीत रोज्नु भएको छ है। र गीत मार्फत सबैजनाको लागि सम्झिँदै छुटिन चाहन्छु, ओके भाई भाई भन्नुभएको छ, सो मिठो कमेन्टको लागि रश्मिजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्ट लिन सक्दैनौ साथीहरू, निर्धारित समयले डाँडा काटिसकिएको छ। आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यो समयसम्म तपाईँहरूले हामीलाई घन्टाको अवधिभर प्रोग्राम सुनेर साथ दिनुभयो, प्रोग्राम सुन्नुभयो, सम्पूर्ण श्रोता महानुभावहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति जेलसम्म कल ट्राई गर्नुभयो, कल लगाउनुभयो, कल लागेन र कल उठेन भनेर उदास भने कहिले पनि नहुनुहोला, भोलिको समयमा तपाईँहरूको कल अवश्य लाग्नेछ र कल अवश्य उठ्नेछ पनि, र कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति जेलसम्म तपाईँहरूले यो दिउँसोको समयमा आफ्नो काम कार्य व्यस्तताका बावजुदले पनि यस समयको पाबन्दीमा एक घण्टाको अवधिभर हाम्रो यो प्रोग्रामलाई सुनेर साथ दिनुहुने सम्पूर्ण रेडियो प्रेमी आमा दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको उत्साहबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: Mind Check. It's 2 PM.
1: अहिले दिउँसोको 2 बजेको छ।

0: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय संचार रजिस्ट्रारको कार्यालय
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवादी सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: हो
1: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
3: कन्ट्याक्ट नम्बर 9841924274।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य, शिक्षित आत्मनिर्भर बनाऊ।
4: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्टको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 9814017105।

0: कुछ सवालों के जवाब कभी नहीं मिलते हैं। मैं आज तक नहीं समझ पाया कि तुमने मुझे क्यों छोड़ दिया।
1: ब्रेक टाइम।
2: के पार मित्र ये रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
3: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
3: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लाग्ने है म
2: राम राम राम राम राम अब हो त यति कामको लागि यसले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्चिङ सुटिङ सेन्टर खुलिसक्यो नि
3: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849 2327
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्च
7: हाम्रा सेवाहरू
4: स्टेसनरीका सम्पूर्ण सामानहरू
7: फोटोकपी प्रिन्ट
4: कलर प्रिन्ट
7: पीवीसी आईडी कार्ड
4: सबै प्रकारका खेलकुद सामग्रीहरू
7: सबै तहको तथा विभिन्न पुस्तकहरू
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
7: ट्रफी
4: मायाको चिनो
7: मेडल
4: फ्रेम
7: जर्सी सेटहरू तथा प्रिन्ट
4: सब्लिमेसन प्रिन्ट
7: जर्सी प्रिन्ट
4: कस्टमाइज कप प्रिन्ट
7: मेटल फोटो प्रिन्ट
4: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ
4: सेवा स्टेसनरी एन्ड सप्लायर
7: कन्ट्याक्ट नम्बर 9841924274
4: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ
5: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
4: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842424054
8: होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु घडी नगरपालिका 5 सिन्धुपाल्चो डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलइडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्फिडेन्स न्यु अर्निको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु घडी नगरपालिका 5 सिन्धुपाल्चो इमेल होटल अर्निको @ gmail.com contact 011-620-606-9860-98-2293 New Aronico Hotel and Restaurant Private Limited Chautara Shanga Subhari Nagar Palika 5 Singapore
9: Elambu FM 89.6 MHz

0: minute, just a minute, we'll return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि फिस लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा भले इन्टरप्राइजेस छँदै छ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9894340667 र 9818779708। मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौ, जीवन बचाऊ।
4: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
3: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्य कर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनसारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु शर्मा। हेलम्बु खबरका मुख्य शीर्षकहरू: सुनसरी र सिराहा घटनाका घाइतेको उपचार सरकारले गर्ने, बागमती प्रदेशमा नयाँ सरकार, राप्रपा निर्णायक सांसद तानातान। 2 महिनामा 97 परिवारलाई जग्गा धनी पूर्जा वितरण, इच्छा कामना सबैभन्दा धेरै लाभग्राही। युक्रेनको राजधानी किएवमा रूसको क्षेपास्त्र आक्रमणमा 14 जनाको मृत्यु, 22 घाइते। र अस्ट्रेलियन टप एन्टी ट्वेन्टी सिरिजको तालिका सार्वजनिक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर: नेपाल चीनबीचको रसुवागढ़ी भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 13.64 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। गत वर्षको लेन्दे खोलामा आएको बाढ़ीले यो नाकास्थित मितेरी पुल बगाएपछि व्यापारिक कारोबार बन्द भएकाले करिब 1/3 मात्र राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष रू 40 अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा मितेरी पुल बगेपछि दुईतर्फ हुने सामान आयात निर्यात ठप्प भएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर: सरकारले सुनसरी र सिराहामा हालै भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकालाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्न निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्षमा टाडा खड्ग बहादुर केसी पर्वत र सचिवमा प्रधानाध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ। यसै गरी बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने गरेको छ। नेपाल इन्टर मोडेल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टर मोड यातायात विकास समितिलाई नेपाल परवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्ने निर्णय समेत गरेको छ। यसै गरी पशु बच्चाला र मासु जाँच ऐन 2055 चन्द्रबद्ध रूपमा देशभर लागू गर्ने बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्ने निर्णय भएको छ। प्रदेशमा नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निर्णायक भएको छ। नेपाल मजदूर किसान पार्टी नेमा किपा तथस्थ बस्ने र हाम्रो नेपाल हाम्रो पार्टी हानेपा वर्तमान मुख्यमन्त्री इन्द्र बानिया नेतृत्वको सरकारमा सहभागी भएपछि राप्रपा निर्णायक भएको हो। बागमती प्रदेश सभामा 12 जना सांसद रहेको राप्रपाको समर्थन पाएमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्नेछ। यस लागि राप्रपा 3 जना मात्र सांसदले साथ दिए पनि नयाँ सरकार बन्नेछ। तर बागमती प्रदेशमा निर्णायक ठाउँमा पुगेको राप्रपाले आधिकारिक निर्णय नलिँदा प्रदेश सरकार गठन प्रक्रिया नै अन्यलमा परेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले आज पार्टीको कार्य सम्पादन समितिको बैठक बोलाउनु भएको छ। उक्त बैठकमा प्रदेश सरकार फेरबदलबारे छलफल हुनेछ। स्रोतका अनुसार पार्टी नेतृत्व अहिले प्रदेश सरकारमा सहभागी हुने पक्षमा छैन। राष्ट्रिय भूमि समस्या समाधान समितिले पछिल्लो 2 महिनामा 97 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको जनाएको छ। समितिका अनुसार जेठ 20 देखि साउन 16 गतेसम्म भूमिहीन दलित भूमिहीन सुकुम्बासी र व्यवस्थित बसोबास परिवारलाई पूर्जा वितरण गरेको हो। वितरण पूर्जा मध्ये 6 वटा भूमिहीन दलित, 58 वटा भूमिहीन सुकुम्बासी र 33 वटा व्यवस्थित बसोबासी परिवारका नाममा रहेका छन्। यस अवधिमा झापाको बुद्ध शान्ति नगरपालिका 4, अर्जुनधारा नगरपालिका 11 र कन्काई गाउँपालिका 4 का लाभग्राहीलाई जग्गाधानी पूर्जा प्रदान गरिएको समितिले जनाएको छ। यस्तै बर्दियाको बडैयाताल गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी 29 परिवारले जग्गाधानी पूर्जा प्राप्त गरेको छन्। चितवनको इच्छा कामना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी 34 परिवारलाई पूर्जा वितरण गरिएको छ। हालसम्म एउटै स्थानीय तहमा सबैभन्दा धेरै पूर्जा वितरण भएको पालिका इच्छा कामना नगरपालिका रहेको समितिले जनाएको छ। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकट व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरेको छ। सरकारले 11 वर्ष पहिले मलेसिया र खाड़ी मुलुकको साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, यूएई, कुवैत, ओमन, बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयन हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने तयारी गरेको हो। तत्कालीन श्रम राज्य मन्त्री टेकबहादुर गुरूङले 2072 साल असार 21 गते ती देशमा निशुल्क भिसा र टिकटमा श्रमिक पठाउने निर्णय गर्नुभएको थियो। उक्त व्यवस्था अनुसार संस्थागत रूपमा दर्ता भएका वैदेशिक रोजगार व्यवसाय म्यान पावर कम्पनीलाई लागत शुल्क बापतको 10,000 रूपियाँ दिएपछि जान पाइनेछ। मकवानपुरको भीमफेरी गाउँपालिका वडा नम्बर 2 तिलटार स्थित त्रिभुवन राजमार्गमा आज बिहान तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एकजनाको मृत्यु भएको छ। ट्रकका चालक भने घाइते भएका छन्। ट्रक सड़कबाट 100 मिटर तल चिडी खोलामा खस्दा ट्रकमा सवार राक्सीरङ गाउँपालिका 9 का 36 वर्षीय अर्जुन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। रूसले युक्रेनमाथि ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत भीषण आक्रमण गर्दा कम्तीमा 14 जनाको मृत्यु भएको छ भने 22 जना घाइते भएका छन्। यस वर्ष राजधानी किएवमा भएका सबैभन्दा घातक आक्रमण मध्ये एक भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण शुरू भएपछि 1 घण्टा भन्दा बढ़ी समयसम्म किएव र आसपासका क्षेत्रमा हवाई आक्रमणको चेतावनी साइरन बजाइएको थियो। युक्रेनको किएव सैन्य प्रशासनका प्रमुख तिमुर तकान्चेपले रूसले फेरि एकपटक किएव क्षेत्रमा व्यापक आक्रमण गरेको बताएका छन्। अस्ट्रेलिया टप एण्ड टी20 सिरिजको तालिका सार्वजनिक भएको छ। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने यो प्रतियोगिता अगस्त 21-देखि 30 सम्म हुनेछ। हार्डविनमा हुने यस प्रतियोगितामा नेपालले लीग चरणमा 6 खेल खेल्नेछ। नेपालले लीगको पहिलो खेलमा एन्ट्री स्ट्राइकर्ससँग खेल्नेछ। यस प्रतियोगिताका लागि नेपालको टोली भने घोषणा भएको छैन। यस प्रतियोगितामा नेपालले अघिल्लो संस्करणमा पनि सहभागिता जनाएको थियो, जसमा लीग चरणको 6 खेलमा नेपालले 2 खेलमा जित दर्ता गराएको थियो। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिले हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू। सुनसरी र सिरा घटनाका घाइतेको उपचारको सरकारले गर्ने। बागमती प्रदेशमा नयाँ सरकार राप्रपा निर्णायक। सांसद तानातान। महिनामा 97 परिवारलाई जग्गाधनी पूर्जा वितरण। इच्छा कामनामा सबैभन्दा धेरै लाभग्राही। युक्रेनको राजधानी किएवमा रूसको क्षेपास्त्र आक्रमणमा 14 जनाको मृत्यु, 22 घाइते। र अस्ट्रेलियन टप एण्ड टी20 सिरिजको तालिका सार्वजनिक। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत QAA प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह 4 वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
2: साथै कक्षा 12 मा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश, नेपाली, म्याथ, पपुलेशन, इकोनोमिक्स, हेल्थ। साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्ष शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिश नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-6204-42 98-41-43-49-72 98-512-00-642 हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै सम्पर्क नम्बर 98-42-40-20-54

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। प्रदेश सरकारका गणितीय चालखेलमा सहभागी नहुने राप्रपको निर्णय। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि निशुल्क भिसा र टिकट व्यवस्थापन पुनरावलोकनको तयारी। सुनसरी र सिराहाका मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने सरकारको निर्णय। ब्रुड पीक हिम पहिरोमा निम्स दाई र किलु सहित 4 पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो। 2 महिनामा 97 परिवारलाई जग्गा धनी पूर्जा वितरण। इच्छा कामनामा सबैभन्दा धेरै लाभग्राही। युक्रेनमा रूसी आक्रमण हुँदा 15 जनाको मृत्यु, दर्जनौ घाइते। र अस्ट्रेलियामा हुने टप एन्टी20 श्रृंखलामा नेपालको पहिलो खेल एन्टी स्ट्राइकसँग खेल्ने। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे पलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका तर हाल गाउँपालिका बाहिर बसोबास गरिरहेका लाभग्राहीहरूलाई लक्षित गरी काठमाडौँ उपत्यका र काभ्रेका विभिन्न स्थानमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ। तेमाल गाउँपालिकाले 1 सार्वजनिक सूचना जारी गर्दै गाउँपालिका बाहिर रहेका लाभग्राहीहरूकै सुविधाका लागि काठमाडौँ भक्तपुर र काभ्रे पलाञ्चोकका विभिन्न स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउने व्यवस्था मिलाएको जनाएको हो। सामाजिक सुरक्षा तेस्रो संशोधन नियमावली 2082 नियमको 9 उपनियम 1 अनुसार लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा उपस्थित भई भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने कानूनी प्रावधान रहेको छ। सही प्रावधान अनुसार सेवाग्राहीहरूकै आफ्नो पाएको पर्ने स्थानबाट सेवा दिन गाउँपालिकाले साउन 23 गतिदेखि नै साउन 29 गतिसम्म विभिन्न स्थानमा नवीकरण शिविर सञ्चालन गर्न लागेको जनाएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डुमा पुग्नु भएको छ। यसअघि मंगलबार पनि उनीहरूबीच छलफल भएको थियो। प्रदेश सरकारमा नेकपा एमाले र नेकपा बीच गठबन्धन गर्ने सहमति भएको छ। सोही सहमति अनुसार कोशी प्रदेशमा एमालेकै सरकार गठन गर्ने सहमति भएको थियो। तर अहिले एमाले संसदीय दलका कार्कीले हटाएर अर्कैले दलको नेता बनाएर मुख्यमन्त्री बनाउन एमालेका नेताहरू सक्रिय भएको थियो। विशेष गरी नेता श्रीधरन राई कार्कीले हटाएर अर्को व्यक्तिलाई मुख्यमन्त्री बनाउनका लागि पुगेका थिए र कार्कीले भने आफूलाई राजीनामा नदिने बताउँदै आएको थियो र उहाँले आफूले राजीनामा दिए प्रदेश सरकारमा संवैधानिक संकट आइपर्ने समेत बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चालखेलमा सहभागी नहुने निर्णय गरिएको छ। बुधबार आज पार्टी केन्द्रीय कार्यालयमा धुम्बारहेमा बसेको कार्य सम्पादन समितिको बैठकले यसको निर्णय गरिएको छ। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्गदेनले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चालखेलमा सामेल नहुने निर्णय गरिएको जानकारी दिनुभएको हो। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीज मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको पनि बताएका छन्। सरकारले सुनसरी र सिराहा जिल्लामा भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने निर्णय गरिएको छ। आज बिहान बसेको मन्त्री परिषदको बैठकले घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र राहत तथा घाइतेहरूको उपचारका लागि व्यवस्थापन गरिने निर्णय गरिएको हो। केही दिन अगाडि मात्र सुनसरी र सिराहामा 2 समूह बीच झडपको 4 जनाको मृत्यु भएको थियो र सुनसरीको दिवानगंज गाउँ

हारो नगरपालिका एघारका कन्काई गाउँपालिका चारका लाभग्राहीहरूलाई जग्गा धनी पूर्जा प्रदान गरिएको समितिले जनाएको छ भने बर्दियाको बडियाताल गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासी सुकुम्बासीलाई 29 परिवारलाई जग्गा धनी पूर्जा प्राप्त गरेका छन् र चितवनको इच्छा कामना नगरपालिकामा पनि भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी 34 जना घर परिवारलाई पूर्जा वितरण गरिएको छ। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि यसअघि कार्यान्वयनमा ल्याएको निशुल्क भिसा र टिकट व्यवस्थाको पुनरावलोकन गर्ने तयारी गरिएको छ। सरकारले 11 वर्ष अगाडि मलेसिया र खाड़ी मुलुक साउदी अरब कतार संयुक्त अरब इमिरेट्स यूएई कुवेत र ओमान बहराइनमा निशुल्क भिसा र टिकटमा पठाउने व्यवस्था कार्यान्वयनमा हुन नसकेपछि वर्तमान सरकारले पुनरावलोकन गर्ने निर्णय गरिएको हो। तयारी तत्कालीन श्रम राज्य मन्त्री टेक बहादुर गुरूङले 2072 साल असार 21 गते ती देशमा निशुल्क भिसा र टिकटमा श्रमिकका लागि पठाउने निर्णय गरिएको थियो। उक्त व्यवस्था अनुसार संस्थागत रूपमा दर्ता भएका वैदेशिक रोजगार व्यवसायी म्यानपावर कम्पनीलाई लागत शुल्क बापतको 10,000 रूपियाँ दिएपछि जान पाइन्थ्यो र यो व्यवस्था कागजातमा मात्र सीमित छ। व्यवहारमा कुनै पनि श्रमिकले लाभ लिन सकिएको छैन। व्यवहारमा ती देशमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकको साथमा 10,000 रसिद राखेर बिना प्रमाणको न्यूनतम 2,00,000 वा बढ़ीमा 5.5-4,00,000 रूपियाँसम्म तिरेर जाने गरिरहेको छ। यता वैदेशिक रोजगार व्यवसायले पनि विदेशबाट किनेर ल्याएको मागलाई 10,000 लागत शुल्क लिएर पठाउन नसकिने भन्दै मनलाग्दो शुल्क लिएको गरेको छ। समितिको संयोजक पीताम्बर घिमिरेले मलेसिया र खाड़ीका देशमा जाने नेपाली श्रमिकका लागि लागू गरिएको निशुल्क भिसा र टिकटको प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको गुनासो आइरहेकाले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर सकेसम्म व्यावहारिक रूपमा बनाउने काम गरिरहेको पनि जानकारी दिनुभएको छ। मनसूनको समय अझै पनि सक्रिय रहे पनि यस वर्ष अगस्त महिनाको शुरूआतमै औसत भन्दा कम वर्षाको रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार पछिल्लो 24 घण्टाको अवधिमा देशैभर औसत 15.7 मिलिमिटर वर्षा मापन गरिएको छ र विभागले मुलुकभर सञ्चालनमा रहेका 229 वर्षा मापन केन्द्र मध्ये पछिल्लो 24 घण्टामा 211 केन्द्रमा वर्षा भएको जनाएको छ भने सो अवधिमा रौतहटको साङ्गेलीमा सबैभन्दा बढ़ी 108.2 मिलिमिटर वर्षा भएको छ र यो सँगै विभाग अनुसार अगस्त महिनाभर औसत 437.6 मिलिमिटर पानी परेकोमा हालसम्म जम्मा 58.5 मिलिलिटर पानी वर्षा भएको मापन गरिएको छ र त्यसै गरी आज पनि कोशी बागमती गण्डकी लुम्बिनी लगायतका अन्य विभिन्न प्रदेशका पहाड़ी तथा हिमाली भेगहरूका स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता रहन पनि आग्रह गरिएको छ। मौसम विभागले वर्षाका कारण नदी तथा खोलाहरूमा पनि पानीको सतह बढ़न सकिने भएकाले तटीय क्षेत्रका बासिन्दालाई तत्काल अपनाउन र मौसम सम्बन्धी अध्यावधिको सूचना नियमित रूपमा पालन गर्न समेत आग्रह गरिएको छ। एलम्बु खबरमा अब विदेशको खबर। युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा 15 जनाको मृत्यु हुनको साथै दर्जनौं घाइते भएको अधिकारीहरूले बताएको छ। रूसले आक्रमणमा 4 भन्दा बढ़ी ब्यालिस्टिक मिसाइलको प्रयोग गरिएपछि पछिल्लो समय किएवले सहयोगीलाई थप अमेरिकामा निर्मित प्याट्रिक इन्टरसेप्टर आपूर्ति गर्न आग्रह गरेको जनाएको छ र युक्रेनी वायुसेनाले सम्भावित ब्यालिस्टिक मिसाइलको चेतावनी जारी गरेपछि किएवमा विस्फोट भएको एपीएफले जनाएको छ। विस्फोटकपछि घण्टौंसम्म यस क्षेत्रका हावामा कालो धुवाको मुस्लो देखिएको रिपोर्टमा उल्लेख गरेको छ भने सैन्य प्रशासनले मिसाइल र ड्रोनका वर्षा आवासीय भवन र धेरै गोदाममा खोसेको पनि बताएका छन्। खेल खबरमा अस्ट्रेलियामा आगामी अगस्त 21 देखि 30 तारीकसम्म हुने एन्टी टप एन्टी ट्वेन्टी श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ। नेपालले समेत भाग लिने यस प्रतियोगिताको आज खेल तालिका सार्वजनिक गरिएको हो। नेपालले आगामी लीगमा 6 खेलहरू खेल्नेछ र तालिका अनुसार नेपालले पहिलो खेल अगस्त 21 आयोजक एन्टी स्ट्राइकसँग खेलमा परेको छ र यो खेल नेपाली, दोस्रो खेल 22 तारीक बंगलादेश हाई फार्मेस फर मरेन्स र तेस्रो खेल 24 तारीक हरिकिन्स, चौथो खेल 26 तारीक एन्टी एसिटी कमिटर्स र पाँचौं खेल
किङ सिमेन्ट र छैठौं खेल भिक्टोरियासँग खेल्नेछ। नेपाली यस अघिको अघिल्लो संस्करणमा पनि यस प्रतियोगिता खेलेको थियो, जसमा नेपाली छ खेलमा दुई जीत र चार हार खेपेको थियो।

नेपाल क्रिकेट संघले यसअघि प्रतियोगिताका लागि खेलाड़ी टोलीको घोषणा भने गरिसकेको छैन। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य मुख्य शीर्षकहरु पुनः एकपटक। प्रदेश सरकारका गणितीय चाल खेलमा सहभागी नहुने राप्रपको निर्णय। सरकारले मलेसिया र खाड़ी मुलुकका लागि निशुल्क भिसा र टिकट व्यवस्था पुनरावलोकनको तयारी। सुनसरी र सिराहाका मृतकका परिवारलाई क्षतिपूर्ति र राहत दिने सरकारको निर्णय। ब्रोड पीक हिम पहिरो निम्स दाई र किलु सहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो। दुई महिनामा 97 परिवारलाई जग्गा धनी पूर्जा वितरण। इच्छा कामनामा सबैभन्दा धेरै लाभग्राही। युक्रेनमा रूसी आक्रमणमा 15 जनाको मृत्यु, दर्जनौ घाइते। अस्ट्रेलियामा हुने टप एन्टी20 सिरिज नेपालको पहिलो खेल एन्टी स्ट्राइकसँग हुने। आज 6 बजेको समाचार सकियो। अरूको समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: भर्ना खुल्यो।
1: जिल्लाकै एकमात्र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यानकृत क्यूएए प्राप्त स्वच्छ र हरियाली वातावरणमा रहेको चौतारा बहुमुखी क्याम्पसमा स्नातक तह चार वर्षे शिक्षा शास्त्र व्यवस्थापन र विज्ञान संकाय प्रथम वर्षमा शैक्षिक वर्ष 2083-84 लागि भर्ना खुलेको हुँदा समयमा नै भर्ना हुन जानकारी गराइन्छ।
0: साथै कक्षा बाह्रमा 3 GPA भन्दा माथि ल्याउने छात्र छात्रालाई मासिक शुल्कमा 50% छुटको व्यवस्था गरिएको छ।
1: संकायहरू एजुकेशन फोर्थ इयर इंग्लिस नेपाली म्याथ पपुलेशन इकोनोमिक्स हेल्थ साथै शिक्षा शास्त्र संकायमा भर्ना हुन कक्षा बाह्रको परीक्षामा 2 GPA वा सोभन्दा बढ़ी ग्रेड ल्याई उत्तीर्ण गरेका विद्यार्थी मात्र भर्ना हुन पाउनेछ। म्यानेजमेन्ट फोर्थ इयर साइन्स फोर्थ इयर फिजिकल ग्रुप। हाम्रा विशेषताहरू नियमित भौतिक कक्षाको साथमा अनलाइन कक्षाको समेत व्यवस्था गरिएको प्रत्येक विद्यार्थीहरूलाई सम्पूर्ण विषयको पाठ्य पुस्तक उपलब्ध गराइने विशेष छात्रवृत्तिको व्यवस्था दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्यापन गराइने अतिरिक्त क्रियाकलापहरू र खेलकुदको पर्याप्त व्यवस्था प्रविधि मैत्री वातावरणमा कक्षा सञ्चालन
0: फारम वितरण 2083 श्रावण 1 गतेदेखि प्रवेश परीक्षा 2083 श्रावण 29 गते बिहान 7 बजे कक्षा सञ्चालन 2083 भदौ 1 गतेदेखि सम्पर्क नम्बर 011-26-342 011-62-442 98-41-43-49-72 98-512-00-642

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वसनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वसनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट यहाँहरूलाई फिलिपीको पुस्तक 3:1-6 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। यहाँ यसरी लेखिएको छ, अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित हो, तिनीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूको सुरक्षाको निम्ति हो। कुकुरहरूदेखि होसियारी बस, खराब काम गर्नेहरूदेखि होसियार बस, अंग कटाई गर्नेहरूदेखि होसियार बस, किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौ। यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्ने कारण छ, कुनै मानिसले शरीरमा भरोसा राख्ने कारण छ भन्ठान्छ भने मेरो त झन बढी कारण छ। आठौं दिनमा मेरो खतना भएको हो। म इजरायल जातिको बिन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्कोट ठहरिएको हुँ। आदरणीय श्रोता, यस ठाउँमा हामी यो पाठमा विशेष गरेर यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन् भनेर हामी यसको बारेमा अझ बढी हामी विवरण हेर्नेछौ। खतना भनेको चाहिँ एउटा यहुदी जातिहरूले प्रत्येक पुरूषहरूको 8 दिन पुगेपछि उनीहरूको भनौ पिसाब फेर्ने, जुन लिंगको टुप्पा काट्ने चलन थियो र यसको विषयमा अरू विवरणहरू यहाँहरूले हेर्न सक्नुहुन्छ। तर आज हामीले यो कुरा देख्छ कि उनीहरूले यो कुरा अर्थमा उनीहरूले यो गर्थे कि खतना गर्थे कि पवित्रताको एउटा चिन्हको रूपमा उनीहरूले खतना गर्ने गर्दथे र यसरी उनीहरू इजरायली जाति, परमेश्वरले चुनिएको जाति र उनीहरू परमेश्वरले छानेको जातिको रूपमा पहिचान दिनका निम्ति र पवित्रताको निम्ति यो खतना गरिन्थ्यो र इजरायलीहरूले आफूलाई यो खतनाद्वारा मानिसहरूलाई आफू धर्मी छु अथवा चुनिएको जाति वंश भनेर चिन्ने चलन पनि गर्दथ्यो अथवा पहिचान दिने चलन गर्दथ्यो र यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन् भनिएको छ र यसमा यहुदी समुदायमा सानैदेखि उनीहरूले यो खतना गरेर आफूलाई चुनिएको जाति पवित्र जाति भनेर पहिचान दिने गर्दै आएको थियो तर प्रभु यीशु ख्रीष्टले यो संसारमा आउनु भएपछि उहाँले चाहिँ हृदयको खतनाको बारेमा उहाँले सिकाउनु भयो बाहिरी शारीरिक खतना जो यहुदीहरूले पालन गर्दै आइराखेको थियो तर यीशु प्रभुले चाहिँ खतनाको सही अर्थ सिकाउनु भयो र यीशुले खतना चाहिँ हृदयमा हुनुपर्छ शरीरको खतना होइन तर हृदयको खतनाले नै एउटा व्यक्ति साँचो परमेश्वरको सन्तान हुन् चुनिएको जाति हुन् पवित्र जाति हुन् परमेश्वरको सन्तान हुन्छन् भन्ने कुरा यीशु प्रभुले बताउनु भएको हो र यो खण्डमा पावलले उनीहरूको सुरक्षाको निम्ति अथवा पावलले के भन्छन् भन्दाखेरि प्रभुमा आनन्दित हौ भनेर यहाँ सम्बोधन गरिएको छ अथवा एउटा आदेशको रूपमा यहाँ भनिएको छ अन्त्यमा प्रभुमा आनन्दित हौ अन्त्यमा भाइ हो प्रभुमा आनन्दित हौ भनेर यहाँ लेखिएको छ किन आनन्दित हुने कसरी आनन्दित हुने छेलखानामा बसेको एउटा व्यक्ति कष्टमा बसिरहेको एउटा व्यक्ति पीड़ामा बसिरहेको एउटा व्यक्तिले आज यसरी खुशी हौ आनन्दित हौ भनेर यो भन्न सक्नुको पछाडि के रहस्य छ त यसको अर्थ चाहिँ पावलले बुझेको छ किनभने उसले साँचो खतना हृदयको खतना यीशु ख्रीष्टलाई विश्वास गरेर मात्र प्राप्त गर्न सकिन्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ पावलले यो आनन्दित हौ भन्नुको कारण चाहिँ बाहिरी अथवा शरीरको खतनाले मानिसलाई आनन्द राज्यमा लाँदैन आनन्द जीवन पाउँदैन तर त्यो बाहिरी खतनाले चाहिँ साँचो खतनातर्फ डोर्याउँछन् त्यो हो यीशु ख्रीष्टलाई विश्वास गर्ने व्यक्तिहरू नै साँचो खतनामा प्रवेश गर्दछन् भनिएको छ जसले यीशुलाई विश्वास गरेका छन् अब आनन्दित हुनुपर्छ उनीहरूको शरीरको खतना भएर उनीहरू आफूलाई सन्तुष्टि लिइरहेको अवस्थामा पावलले जेलमा बसेर पनि कष्टमा परेर पनि आनन्दित हौ प्रभुमा आनन्दित हौ भनेर भन्न सक्नुको अर्थ चाहिँ यही हो कि साँचो खतना यीशु ख्रीष्टलाई विश्वास गरिसकेपछि ऊ परमेश्वरको सन्तान हुन्छ चुनिएको वंश हुन्छ पवित्र जाति हुन्छ भनेर यहाँ उल्लेख गरेको पाउँछौ त्यसै कारणले प्रभुमा आनन्दित हौ भनेर यहाँनिर यस्तो खालको प्रोत्साहन दिइराखेको छ पावलले उनीहरूको सुरक्षाको निम्ति भएकोले त्यही कुरा लेखिरहनुलाई झर्को लागेको छैन पावललाई यो भन्नु थियो कि जसरी बाहिरी खतना बाहिरी शरीरको खतना भएन भने यीशु ख्रीष्टलाई विश्वास गरेर मुक्ति पाउन सक्दैन पहिला खतना नै गर्नुपर्छ शरीरको खतना गर्ने व्यक्तिले यीशुलाई विश्वास गरेर मात्र उद्धार र मुक्ति पाउँछ भनेर प्रचार गरिरहेको अवस्था थियो एउटा यहुदीहरूको दलले समूहले एउटा जुडाइजर भन्ने समुदायले यीशु ख्रीष्टलाई विश्वास गरेर मुक्ति पाउनका लागि सर्वप्रथम पहिला यहुदी मतमा उनीहरू आउनु पर्छ भनेर सिकाइराखेको थियो र यहुदी मतमा आउनु भनेको चाहिँ उनीहरूले शरीरमा खतना गरेको हुनुपर्छ भनेर सिकाइराखेको अवस्था थियो। तर पौलले यो कुरालाई अब हटाएर यो कुरालाई स्पष्ट रूपमा भनिरहेका छन्, खतना गर्नु पर्दैन, शरीरको खतना गर्नु पर्दैन, यीशु ख्रिस्टलाई विश्वास गर्यो भने त्यो चाहिँ खतना हुन्छ, यीशुलाई विश्वास गर्नु नै साँचो खतना बन्छ भनेर पौलले यही कुरा उत्साह दिइराखेको छ। बाहिरी खतना नभए पनि तिमीहरू आनन्दित हौ किनभने यीशुलाई विश्वास गर्ने प्रत्येक व्यक्तिको आत्मिक रूपमा उनीहरू खतना भएका हुन्छन्, उनीहरू चुनिएका जाति हुन्छन्, पवित्र जाति हुन्छन्, परमेश्वरको सन्तान हुन्छन् भन्ने कुरालाई पौलले यहाँ जोड़ दिएको देखिन्छ। अब यहाँ त्यो अनुसार त्यो ग्रुप त्यो समूहलाई चाहिँ पावलले के भनिरहेको छ भने कुकुरदेखि होसियार बस, खराब काम गर्नेहरूदेखि होसियारी बस भनेका छन्, अनि अंग कटाई गर्नेदेखि होसियारी बस भनेका छन्। यो सबै कुरा झुटा शिक्षाहरूबाट होसियार बस भनिकन पावलले यहाँ चेतावनी दिइराखेका छन् र एउटा आदेश अथवा आज्ञा दिइराखेका छन् यस्ता कुराहरूबाट होसियार बस भनेर, किनभने पावलले साँचो सुसमाचार सुनाइरहँदाखेरि यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन् भनेर सिकाइराखेको अवस्थामा यिनीहरूले चाहिँ बीचमा आएर खराब कुराहरू गर्न सिकाउने र उनीहरूले अंग काट्न लगाउने, यहुदी मतमा बसेर खतरा नभइकन आनन्द जीवन पाइँदैन अथवा साँचो जीवन पाइँदैन भन्ने खालको कुरा बताइराखेको अवस्थामा पावललाई फेरि पनि यो कुरा जोड़ दिन खोजिराखेको छ कि यिनीहरूदेखि होसियार रहौ र झुटा शिक्षाहरूलाई कुकुरसँग तुलना गरिएको छ र अनि अर्को कुरा चाहिँ उनी खराब काम गर्नेहरू त्यहाँ छन् र अंग कटाई गर्नेहरू छन्, त्यसकारणले यी सबै कुराले मण्डलीमा चर्चमा विश्वासीहरूको बीचमा अलमल ल्याइदिएको कारणले गर्दा अलमल्याउने कुराहरू गरिएकोले गर्दा यस्तो बेलामा होसियारी हुनु भनेर पावलले यहाँ भनौँ आदेश अथवा आज्ञा दिइराखेको छ। परमेश्वरलाई आत्मामा पुज्ने र ख्रिस्ट यीशुमा गर्व गर्ने, शरीरमा भरोसा नराख्ने साँचो खतना ख्रिस्चियनहरू नै हुन् भनिएको छ। ख्रिस्चियनहरू यीशुलाई जसले विश्वास गरेका छन्, हृदयले नै यीशु ख्रिस्टलाई विश्वास गरेका छन्, उहाँ मरेकोबाट तेस्रो दिनमा पुनरुत्थान हुनुभएको हो भनेर र उनीहरूले मुखले यीशु नै प्रभु र मुक्तिदाता हो भनेर स्वीकार गरेका छन् भने उनीहरूले आत्मामा यीशुलाई विश्वास गरेर उनीहरू साँचो खतना भएका छन् भनेर यहाँनिर उल्लेख गरिएको छ। आदरणीय श्रोता, ख्रिस्ट यीशुलाई विश्वास गरिसकेपछि सबै मानिसहरूको जीवनमा आनन्द जीवन उनीहरूले पाउँछन्, उनीहरू स्वर्गीय नागरिक हक प्राप्त गर्छन्, उनीहरू मर्यो भने पनि उनीहरू जीवित हुनेछन्, त्यसै कारणले आनन्दित हुनुपर्ने कुरा यहाँ प्रस्तुत गरेका छन्। किनभने यीशुलाई विश्वास गर्नेहरू नै साँचो खतना हुन्, ख्रिस्चियनहरू नै हुन्। पावलले यहुदी धर्मको हरेक पाटोलाई पछ्याएका थिए। पावलले यदि धर्म कर्ममा यदि व्यवस्थाको कुराहरू गर्ने भएदेखि उनले भनेका छन् व्यवस्थाको पनि उनी एकदमै पोख्त व्यक्ति, अनि यहाँ यही कुरा छ कि उनले आठौं दिनमा खतना गरेको व्यक्ति हो उनी, र इजरायल जातिको ऊ बेन्यामिन कुलका थियो, र हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने फरिसी, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्कोट ठहरिएको व्यक्ति हो। पावलमा कुनै कुरा कमी थिएन, तर पावलले आज त्यस्तो व्यक्तिले यीशुलाई विश्वास गर्नेहरूले नै साँचो खतना पाउँछन् भन्ने कुरा सिकाउनु भनेको बताउनु भनेको पावलको लागि यो अति महान कुरा थियो, किनभने पावलले सबै कुरो बुझेको थियो र आज जति पनि झुटाहरूले शिक्षाहरू दिइराखेका छन् पावलले बरू दिन सक्थ्यो, तर पावलले साँचो कुरा बुझिसकेपछि यो झुटा शिक्षाहरूबाट पावलले आफूलाई विजयी गरिसकेपछि मण्डलीलाई उनले यो कुराहरूमा होसियारी गराउँदैछ, झुटा शिक्षाबाट होसियारी गराउँदैछन् र अरू खराब काम गर्नेहरूदेखि होसियारी गराउँदैछन् र कति झुटाबाट होसियारी होस् भनेर यी आज्ञाहरू दिएका छन्। र यसरी नै लेखकले यो खण्डमा विश्वास गर्नेहरू नै साँचो खतना हो भनेका छन्। यसको विरुद्धमा लागेका मानिसहरूले मण्डलीलाई दुःख दिइरहेको थियो, त्यसैले झुटा शिक्षाबाट जोगाउने बारेमा उल्लेख गरेका छन्। कुकुरहरूदेखि होसियारी हुनुपर्छ, खराब काम गर्नेहरूदेखि होसियारी हुनुपर्छ, अङ्ग कटाईहरूदेखि होसियारी हुनुपर्छ भनेर यहाँ लेखकले आदेशको रूपमा यहाँ भनिएको छ, आज्ञाको रूपमा यहाँ भनिएको छ। केवल यीशु ख्रीष्टमा विश्वास गरेर साँचो खतनामा आउनुपर्छ भनेर पनि आह्वान गरेका छन्। यीशुलाई विश्वास गर्नेहरूले शरीरको खतना गर्नु पर्दैन, त्यसै कारण हरेकले यीशुलाई विश्वास गरेर साँचो खतना हुनुपर्छ, झुटा शिक्षाहरूबाट सुरक्षित हुनुपर्छ। के तपाईँ तयारी हुनुहुन्छ? आउनुहोस् यीशु ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर विश्वास गरेर साँचो खतना बनौ। र आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउनेछु। आजको लागि यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हौस त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पशुवध मासु बिक्रीमा सरकारले कडाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताको 3.5 करोड़ रकम फिर्ता। लगानी बोर्डको सीईओमा उक्याब नियुक्त गर्ने सरकारको निर्णय।
1: नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
0: राष्ट्रिय कृषि नीति 2083 जारी। आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा जोड़। मल लिन भारत गएका दुई नेपाली किसान धरोटीमा रिहा हुँदै एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन। हटलाइनबाट गुनासो सुनिने।
2: जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले चाहिँ जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौ।
0: हेलो सरकारमा गुनासोको बाढ़ी। एकै वर्षमा 321% उजुरी बढ़्यो। 60,000 गैर सरकारी संस्था मध्ये 40,000 मात्रै सक्रिय। न्यायपालिका बारे प्रश्न उठाउने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन।
3: एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त्व संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
0: र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय। विश्वकप पुग्ने नेपालको सम्भावना अझै बाँकी।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा पछिल्लो समय स्थानीय सरकारहरूले कृषि एम्बुलेन्स सेवा विस्तार गरिरहेका छन्। कृषि एम्बुलेन्स केवल सवारी साधन होइन, किसानको पसिनालाई उचित बजारसँग जोड्ने विश्वासको नयाँ माध्यम पनि बन्दै गएको छ। तर यसको सफलता, सेवा सञ्चालनको पारदर्शिता, सबै किसानको समान पहुँच र दीर्घकालीन व्यवस्थापनमा निर्भर रहनेछ। स्थानीय तहले यस्ता नवप्रवर्तनलाई प्रभावकारी रूपमा विस्तार गर्न सके खेतदेखि बजारसम्मको दूरी मात्रै होइन किसानको निराशा पनि घट्दै जानेछ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल आयल निगमले एलजीपी ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न सरकारवाला निकाय सम्मिलित टोली गठन गरेको छ। निगमका अनुसार टोलीले आजदेखि नै औपचारिक रूपमा काम शुरू गरेको छ। उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित टोलीले देशका जुनसुकै स्थानमा ग्यास अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ। निगमले हटलाइनमा प्राप्त गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ। पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढ़ेपछि यो संयन्त्र गठन गरिएको निगमको भनाई छ। सीआईएनसँग कुरा गर्दै आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भन्नुभयो,
2: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत 45,000-46,000 मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमाण्ड बढ़ेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौँ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले चाहिँ जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौं।
5: उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी समस्या परे कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन 01597-1902 सम्पर्क गर्न सक्नेछन्। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा एङ्की उकाबेलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो निर्णय भएको जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत समेत गरेको छ। साथै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पारावन तथा गोदाम व्यवस्था तथा कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको उहाँले बताउनुभयो।
1: तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयकै दोस्रो लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उक्याप काठमाण्डुलाई नियुक्ति गर्ने, अर्को उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने, पशु बच्छाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, अर्को महिला मन्त्रालयबाट छ बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
5: त्यसैगरी सरकारले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णयसँगै अब व्यावसायिक रूपमा पशु वध मासु परीक्षण र बिक्रीलाई कानूनी मापदण्ड अनुसार व्यवस्थित गरिने भएको हो। ऐन अनुसार पशु वध अघि स्वास्थ्य परीक्षण र वधपछि मासुको गुणस्तर जाँच अनिवार्य हुनेछ। जाँच बिनै मासु बिक्री, अस्वस्थ स्थानमा पशु वध तथा रोगी वा मरेका पशुको मासु बिक्री गर्न नपाइने व्यवस्था लागू गरिनेछ। सरकारले स्थानीय तह र सम्बन्धित निकायतर्फ वधशाला व्यवस्थापन, मासु निरीक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ। पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयनको मुख्य उद्देश्य उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउनका साथै सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नु हो। तर कार्यान्वयनमा भने केही चुनौती रहेको सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो।
6: संघीय कृषि मन्त्रालयका मान्य मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारका मन्त्रीज्यूहरू गाउँपालिका महासंघ नगरपालिका महासंघका चेयरम्यानहरूसँग बसेर योजना लागू गर्ने प्रतिबद्धता समेत आइसकेको हुनाले अब चाहिँ ढिला गर्नु हुँदैन, ऐन लागू गर्नुपर्छ र चाहिँ हामी सबैले तमाम नेपाली स्वस्थ मासु सेवन गर्न पाउनुपर्छ, पाउनुहुन्छ र तत्पश्चात हामीले थप उत्पादन गर्न सक्यौँ भनेदेखि पक्कै पनि यो ऐन लागू गरिसकेपछि हामीले निर्यातका लागि पनि लै नेपालमा यो ऐन लागू भएको छ, नेपालका चाहिँ अहिले पनि मासु चाहिँ उत्पादन निर्यात हुँदैछ, त्यो निर्यातलाई पनि थप प्रबन्धन गर्न टेवा पुग्छ भन्ने किसिमले अगाडि बढिएको छ।
5: सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अनुसार नीतिले आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यवसायीकरण, उत्पादनको ब्रान्डिङ, डिजिटल कृषि प्रविधिको विस्तार, कृषि बीमा सहुलियतपूर्ण, कृषि ऋण न्यूनतम समर्थन मूल्य, कृषि यान्त्रिकीकरण तथा कृषि बजार र उद्योग विकासलाई विशेष प्राथमिकता दिएको छ। मल्किन भारत गएका सर्लाहीका दुई नेपाली किसानलाई भारतीय अदालतले धरोटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई अदालतले धरोटीमा छाड्ने निर्णय गरेको हो। उनीहरू आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि भोलि जेलबाट मुक्त हुनेछन्। सुरेश प्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतले रिहाईको आदेश दिए पनि भारतकै आधार कार्ड भएका दुईजना साक्षी बसेपछि मात्र उनीहरू छुट्नेछन्। सुरेश प्रसाद र नागेन्द्र प्रसाद गत 17 असारमा भारतको सीतामढ़ी जिल्लाको सुन वर्षाबाट पक्राउ परेका थिए। उनीहरू डीपीए र यूरिया मल लिएर नेपाल फर्किँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई 18 असारमा जेल चलान गरिएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ यता 2769 बचतकर्तालाई 3,69,00,000 रूपियाँ बचत फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा 10,000 रूपियाँसम्म र दोस्रो चरणमा 25,000 रूपियाँसम्मका बचतकर्तालाई रकम फिर्ता भइरहेको छ। अब साउन 16 देखि 31 गतेसम्म थप 369 बचतकर्तालाई 63,42,000 रूपियाँ वितरण गर्ने लक्ष्य राखिएको छ। समितिका अनुसार हालसम्म 23 समस्याग्रस्त सहकारी मध्ये 3 बचत फिर्ता प्रक्रिया पूरा भइसकेको छ भने बाँकी 20 सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने काम जारी रहेको छ। नेपालमा दर्ता भएका करिब 60,000 गैर सरकारी संस्था मध्ये करिब 10,000 मात्र सक्रिय रहेका छन्। त्यस्तै हालसम्म नेपालमा दर्ता भएका करिब 250 अन्तर्राष्ट्रिय गैर सरकारी संस्था मध्ये 136 मात्रै सक्रिय आयोजना सहित संचालनमा रहेका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्र बहादुर बुढाले उक्त जानकारी दिनुभयो। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिले तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ। समितिले एमनेची इन्टरनेशनल, अन्तर्राष्ट्रिय न्यायविद आयोग आईसीजे र ह्युमन राइट्स वाचले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका तीनजना न्यायाधीशबारे प्रश्न उठाएको भन्दै स्पष्टीकरण माग्न निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
3: एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वभौम सांसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकार समेतलाई लिएर 2083 साउन 8 गते तदनुसार जुलाई 24 2026 जारी गरेको संयुक्त विज्ञप्तिका आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
5: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 2027 एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा मिति तय गरेको छ। प्रतियोगिता सन् 2027 फेब्रुअरी 22 मार्च 23 हुनेछ। 10 टोली सहभागी हुने छनौट प्रतियोगितामा विश्वकप लीग दुईका शीर्ष चार टोली, प्ले अफका शीर्ष चार टोली र दुई पूर्ण सदस्य राष्ट्र सहभागी हुनेछन्। नेपाल अहिले विश्वकप लीग दुईमा छैटौं स्थानमा छ। शीर्ष चरणमा पुग्ने भावना कमजोर बने पनि नेपालले प्ले अफ मार्फत विश्वकप छनौटमा पुग्ने अवसर पाउनेछ। प्ले अफमा राम्रो प्रदर्शन गर्न सके नेपालले 2027 विश्वकपको यात्रालाई अघि बढ़ाउन सक्नेछ।
0: एघार करोड़ खर्चेर निर्माण गरिएको बैतडी पाटन विमानस्थलमा जहाज शून्य, टिकटक बनाउनेको भीड़।
7: धेरै टाइम भयो चल्या छैन, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने थियो, त्यो भवनतिर पनि धेरै घाँस उम्रिरहेछ।
0: करोड़ौंको लगानी तर प्रयोगविहीन संरचना, स्थानीय भने जहाज कुर्दै। रिपोर्ट। चार महिनामा सर्पले टोकेर 54 जनाको मृत्यु, अन्धविश्वास मुख्य कारण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक काम अनेक, शक्तिशाली चार एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नागरिकका समस्या र गुनासो सुन्ने सरकारी माध्यम हेलो सरकारमा एक वर्षमा गुनासा 321% बढ़ेका छन्। सरकारी विवरण अनुसार आर्थिक वर्ष 2081-82 16568 गुनासा आएका थिए, तर आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 69724 पुगेको छ। अर्थात एक वर्षमै 53,000 भन्दा बढ़ी गुनासा थपिएका छन्। पछिल्ला तीन महिनामा मात्रै 50,721 उजुरी प्राप्त भएका छन्। ती मध्ये 39,000 भन्दा बढ़ी गुनासा समाधान गरिएको हेलो सरकार शाखाले जनाएको छ। सरकारले अब हेलो सरकारलाई अझ व्यवस्थित बनाउने तयारी गरिरहेको कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले सीआईएनसँग बताउनुभयो।
11: देशभरिबाट ग्यास अभाव छ भन्ने विषयमा गुनासो आइरहेको छ होइन, त्यस विषयमा चाहिँ अब यो जे भएको हामीले त्यही भनिदिने गरेका छौँ होइन, यो उपभोक्ताबाट चाहिँ धेरै माग धेरै भयो यसो भएको हो। अब कहीँ कतैबाट कालोबजारी भएको छ, कसैले ग्यास भएर पनि दिएन अथवा बढी मूल्यमा दिएको छ भने चाहिँ हामी त्यसो तत्काल एक्सन लिन्छौँ। त्यहाँ सिडो कालोमा भने हुन्छ कि कता भएर हुन्छ, त्यो बढी मूल्य लिएको अथवा कालोबजारी गरेको चाहिँ हामीले तत्काल गरिहाल्छौँ होइन। तर जुन त्यो अभाव सिर्जना भएको छ त्यसलाई चाहिँ हामीले कोर्डिनेसन हामीले गर्ने गरेछौँ है। अनि अरू भनेको अब अहिले यो विद्यालयहरूले पनि यो पैसा बढी लयो भनेर के मार्कसिटको लागि जुन छ नि अब तोकेको छ एउटा रेट, अनि त्यो रेट पनि बढी लयो भनेको खालको गुनासो पनि छ। स्याटरडे सन्डे सन्डे पनि अब स्कुलहरू खुलायो होइन, यो पनि अब सामान्य विषय नै हो। अब गम्भीर विषयमा चाहिँ प्रहरीसँग सम्बन्धितहरू आउँछ, अपराधहरूको विषयमा साइबर ठगी होइन, हाम्रो अनलाइन ठगीहरू भएको विषयहरू, अनि वैदेशिक रोजगारको पनि थुप्रो आउँछ हाम्रोमा।
0: नागरिकका गुनासा फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र इमेलबाट आए पनि एउटै प्रणाली मार्फत व्यवस्थापन गर्ने योजना समेत बनाइएको उहाँले बताउनुभयो। 11 करोड़ रूपियाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थलमा करिब 5 वर्षदेखि उडान हुन सकेको छैन। अहिले यो स्थान स्थानीयका लागि भिडियो र फोटो खिच्ने स्थल बनेको छ। टिकटक, फेसबुक वा अन्य सामाजिक सञ्जालका लागि सामग्री बनाउन यहाँ आउने गरेका छन्, तर जहाज भने चल्न सकेको छैन।
12: 2036 सालदेखि 2052 सालसम्म नियमित उडान हुने गरेको बैतडीको पाटन विमानस्थल सशस्त्र द्वन्दका बेला संरचना ध्वस्त भएपछि बन्द रहेको थियो। 20 मिटर चौडाई र 580 मिटर लम्बाई रहेको धावन मार्ग सहित अन्य भौतिक संरचना पुननिर्माण गर्न नेपाल सरकारले बजेट दियो र करोड़ौं रूपियाँको खर्चमा 4 वर्ष लगाएर तयार भयो, तर वर्षौं बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन सकेको छैन। स्थानीय पुष्पा भट्ट:
13: यो एयरपोर्टको बारेमा भन्नु पर्दाखेरि धेरै टाइम भयो चल्या छैन, अरू त त्यो चल्न नचल्नलाई त अब त्यो सबैको भन्या अनुसारको कस्टमरको अभाव त्यो भन्ने कुरा त छँदैछ, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने त्यो भवनतिर पनि धेरै घाँस उठिरहेछ।
12: विमानस्थल प्राय प्रयोगविहीन अवस्थामा छ। करोड़ौं रूपियाँ खर्चेर बनाइएको यो संरचना सामाजिक सञ्जालका भिडियो र तस्विरहरूमा मात्र सीमित हुनु दुखद भएको बताउनुहुन्छ। अर्का स्थानीय आनन्द भट्ट:
14: एयरपोर्ट चाहिँ धेरै लामो समयदेखि चलिराखेको छैन, प्लेन छैन, यहाँ चाहिँ मान्छेहरू चाहिँ भिडहरू टिकटक बनाउनेहरूको बाख्राहरू चढ्ने, गाई गोरुहरू चढ्ने, बच्चाहरूलाई रमाइलो गर्नलाई प्रयोग भइराखेको छ। यो धेरै वर्ष भइहाल्यो प्लेन नचलेर, यो यत्रो लगानी भएको छ, तर यसको सही सदुपयोग चाहिँ राम्रो हुन्थ्यो, तर अहिले त्यतिकै यो खेर गइरहेको छ।
12: विमानस्थल कालोपत्रे भएपछि हप्तामा एकपटक धनगढ़ी बैतडी उडान हुँदै आएको थियो, तर 5 वर्षदेखि भने उडान ठप्प छ। करिब 17 मिनटको बैतडी धनगढ़ी उडानको 4,500 रूपियाँ भाड़ा लिएर प्रत्येक हप्ताको बिहिबार समिट एयरले उडान भर्दै आएको थियो। 2078 चैत्र 10 गते यहाँ अन्तिम उडान भएको थियो। विमानस्थलमा यात्रुको कमीका कारण उडान बन्द गर्नु परेको बताउँदै समिट एयरकी मार्केटिङ चीफ मञ्जनी श्रेष्ठ:
15: त्यो बेला चाहिँ अब हामीले हप्तामा 2 वटा फ्लाइट गर्ने गरेको थियो। कस्तो हुन्छ भने हामीले ग्यारेन्टी गराउँछौ कि त्यहाँको एजेन्टलाई, एजेन्ट बनाएर गर्छौँ हामीले, किन हामीले प्यासेन्जर खोज्न गाह्रो हुन्छ, त्यहाँको लोकल मान्छेले प्यासेन्जर खोज्छ, त्यो अनुसार गर्दाखेरि हामी उहाँहरूले ग्यारेन्टी गरेर गर्दाखेरि प्यासेन्जरै पाउन नसकेर नै फ्लाइट चाहे अब 5-6 जना 7-8 जना मात्रै हुने भयो कि हामीलाई त त्यही अनुसार कम्पनीले सस्टेन गर्नै गाह्रो हुने भएको भएर त्यसपछि हामीले फ्लाइट विड्रो गर्नु परेर गएको कि।
12: सुदूरपश्चिमको पहाड़ी जिल्ला बैतडीमा रहेको पाटन विमानस्थलबाट बैतडी, दार्चुला, बझाङ र डडेलधुवाका नागरिकले सेवा पाउने अपेक्षा गरिएको थियो, तर बनेको संरचना पनि प्रयोगमा ल्याउन नसकिएकोमा यहाँका बासिन्दाहरू असन्तुष्ट छन्। तर्कराज भट्ट, सीआईएन, रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पदंश उपचारमा विष भन्दा घातक अन्धविश्वास बन्दै
16: विषालु सर्पले टोकेर धामे झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
0: झारफुकको भरमा पर्दा जोखिममा जीवन, सर्पदंशको उपचारमा समाजमा रहेको गलत परम्पराबारे वैज्ञानिक टिप्पणी सहितको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
18: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
19: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
20: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
18: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
19: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सर्पदंश उपचार भ्रम र यथार्थको प्रसंग। नेपालमा सर्पदंश अझै पनि गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। पछिल्लो चार महिनामा मात्रै सर्पले टोकेर 54 जनाको मृत्यु भएको तथ्यले यसको जोखिम कति ठूलो छ भन्ने देखाउँछ। सर्पको टोकाईबाट हुने धेरै जसो मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको पाइन्छ। यसको मुख्य कारण मध्ये अन्धविश्वास र गलत उपचार पद्धति प्रमुख रहेका छन्। सर्पदंशको उपचार भ्रम र यथार्थबारे हामीले नेपाली सेना वीरेन्द्र अस्पतालमा कार्यरत सेनानी कन्सल्ट्यान्ट फिजिसियन डाक्टर ताहिर अली अन्सारीसँग कुराकानी गरेका छौं।
16: सर्पको टोकाई भइसकेपछि अविलम्ब त्यस्तो बिरामीहरूलाई चाहिँ हामीले अस्पताल कसरी पुर्याउने भन्नेतिर ध्यान दिनुपर्छ। त्यो बीचमा कुनै प्रकारको ढिलाइ, चाहे त्यो धामी झाँक्रीकोमा लाने होस् अथवा त्यसलाई चाहिँ अरू अब जडीबुटीदेखि लिएर अरू यो मिसकन्सेप्सनहरू जुन छ त्यसलाई चाहिँ हामी गर्नु हुँदैन।
21: तर लामो समयदेखि समुदायका मानिसहरूले चाहिँ त्यो कुरालाई मानि आएको र प्रयोग गर्दाखेरि केही मानिसहरू चाहिँ बाँचेको भनेर चाहिँ विश्वास गर्नुहुँदो रहेछ। धामी के भरमा पनि लगेर सर्पले टोकिसकेपछि उपचार गर्न लाँदै गर्दाखेरि चाहिँ हाम्रो त मान्छे बाँचेको छ अनि कसरी नपत्याउने भन्नुहुन्छ कि।
16: अब यसमा दुईटा कुरा छ म्याडम। अब सर्पले टोकिसकेपछि सबै सर्पको टोकाई चाहिँ विषालु हुन्छ भन्ने छैन। यसमा हामीले जान्नुपर्ने कुरा के हो भने एउटा केही सर्पहरू विषालु हुन्छन् र केही चाहिँ नन पोइजनस हुन्छन्। अब विषालु सर्पले टोक्यो भने त्यसको लक्षणहरू देखिन्छ र हामीले उपचार चाँडोभन्दा चाँडो गर्नुपर्छ। तर नन पोइजनस स्नेक बाइट हुँदाखेरि त्यस्तो अवस्थामा अब केही नगर्दा पनि जस्ट अब्जर्भेसन गरे भए पनि पुग्नियो बाँच्नियो मान्छे। तर विषालु सर्पले टोकेर धामे झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
21: भनेपछि धामी झाँक्रीले जति पनि व्यक्तिलाई उपचार त पूजा गरेर फुकफुकपाक गरेर निको पारेका छन् त्यो चाहिँ विषालु कम भएको सर्पको टोकाएको कारणले।
16: हजुर हजुर, त्यो चाहिँ अब विषालु सर्प नभएको अवस्था हुन सक्छ। अब विषालु सर्प भएको अवस्थामा चाहिँ जति सुकै धामी झाँक्री गरौं हामी जतिसुकै हामी जडीबुटी प्रयोग गरौं त्यसले हुँदैन, कुनै पनि यसमा चाहिँ साइन्टिफिक प्रमाणहरू छैन।
21: त्यसमा अब अर्को एउटा प्रश्न, त्यो भनेको चाहिँ चुसेर कतिपयले चाहिँ सर्पले टोकिसकेपछि अनि समुदायमै भएका एकजना कोही व्यक्ति हुनुहुँदो रहेछ, उहाँले चाहिँ चुसेर निको पारिदिनुहुन्छ भनेर लगेर, त्यो चाहिँ खास के हो त चुसेर?
16: विषयमा कुरा गरिसक्यौं अलिकति। अब स्नेक बाइट भनेपछि एउटा चाहिँ विषालु र अर्को चाहिँ नविषालु, दुई प्रकारका हुन्छन्। यसमा विषालु हो भने त्यो मैले अघि भनिसके, चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामीझाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न, किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन, प्रमाण छैन हामीसँग। त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो। चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडोभन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
21: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने
16: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी एक ठाउँमा
21: बनाइदियो
16: भने त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिरिया छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
21: फैलिन
16: पाउँदैन। त्यो हिसाबले चाहिँ सर्वप्रथम भनेको एस्योरेन्स पेसेन्टलाई, सेकेन्ड भनेको इमोबिलाइजेसन एक ठाउँमा स्थिर रह्यो, तेस्रो भनेको उहाँलाई चाहिँ चाँडोभन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो। त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
21: सुरुमा सान्त्वना दिने, शान्त राख्ने, आत्मविश्वास बढाउने काम गर्न पर्यो। त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन, अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
16: भन्दा छिटो पुर्याउनु पर्यो।
21: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखेको छ र मानिएको पनि छ, केही रोगहरू उपचार पनि सम्भव भएको छ होइन। तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, जडीबुटी धेरैले प्रयोग गर्नुहुँदो रहेछ, कुनै ठाउँमा के भन्ने कुनै ठाउँमा के भन्ने, अनि त्यो जडीबुटी चाहिँ कौडा टाइपको के हुन्छ अनि त्यो टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, अनि अर्को चाहिँ झारमौरो के भन्ने हुँदो रहेछ त्यसले पनि निको गर्छ भन्ने पनि रहेछ समुदायमा छलफल गर्दाखेरि थाहा पाएको विषय। यो चाहिँ के हो खास डाक्टर?
16: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने होइन, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन्स भन्छ, न्युरोलोजिकल मेन जस्तै करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक। त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने, र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ, मान्छे बोल्न मा समस्या आउन सक्छ, निल्नमा समस्या आउन सक्छ, बेहोस हुन सक्छ। त्यस्तो अवस्थामा हजुरले पानी खुवाउनु हुँदैन, पटक्कै पनि पानी खुवाउनु हुँदैन। तर पेसेन्ट चाहिँ कन्सियस छ, अचेत अवस्था छैन, कम्प्लिटली होसमा छ भने त्यस्तो अवस्थामा पानी खुवाउँदा चाहिँ मिल्छ, खुवाउन मिल्छ, यो चाहिँ बिल्कुलै मिल्छ।
21: पशुवध र मासु बिक्रीमा सरकारले कडाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताले पाए 3.5 करोड़ रकम फिर्ता, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त। राष्ट्रिय कृषि नीति 2083 जारी, आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा नीतिले जोड़ दिएको छ। मल लिन भारत गएका दुई नेपाली किसान धरोटीमा रिहा हुने भएका छन्। एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन गरिएको छ। हटलाइनबाट गुनासो सुनिने भएको छ। हेलो सरकारमा गुनासोको बाढ़ी, एक वर्षमै 321% उजुरी बढ़ेको छ। 60,000 गैर सरकारी संस्था मध्ये 10,000 मात्रै सक्रिय छन्। न्यायपालिकाबारे प्रश्न उठाउने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन जारी भएको छ। र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय भएको छ। विश्वकप पुग्ने नेपालको सम्भावना भने अझै बाँकी रहेको छ।
1: Time check. It's 8 PM.
2: अहिले बेलुकीको 8 बजेको छ।

0: Thank you.
1: Ladies and gentlemen, you are listening to Lilongwe FM 89.6 MHz.
2: 89.6 MHz.
1: MHz.
3: गरेमा
4: बन चलचित्र परदेशीको गीत सुन्छस्?
3: सुनाउ न त
4: ल, त पनि गाए त.

0: No! No! No!
1: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: के छ हो माइलो, धेरै पछि पो भेट भइयो त।
1: ठिकै छु दाई, के गर्नु हजुर, पूर्व म परे पश्चिम, भेट्नु न त साह्रै गाह्रो हो दाई।
0: ल त्यसो भए यही मौकामा एउटा पूर्वेली गीत गाइदिऊ न त, गाउने हो त?
1: हुन्छ नि दाई, मलाई पनि पूर्वेली गीत साह्रै मनपर्ने। हजुर सुरु गर्नुहोस्, म पछ्याउँदै आउँछु नि।
0: ओके, म सुरु गर्छु है दाई।

सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

सुन्दै हुनुहुन्छ हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

हेलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 21 गते बिहिबार, श्रावण कृष्ण पक्ष अष्टमी तिथि, ईस्वी सन् 2026 अगस्त 6 तारीख, नेपाल सम्बत 1146 दिल्लागा। आज बिहान सूर्योदय 5:30 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिक 6:48 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। बाढ़ी पहिरोका कारण देशका प्रमुख सड़कहरूमा यातायात सेवा अवरूद्ध, मन्त्री परिषदको बैठकद्वारा विभिन्न 7 महत्वपूर्ण विषयमा निर्णय। पाकिस्तानमा भएको हिम पहिरोमा परिज्यान गुमाएका 4 शव आधार शिविरमा, रासोपाबाट पालिका चुनावमा उम्मेद्वार बन्न 4 मूल्याङ्कन पार गर्नुपर्ने। स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकियो। रूस र युक्रेनमा बाल बालिकामाथि हुने आक्रमण अन्त्य गर्न युनिसेफको आह्वान। र अस्ट्रेलियामा हुने टप एण्ड T20 सिरिज, नेपालको पहिलो खेल एन्टी स्ट्राइक सँग। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोकको 1 सहित 2 नेपालीको गत आइतबार रेलको ठक्करबाट रोमानियामा ज्यान गएको छ। रेलको ठक्करबाट घटनास्थलमा मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 5 पालुवा घर भएका 36 शान्त कुमार श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका 20 बाग बजारका 25 निश्चल तामाङ रहेको त्यहाँको प्रहरीले जनाएको छ। रेलमार्ग आसपासको क्षेत्र अध्ययारो तथा झाडीले ढाकिएको हुँदा आउँदै गरेको रेलको समयमै जानकारी नपाउँदा तीव्र गतिमा आएको रेलको ठक्करबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ। उनीहरू सँगै रहेका अन्य 2 नेपाली कामदार भने रेलको हावाले झाडीमा फालेर घाइते भएका छन्। काभ्रेको भूमलु गाउँपालिका 8 स्थित दुलालेश्वर महादेव मन्दिर नजिकैबाट सुनकोशी नदीमा हाम फालेर हिजो साँझ 1 दम्पती बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार बेपत्ता हुनेमा मण्डन देवपुर नगरपालिका 7 68 केदारनाथ पराजुली र उहाँकी 67 पत्नी तिल कुमारी पराजुली रहेका छन्। डीएसपी विष्टका अनुसार तिलक कुमारी बोन म्यारो क्यान्सरका कारण अपाङ्ग थिइन्। उनीहरूले नदीमा हाम फालेको प्रहरीले जनाएको छ। घटनापछि 5 प्रहरी चौकीबाट प्रहरी टोली खोजीमा परिचालन भएको जनाएको छ। बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका 1 सिंहपाल काभ्रेका 40 रामबहादुर थापालाई हिजो पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कार्यवाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकको ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँदरको उपद्रवका कारण कृषि बाली जोगाउन हम्मे हम्मे परिरहेका बेला डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदर घैरालु नियुक्त गर्ने प्रक्रिया अघि बढ़ाएको छ। बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 क्षेत्रमा बाली संरक्षण तथा बाँदर व्यवस्थापन गर्नका लागि कार्यालयले दरखास्त आह्वान गरेको हो। तत्कालका लागि 20 लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थपघट हुन सक्ने कार्यालयले जनाएको छ। साझा खबरमा राष्ट्रिय खबर। अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले बीपी राजमार्ग, मेची राजमार्ग सहित देशका विभिन्न भागका मुख्य सड़क मार्गहरू अवरूद्ध भएका छन्। सुरक्षा सतर्कता र भौगोलिक क्षतिको जोखिमलाई ध्यानमा राख्दै केही सड़कमा रात्रिकालीन समयमा सवारी आवागमनमा पूर्ण रोक लगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने र सड़क भाँचेर पूर्ण रूपमा बन्द भएका छन्। बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीको खुरकुट नेपाल थोक कटुञ्जेवेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुका 6 बिहान 4 सबै खाले सवारी साधन चलाउन रोक लगाएको छ। त्यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बिहान 5 सबै किसिमका सवारी साधन चलाउन रोक लगाएको छ। इलामको राजदुवालीमा बाटो हिलामी हुँदा मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने सिन्धुपाल्चोको